गर्दा राम्रो हुनेछ। सवारी साधन चलाउँदा सावधानी अपनाउनु राम्रो हुनेछ। आर्थिक पक्षमा अनावश्यक खर्च बढ्न सक्ने ग्रह गोचर रहेको छ। साथीभाइको सुझावले कठिन परिस्थिति समाधान गर्न सहयोग मिल्दछ। कार्यक्षेत्रमा धैर्यता बनाउँदा सफलता मिल्दछ। परिवारबाट भावनात्मक साथ प्राप्त हुने ज्योतिष वैज्ञानिक दृष्टिकोणमा देखिएको छ। अब तेस्रो राशि मिथुन राशि। मिथुन राशिको व्यक्तिहरूका लागि आजको दिन हर्ष र उपलब्धिले भरिएको हुनेछ। आज आमदानी बढाउने नयाँ अवसर हात लाग्नेछ। चन्द्रमा आफ्नै राशिमा भएकाले आर्थिक पक्षमा सुधार आउने देखिएको छ। साथीभाइसँग रमाइलो भेटघाट हुनेछ र सामाजिक सम्बन्ध मजबुत बन्नेछ। छोटो यात्राले लाभ दिलाउन सक्छ। व्यापार तथा पेसामा नयाँ सम्भावनाहरू देखा पर्नेछन्। परिवारबाट सहयोग प्राप्त हुँदा मन उत्साहित हुनेछ। भोलिको प्रभावले अरूको मन जित्न तपाईँ सफल हुनुहुनेछ। अध्ययन तथा सिप विकासमा राम्रो प्रगति हुनेछ। आजको दिनमा सकारात्मक ऊर्जा कायम रहनेछ। अब चौथो राशि कर्कट राशि। कर्कट राशि व्यक्तिहरूका लागि आज खर्च बढ्न सक्ने भएकाले आर्थिक व्यवस्थापनमा ध्यान दिनुहोला। चन्द्रमाको प्रभावले भावनात्मक विषयमा संवेदनशीलता बढ्ने देखिन्छ। काममा ढिलासुति हुँदा केही तनाव महसुस हुन सक्छ। अनावश्यक बहसबाट टाढा रहँदा राम्रो हुनेछ। विदेशसँग सम्बन्धित कार्यमा भने प्रगतिको संकेत रहेको छ। परिवारका सदस्यसँग समय बिताउँदा तपाईँको मन हल्का हुनेछ। स्वास्थ्यमा सामान्य कमजोरी अनुभव हुन सक्छ, त्यसैले आराममा ध्यान दिनुहोला। साथीभाइको साथले केही राहत मिल्नेछ। धैर्यता अपनाउँदा बिग्रदै गएको काम पनि सुध्रिन सक्ने ज्योतिष वैज्ञानिक दृष्टिकोणमा देखिएको छ। अब पाँचौं राशि सिंह राशि। सिंह राशिले व्यक्तिहरूको लागि आज आत्मविश्वास बढ्नेछ र अधुरा काम पूरा हुने दिन रहेको छ। चन्द्रमा मिथुन राशिमा रहेकाले पारिवारिक विषयमा विशेष चासो बढ्न सक्नेछ। सृजनात्मक काममा सफलता मिल्ने संकेत रहेको छ। व्यवसायमा सामान्य लाभ भए पनि मन सन्तुष्ट रहनेछ। विद्यार्थीहरूले नयाँ ज्ञान हासिल गर्ने अवसर पाउनेछन्। आफन्तसँगको भेटघाटले खुशी प्रदान गर्नेछ। पुरानो योजना कार्यान्वयन गर्ने समय अनुकूल रहने देखिन्छ। प्रेम सम्बन्धमा विश्वास बढ्नेछ। कामको चाप भए पनि परिणाम सकारात्मक रहनेछ। आज दिनभरि उत्साह र उमङ्ग कायम रहने ज्योतिष वैज्ञानिक दृष्टिकोणमा देखिएको छ। अब छैटौं राशि कन्या राशि। कन्या राशिले व्यक्तिहरूको लागि आज धैर्यता र सकारात्मक सोचले दिन सफल बनाउनेछ। भाग्यले तपाईँलाई धेरै हदसम्म साथ दिने दिन रहेको छ। धार्मिक तथा आध्यात्मिक गतिविधिमा रुचि बढ्दै जानेछ। रोकिएका योजनाहरू अचानक अघि बढ्ने सम्भावना पनि रहेको छ। वैदेशिक काम अथवा यात्राको प्रयास सफल बन्ने देखिएको छ। चन्द्रमाको प्रभावले मन केही भावुक बन्न सक्छ। आफन्तसँगको सम्बन्धमा सुधार आउनेछ। अध्ययन र अनुसन्धानमा लागेकाहरूलाई राम्रो उपलब्धि प्राप्त हुन सक्ने देखिएको छ। व्यापारिक क्षेत्रमा नयाँ अवसर देखा पर्नेछ। स्वास्थ्यमा सुधार आउने संकेत रहेको ज्योतिष वैज्ञानिक दृष्टिकोणमा देखिएको छ। अब सातौं राशि तुला राशि। तुला राशिको व्यक्तिहरूको लागि आज सम्बन्ध र साझेदारीका काममा सफलता मिल्ने सम्भावना रहेको छ। संक्रान्तिको दिनमा सोमबार परेकाले दाम्पत्य जीवनमा समझदारी र आत्मीयता बढ्नेछ। चन्द्रमाको प्रभावले प्रेम सम्बन्ध अझ मजबुत बन्ने संकेत रहेको छ। व्यापारिक साझेदारीबाट लाभ प्राप्त हुन सक्छ। विलासी वस्तु खरिद गर्ने स्रोत पनि बढ्न सक्छ। साथीभाइको सहकार्य निकै फलदायी रहनेछ। सामाजिक कार्यक्रममा सहभागी हुँदा नयाँ चिन्तन बढ्नेछ। आर्थिक अवस्था सुधारतर्फ अघि बढ्ने देखिन्छ। काममा नयाँ योजना बनाउने अवसर प्राप्त हुनेछ। आजको दिन रमाइलो र उत्साहपूर्ण रहनेछ। अब आठौं राशि वृश्चिक राशि। वृश्चिक राशि व्यक्तिहरूको लागि आज मेहनत र साहसको राम्रो परिणाम प्राप्त हुनेछ। चन्द्रमा मिथुन राशिमा रहेकाले भाग्यले पनि साथ दिनेछ। प्रतिस्पर्धात्मक काममा सफलता हासिल गर्न सक्नुहुनेछ। पुराना विरोधीहरू पनि सहयोगी बन्न सक्छन्। स्वास्थ्यमा सुधार आउने संकेत देखिन्छ। कार्यक्षेत्रमा तपाईँको क्षमता र प्रमाणित हुने समय रहेको छ। धार्मिक तथा आध्यात्मिक यात्राको अवसर पनि प्राप्त हुने ग्रह गोचर रहेको छ। परिवारका सदस्यसँगको सम्बन्ध मधुर रहनेछ। आर्थिक लाभको सम्भावना बलियो रहेको छ। आत्मविश्वासले दिनलाई थप सफल बनाउने ग्रह गोचर रहेको छ। अब नवौं राशि धनुराशि। धनुराशि व्यक्तिहरूको लागि आज समय लेखन तथा सृजनात्मक क्षेत्रमा राम्रो सफलता मिल्नेछ। सन्तानको प्रगतिले खुशी मिल्नेछ। कला र मनोरञ्जन प्रति आकर्षण बढ्ने दिन रहेको छ। चन्द्रमाको प्रभावले मन सकारात्मक र उत्साहित रहनेछ। प्रेम सम्बन्धमा नयाँ खुशी प्राप्त हुन सक्छ। दीर्घकालीन लगानीबाट लाभ मिल्ने संकेत पनि रहेको छ। साथीभाइ र आफन्तको सहयोगले काम सहज बन्नेछ। यात्रा गर्ने अवसर प्राप्त हुन सक्छ। नयाँ योजना कार्यान्वयन गर्न समय अनुकूल रहने ज्योतिष वैज्ञानिक दृष्टिकोणमा देखिएको छ। अब दशौं राशि मकर राशि। मकर राशि व्यक्तिहरूको लागि आज घर परिवारका विषयमा बढी व्यस्तता रहनेछ। चन्द्रमा मिथुन राशिमा रहेकाले पारिवारिक भावनामा उतार चढाव आउन सक्छ। आमा अथवा घरका सदस्यको स्वास्थ्यमा ध्यान दिनुपर्नेछ। घर जग्गा सम्बन्धी निर्णयमा ढिलाइ हुन सक्छ। मनमा केही अस्थिरता महसुस भए पनि साँझतिर वातावरण सहज बन्नेछ। आफन्तसँगको भेटले खुशी प्रदान गर्नेछ। आर्थिक कारोबारमा सावधानी अपनाउनु राम्रो हुनेछ। कार्यक्षेत्रमा जिम्मेवारी बढ्न सक्छ। वैवाहिक सम्बन्धमा समझदारी कायम रहनेछ। धैर्यताले आजको दिन सहज बनाउने ज्योतिष वैज्ञानिक दृष्टिकोणमा देखिएको छ।
अब 11 राशि कुम्भ राशि, कुम्भ राशि व्यक्तिहरूको लागि आज नयाँ योजना शुरू गर्नका लागि राम्रो समय रहेको छ। दाजुभाइ तथा साथीभाइको सहयोगले काममा गति आउनेछ। चन्द्रमा मिथुन राशिमा भएकाले दैनिक काममा व्यस्तता बढ्न सक्छ। संचार अथवा मीडिया सम्बन्धी क्षेत्रबाट शुभ समाचार प्राप्त हुन सक्ने देखिएको छ। व्यवसायिक यात्राले फाइदा दिलाउनेछ। आत्मविश्वास बढ्दा चुनौतीपूर्ण काम पनि सहज लाग्नेछ। अध्ययन तथा विकासमा प्रगति हुनेछ। स्वास्थ्य सामान्य रहनेछ तर आराममा ध्यान दिनुपर्दछ। सामाजिक क्षेत्रमा मान सम्मान बढ्न सक्ने ग्रह गोचर रहेको छ। राशिफलको अन्त्यमा मीन राशि, मीन राशि व्यक्तिहरूको लागि आज आर्थिक अवस्था मजबुत बन्ने संकेत रहेको छ। मन खुशी र भावनात्मक रहनेछ। बोलीको प्रभावले मानिसहरूलाई सहजै प्रभावित पार्न सक्नुहुनेछ। परिवार र आफन्त जनसंघको साथले काममा सफलता मिल्नेछ। स्वादिष्ट भोजनको अवसर प्राप्त हुन सक्ने देखिन्छ। सञ्चित धन बढ्ने सम्भावना पनि बलिरहेको छ। व्यापार तथा पेसामा नयाँ अवसर फेला पार्न सकिनेछ। प्रेम सम्बन्धमा मिठास थपिनेछ। विद्यार्थीहरूको लागि अध्ययनमा ध्यान केन्द्रित गर्न सहज हुने ज्योतिष वैज्ञानिक दृष्टिकोणमा देखिएको छ। राशिफलबारे जानकारी सँगै अब लागू आजको साइत साहित्य यात्राका लागि महत्वपूर्ण हुनेछ। सूर्य मिथुन राशिमा, चन्द्रमा पनि मिथुन राशिमा रहनेछन्। त्यसैले आज पश्चिम र दक्षिण बाहेक अन्य दिशाको यात्रा नगर्दा राम्रो हुनेछ। आज बुधबार परेकाले उत्तरतर्फको यात्रा गर्दै नगर्नुहोला। आज पूर्व र उत्तरतर्फको यात्रा तपाईँलाई बाध्यवास गर्नै परेको छ भने धार्मिक उपाय अपनाएर आजको शुभ बेला पारेर यात्राको थाल्ने गर्दा राम्रो हुनेछ। धार्मिक उपायमा अमला सक्खर गुड अथवा दही खाएर आजको शुभ बेला पारेर यात्राको थाल्ने गर्न सक्नुहुनेछ। यस्तै अर्को धार्मिक उपायमा घर नजिकै रहेको शिवालय, देवालय एवं देवी देवताका मन्दिरलाई दाहिना पाता परिक्रमा गरी आजको शुभ बेला पारेर यात्राको थालनी गर्नुभएमा तपाईँलाई यात्रा दोष लाग्ने छैन, यात्रा सफलतापूर्वक सम्पन्न हुनेछ। अब आजको शुभ लाभ अमृत बेलार्थ शुभ लाभादी बेला बिहानमा 5:07 छ बजे 51 मिनटसम्म लाभ बेला रहनेछ। लाभ बेलामा आर्थिक कारोबार गर्दा राम्रो हुनेछ। बिहानमा 6:51 8:35 अमृत बेला रहनेछ। अमृत बेला सबैभन्दा राम्रो बेला भएकाले यो समयमा हाम्रा काम महत्वपूर्ण काम यसरी गर्न छुटेका र थातिरहेका काम सम्पन्न गर्दा राम्रो हुनेछ। बिहानमा 8:35 10:19 काल बेला रहनेछ। काल बेला सबैभन्दा खराब बेला भएकाले यो समयमा कुनै पनि काम तथा कर्म र यात्रा पनि नगर्दा राम्रो हुनेछ। बिहानमा 10:19 12:03 शुभ बेला रहनेछ। शुभ बेलामा यात्रा र नयाँ कामको शुभारम्भ गर्न सक्नुहुनेछ। मध्याहमा 12:03 दिनमा 1:46 रोग बेला रहनेछ। दिनमा 1:46 3:30 उद्वेग बेला रहनेछ। दिनमा 3:30 5:14 चर बेला रहनेछ। दिनमा 5:14 6:58 समय फेरि लाभ बेला रहनेछ। शुभ लाभादी बेलाको रात्रितर्फ लागौ। साँझमा 6:58 8:14 अमृत बेला रहनेछ। साँझमा 8:14 राति 9:30 काल बेला रहनेछ। राति 9:30 10:40 शुभ बेला रहनेछ। राति 10:40 12:03 रोग बेला रहनेछ। राति 12:03 1:19

0: स्वास्थ्य कसरी नानी
1: फोक्सोको क्षयरोगीले खोक्दा हाच्छु गर्दा क्षयरोगका कीटाणुहरू बाहिर निस्की हावामा रहेका हुन्छन्। निरोगी मानिसले श्वास लिँदा हावाको माध्यमबाट फोक्सोमा पुग्दछ र क्षयरोग सर्न सक्छ।
0: अनि यो क्षयरोग लागेको चाहिँ कसरी थाहा पाउने नानी?
1: छाती दुख्छ, खान मन लाग्दैन, वजन घट्दै जान्छ, साँझ पख हल्का ज्वरो आउँछ, दुई हप्ता भन्दा बढी लगातार खोकी लागिरहन्छ, खकारमा रगत देखिन्छ। यस्तो लक्षण देखिएमा तुरन्तै स्वास्थ्य संस्थामा गई खकार जचाउनु पर्दछ।
2: क्षयरोगबाट बस्न बच्चा जमिना साथ बीसीजी खोप लगाऊ। समुदायमा रहेका क्षयरोगीहरू बेलैमा पत्ता लगाए स्वास्थ्य कर्मीको प्रत्यक्ष निगरानीमा पूरा मात्रा र अवधिसम्म औषधि खुवाई क्षयरोग फैलनबाट रोकौं।
3: जनहितका लागि नेपाल क्षयरोग निवारण संस्था कास्की।
4: हामी सुरक्षित छौं, उनीहरू संकटमा छन्। जुन कपडा तपाईले वर्षौंदेखि लगाउनु भएको छैन त्यो आज कसैको आवश्यकताको वस्तु बन्न सक्छ।
3: सफा कपडा संकलनमा हातेमालो गरौं, पुरानो तथा सफा कपडाहरू सहयोग गरौं।
4: हाम्रो सानो सहयोगले कसैको जीवन फेरिन सक्छ।
3: कपडामा केवल कपडा मात्र होइन, तपाईँको माया र सम्मान पनि हुन्छ।
4: विपदमा परेकालाई सम्मानपूर्वक साथ दिउ, सफा कपडा संकलन अभियानलाई सफल पारौ।
3: प्रत्येक व्यक्तिमा परिवर्तन ल्याउने शक्ति हुन्छ, हामी त्यो परिवर्तनको यात्रामा साथ दिने प्रयास गर्छौ।
4: प्रयास नेपाल, पोखरा महानगरपालिका, वडा नम्बर 13, बाजापाटन, सद्भाव टोल। सम्पर्क नम्बर 9856011 86, 9846035111। सम्पर्क नम्बर फेरि एकपटक 9846035111।
5: ओए साथी, हेर न क्या खतरा समाचार आइसक्यो। बाप्रे, अब चाहिँ के हुने हो?
6: खै खै, के आयो त्यस्तो? यत्तिकै पत्याइहाल्छ यो रोहन, सामाजिक सञ्जालमा आउँदैन यत्तिकै पत्याउनु पर्छ त। मिथ्या र भ्रामक सूचना हुन सक्छ, यसै नातिन यसो त जसले नि लेखिहाल्छ नि।
5: अरे, मिथ्या भ्रामक भन्छ के हो यो भनेको चाहिँ?
6: तिमीलाई थाहा थिएन?
5: थाहा थिएन।
6: सुन, मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो, अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ।
5: ओहो, त्यसो भए त यस्ता सूचना शेयर लाइक गर्नु हुँदैन रहेछ है?
6: हो नि, भ्रामक र मिथ्या सूचना शेयर तथा कमेन्ट केही पनि गर्नु हुँदैन। शेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ, त्यसको स्रोत थाहा पाउनुपर्छ, मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ, आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ, बुझ्यौ?
7: भ्रामक सूचना नफैलाऊ, जिम्मेवार नागरिक बनाऊ,
8: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गराउ।
9: नेपाल सरकार, विज्ञापन बोर्ड।
10: यति बेला हाम्रो स्टुडियोको घडीमा बिहानको ठिक 6 बजेको छ।
11: रेडियो सफलता 103.4 मेगाहर्ज।

नमस्कार, जहाँ संसार त्यहाँ विकास रेडियो सफलता 103.4 मेगाहर्जले तयार पारेको बिहान 6 बजेको खबर संगालमा समाचार कक्षबाट म मधुको हार्दिक स्वागत छ। खबर संगालको शुरूमा मुख्य खबरका शीर्षकहरू। हावाहुरीका कारण फेवातालमा फँसेका दुई भारतीय नागरिकको सकुशल उद्धार। पोखरामा ठूला सहकारीका अध्यक्ष र व्यवस्थापक बीच नीति संवाद। 10 बुधे प्रतिबद्धता घोषणा। पोखरामा ट्राफिक गोष्ठी सम्पन्न। सड़क सुरक्षा र दुर्घटना न्यूनीकरणमा साझा प्रतिबद्धता। क्यानाडा पुगेका काशीका राजीव श्रेष्ठ सहित दुई नेपाली विद्यार्थीको कार दुर्घटनामा मृत्यु। कोरोना

0: पक्काबाट भित्रिएका विद्युतीय सवारी फुकुवा दुई साता पछि नियन्त्रण हटाइयो। ट्याम्पल ट्री रिजोर्टलाई अति उत्तम खाद्य स्वच्छता प्रमाणपत्र 92 अङ्क सहित 3 स्टार प्रस्तरीकरण। विश्वप्रकाश शर्माद्वारा सस्ता पनि तरलाई साझा धारणा बनाउन आग्रह। 7 बुधे प्रस्तावमा छलफल तीव्र। राष्ट्रपा महाधिवेशनको उद्घाटन भरतपुर गेस्ट हाउस चौरमा। 15-17 प्रदर्शनी केन्द्रमा हुने प्रतिनिधि सभाको बैठक आज पनि बस्ने। गण्डकीको आर्थिक वृद्धि 4.83% प्रति व्यक्ति आएर विकासमा सूचकमा सुधार। क्यालिफोर्नियामा अमेरिकी वायुसेनाको विमान दुर्घटना, 8 जनाको मृत्यु। र विश्वकप फुटबलमा फ्रान्सद्वारा सेनेगल 3-1 पराजित। अर्जेन्टिना र अल्जेरिया एकैछिनपछि भिड्दै। अब सुनौ पूरा समाचार। पोखराको प्रसिद्ध पर्यटकीय स्थल फेवतालमा हावाहुरी र छालका कारण बोट पल्टिँदा डुबेका 2 जना भारतीय पर्यटकको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ। सशस्त्र प्रहरी बल नम्बर 24 गढकालिका कास्कीबाट खटिएको टोलीले मंगलबार कास्कीको पोखरा महानगरपालिका वडा नम्बर 6 लेक साइड स्थित फेवतालमा अचानक आएको हावाहुरीले 2 वटा सर्फेस बोट पल्टिएका थिए। बोट पल्टिँदा अल्पत्र परेका भारतीय नागरिकलाई फेवान 5 एवं रेस्क्यू टावरमा खटिएका शस्त्र प्रहरी सहायक निरीक्षक राजु थापाको कमाण्डमा रहेका 10 जनाको विपद व्यवस्थापन टोलीले तत्कालै सकुशल उद्धार गरी सुरक्षित स्थानमा ल्याइएको थियो। सकुशल उद्धार गरिएका पर्यटकहरूमा भारत घर भई हाल घुम्न आएका 40 वर्षीय धीरज करवाल र वर्ष 35 का विकास करवाल रहेका छन्। जिम्मेवार चालक म जिम्मेवार यात्रु हामी संरक्षित सड़क र सवारी हामी सबैको जिम्मेवारी भन्ने नारासहित गण्डकी प्रदेशमा ट्राफिक व्यवस्थापन सम्बन्धी 1 दिने गोष्ठी सम्पन्न भएको छ। गण्डकी प्रदेश सरकार नेपाल प्रहरी तथा सरकारवाला निकायको समन्वयमा भएको गोष्ठीले सड़क सुरक्षा दुर्घटना न्यूनीकरण र समन्वयात्मक ट्राफिक व्यवस्थापनलाई प्रभावकारी बनाउने विषयमा विस्तृत छलफल गरेको छ। गोष्ठी उद्घाटन गर्दै गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सवारी दुर्घटना न्यूनीकरणलाई प्रदेश सरकारको प्राथमिकतामा रहेको भन्दै सड़क सुरक्षा सुदृढीकरणका लागि निकायबीच समन्वय आवश्यक रहेको बताउनुभयो। प्रहरी नायब महानिरीक्षक दिपेन्द्र जीशीले ट्राफिक प्रहरीको एक्लो प्रयासले दुर्घटना नियन्त्रण सम्भव नभएको भन्दै सामूहिक जिम्मेवारी आवश्यक रहेको बताउनु भएको छ। पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले गोष्ठीबाट प्राप्त निष्कर्ष तथा सुझाव कार्यान्वयनका लागि आवश्यक सहयोग र जिम्मेवारी पूरा गर्न प्रतिबद्धता रहेको उल्लेख गर्नुभयो। नेपाल प्रहरीका अवधान कार्यालय कार्य विभाग नक्साल काठमाण्डुका प्रहरी नायब महानिरीक्षक अरूण पौडेलले ट्राफिक व्यवस्थापनमा जोड़िएका विविध विषयवस्तुहरूमा छलफलको महसुस गरी गोष्ठीको आयोजना भएको बताउनुभयो। कार्यक्रममा गण्डकी प्रदेश सरकारका भौतिक पूर्वाधार मन्त्री गोविन्द नेपाली, नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका अध्यक्ष रमेश पौडेल, पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्की, यातायात व्यवसायी संघ नेपालका केन्द्रीय उपाध्यक्ष ऐनबहादुर साई लगायतले सुरक्षित सड़क र व्यवस्थित यातायात प्रणाली निर्माणमा सबै पक्षका साझा प्रयास आवश्यक रहेको धारणा राख्नुभयो। दोस्रो सत्रमा 11 जिल्लाका ट्राफिक प्रमुखहरूको प्रस्तुति तथा यातायात कार्यालय र सड़क डिभिजनका प्रतिनिधिहरूबाट सवारी चाप पूर्वाधार र व्यवस्थापन बारे छलफल गरिएको थियो। सहभागीहरूले सवारी साधनको प्रभावीकै परीक्षणका लागि मापदण्ड बनाउने, सड़क सुरक्षा अभियान सञ्चालन गर्ने र समन्वय संयन्त्र सुदृढ गर्ने विषयमा सहमति जनाएका छन्। प्रतिबद्धता पत्रमा हस्ताक्षर समेत गरिएको छ। कार्यक्रमले गण्डकी प्रदेशमा सुरक्षित व्यवस्थित र आधुनिक ट्राफिक व्यवस्थापन प्रणाली विकासमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरिएको छ। कोरोला नाका हुँदै नेपाल भित्रिएका बीवाईडी कम्पनीका चाइनिज विद्युतीय सवारी साधन 2 सप्ताहदेखि सशस्त्र प्रहरीको नियन्त्रणमा रहँदै आएको अवस्थामा फुकुवा गरिएको छ। सशस्त्र प्रहरी बल नेपाल 33 नम्बर गुल्म जोमसुमका अनुसार आइतबार साँझदेखि नियन्त्रणमा लिएका सबै सवारी साधन सम्बन्धित पक्षको जिम्मा लगाइएको हो। गत जेठको दोस्रो र तेस्रो सातामा कोरोला नाका हुँदै कुल 775 वटा विद्युतीय सवारी साधन नेपाल भित्रिएका थिए। तीमध्ये 649 वटा सवारी साधन मुस्ताङ भन्सार कार्यालय नेचुङबाट जाँचपाच भइसकेका थिए, तर पैठारी प्रक्रियामा कैफियत हुन सक्ने आशंकामा शस्त्र प्रहरीले जोमसुङ, कोरोला नाका, कास्कीको ह्याम्जा र पर्वतको कुस्मामा गरी 260 भन्दा बढ़ी सवारी साधन नियन्त्रणमा लिएको थियो। सवारी साधन साइमन इक्लेप खरिद गरी नेपाल भित्राएको प्रारम्भिक जानकारी दिएको छ। कैफियतको आशंकापछि अर्थ मन्त्रालयले भन्सार विभागको मनोलांकन शाखा प्रमुख निर्देशक भूपाल दास साक्यको समक्षमा तीन सदस्यीय छानबिन समिति गठन गरेको थियो। समितिले विभिन्न स्थानमा स्तरगत अध्ययन गरी प्रारम्भिक प्रतिवेदन समेत तयार पारेको छ, जस अनुसार हालसम्म सवारी साधनमा कुनै कैफियत फेला नपरेको निष्कर्ष आएको छ। शस्त्र प्रहरी नायब उपरीक्षक भेषराज गिरीका अनुसार केन्द्रीय निर्देशन अनुसार नियन्त्रणमा रहेका सबै सवारी साधन फुकुवा गरिएको छ। फुकुवा भएपछि जोमसुम बस पार्कमा रहेका 266 सवारी मध्ये आइतबार र सोमबार गरी 223 गन्तव्यतर्फ प्रस्थान गरिसकेका छन्। हाल 43 मात्र बाँकी रहेका छन्। यसै गरी कोरोला नाकामा रहेका र भन्सार जाँचपास प्रक्रियामा रहेका सवारी साधन पनि आवश्यक प्रक्रिया पूरा गर्दै क्रमश गन्तव्यतर्फ लैजाने व्यवस्था मिलाइएको शस्त्र प्रहरीले जनाएको छ। फुकुवा सँगै नियन्त्रणमा रहेका सबै विद्युतीय सवारी साधन अब सम्बन्धित व्यवसायीको जिम्मामा सञ्चालनमा आउने भएका छन्। कास्की जिल्लामा कार्यरत 25 ठूला सहकारीका अध्यक्ष र व्यवस्थापकहरूले पोखरामा नीतिगत र संरचनागत सुधारका लागि छलफल गरेका छन्। पोखरा रोयल बचत ऋण सहकारी संस्था लिमिटेडको आयोजनामा अन्तर सहकारी नीति सम्वाद गोष्ठी गरिएको हो। संस्था स्थापनाको 25 वर्षमा प्रवेश गरेको अवसरमा वर्षैभरि गरिने 25 कार्यक्रम मध्ये तेस्रो कार्यक्रमका रूपमा यो संवाद भएको हो। वर्तमान सहकारी क्षेत्रमा देखिएका समस्या समाधान गर्न र नीतिगत अस्पष्टता हटाउन यो गोष्ठी आयोजना गरिएको हो। गोष्ठीमा 8 समूह मार्फत प्राप्त सुझावहरू समेटेर 10 प्रतिवेदन पत्र समेत घोषणा गरिएको छ। सहकारी अभियान सदस्य संस्थाहरू र नियामक निकायका तर्फबाट गर्नुपर्ने कामहरू पनि यस प्रतिवेदनमा समेटिएको छन्। संस्थाको सूचना अधिकारी मिलन ढकालले यस प्रतिबद्धताको बारेमा जानकारी दिनुभएको हो। कार्यक्रममा गण्डकी प्रदेश सहकारी रजिष्ट्रारको कार्यालय पोखराका निमित्त रजिष्ट्रार नारायण प्रसाद ढकालले सहकारी वर्तमान नीतिबाट धारणा राख्नुभयो। राष्ट्रिय सहकारी ब्याङ्क लिमिटेडका प्रमुख कार्यकारी निर्देशक बद्री कुमार गुरागाईले वर्तमान सहकारीको अवस्था नीतिगत चुनौती र भावी गन्तव्यबारे सहजीकरण गर्नुभयो। पोखरा रोयल सहकारीको प्रमुख कार्यकारी अधिकृत भीम गुरूङले सहकारी संस्थाहरूको असल अभ्यास र व्यवस्थापनले लिनुपर्ने रणनीतिक बारे प्रकाश पार्नुभयो। सो छलफलमा निमित्त रजिष्ट्रार नारायण प्रसाद ढकाल, ब्याङ्कको सीईओ बुद्रीप कुमार गुरागाई, जिल्ला सहकारी संघ लिमिटेड कास्कीका अध्यक्ष दीपक राज बास्तोला सहभागी हुनुभयो। कास्की बत्थारिन सहकारी संघका अध्यक्ष शेरबहादुर कार्की र कोअपरेटिभ म्यानेजर्स क्लब कास्कीका अध्यक्ष मोहन अधिकारी पनि प्यान लिस्टमा रहनु भएको थियो। उहाँहरूले कानूनमा सुधार गर्नुपर्ने र अभियानका तर्फबाट सच्याउनुपर्ने विषयहरूमा आफ्नो धारणा राख्नुभयो। कार्यक्रममा सहभागीहरूका तर्फबाट गेहेन्द्रेश्वर कोइराला, डम्मर बस्नेत, गणेश बहादुर थापा, विष्णु अधिकारी र महेन्द्र अधिकारीले पनि धारणा राख्नुभयो। यो गोष्ठी पोखरा रोयल सहकारी संस्थाकी अध्यक्ष रुद्रकुमारी गुरूङको अवस्थामा भएको हो। कार्यक्रममा संस्थाका उपाध्यक्ष चन्द्रप्रसाद गुरूङले स्वागत मन्तव्य राख्नुभयो। कार्यक्रमको सञ्चालन भने मुख्य प्रबन्धक मिलन ढकालले गर्नुभएको थियो। कास्कीका ज्येष्ठ नागरिक सम्बन्धी विभिन्न संघ संस्थाले ज्येष्ठ नागरिक ऐन तथा कानूनमा भएका व्यवस्था प्रभावकारी रूपमा कार्यान्वयन गर्न माग गर्दै प्रदेश सरकार, स्थानीय तह र जिल्ला प्रशासन कार्यालय कास्कीलाई ज्ञापन पत्र बुझाएका छन्। सार्वजनिक यातायातमा 50% भाड़ा छूट, स्वास्थ्य सेवामा प्राथमिकता, सामाजिक सुरक्षा सेवामा सहज पहुँच र ज्येष्ठ नागरिकमाथि हुने दुर्व्यवहार उजुरीलाई प्राथमिकताका साथ सम्बोधन गर्न उनीहरूले सम्बन्धित निकायसँग माग गरेका छन्। गण्डकी ज्येष्ठ नागरिक संघका अध्यक्ष कुसुम केशव पराजुलीले ज्येष्ठ नागरिकका हकित सम्बन्धी व्यवस्था कार्यान्वयनका लागि सम्बन्धित निकायले समन्वय गर्नुपर्ने बताउनुभयो। ज्येष्ठ नागरिक संघ पोखरा महानगरका तोपराज ढकालले केही दिन अघि गण्डकी प्रदेश सरकारका सामाजिक विकास एवं स्वास्थ्य मन्त्री पोखरा महानगरपालिकाका प्रमुख लगायत सरकारी निकायमा रहेका यस्तै ज्ञापन पत्र बुझाएका छन्। कास्कीमा हालै सरूवा भइआएका प्रमुख जिल्लाधिकारी कुमार सिंह गुरूङलाई पनि सोमबार सार्वजनिक रूपमा ज्ञापन पत्र पेश गरेका छन्। स्वास्थ्य विभाग अन्तर्गत सेवा प्रदान गर्ने अस्पतालमा ज्येष्ठ नागरिकको लागि स्वास्थ्य परीक्षण, परामर्श सेवा र औषधि विवरण कक्ष छुट्टै लाइनको व्यवस्था गर्नुपर्ने माग पनि राखिएको छ। त्यस्तै सामाजिक सुरक्षा भत्ता निवारण नवीकरण तथा परिचय पत्र वितरणका कार्यक्रममा अशक्त ज्येष्ठ नागरिकलाई घरमै पुगेर सेवा दिन स्थानीय सरकारले सहजीकरण गर्नुपर्ने माग गरिएको छ। ज्येष्ठ नागरिक संघ कास्कीकी उपाध्यक्ष उर्मिला कार्कीले अशक्त तथा हिंडुल गर्न नसक्ने ज्येष्ठ नागरिकलाई सेवा लिन सरकारी कार्यालयसम्म धाउनु पर्ने अवस्था अन्त्य गर्नुपर्ने बताउनुभयो। कार्यक्रममा ज्येष्ठ नागरिकमाथि परिवार समुदाय वा अन्य पक्षबाट हुने दुर्व्यवहार यातना र उपेक्षाको घटनामा परेका उजुरीलाई प्राथमिकताका आधारमा सुनवाई गर्नुपर्ने विषय पनि उठाएको थियो। पिनक दोषी ठहरिए कानूनी कार्यवाही गर्नुपर्ने माग सहभागीले गरेका छन्। कार्यक्रममा सहजकर्ता अधिवक्ता विष्णु प्रसाद पौडेलले ज्येष्ठ नागरिकको संरक्षण र अधिकार कार्यान्वयनका लागि विद्यमान कानून व्यवस्था प्रभावकारी रूपमा लागू हुनुपर्ने बताउनुभयो। ज्ञापन पत्र बुझ्दै ग्यास प्रहरी प्रमुख जिल्लाधिकारी कुमार सिंह गुरूङले ज्येष्ठ नागरिकका समस्या र माग बारे अध्ययन गरी जायज विषय सम्बोधनका लागि पहल गर्ने प्रतिबद्धता जनाउनु भएको छ। लेकसाइड स्थित टेम्पल ट्री रेजोर्ट एवं स्पाले खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयबाट अति उत्तम श्रेणीको त्रिस्तर स्तरीकरण प्राप्त गरेको छ। सबैतिर स्वच्छ खानपान खाद्यजन्य समस्याको समाधान भन्ने नारा सहित गरिएको स्तरगत अनुगमन तथा मूल्यांकनका आधारमा होटल रेस्टुरेन्ट चमेना क्रिया तथा क्याटरिङ व्यवसाय स्तरीकरण कार्यविधि अनुसार रिसोर्टलाई 100 मध्ये 92 अंक प्रदान गरिएको हो। यससँगै रिजोर्टले हरियो स्टिकर सहित 3 स्टार अति उत्तम श्रेणीको प्रमाणपत्र प्राप्त गरेको छ। टेम्पल ट्री रेजोर्टका एडमिन तथा एचआर प्रमुख रामकृष्ण कणेलका अनुसार स्तरीकरणका क्रममा पानीको भण्डारण र परीक्षण कर्मचारीको तालिम तथा स्वास्थ्य प्रमाणपत्र फ्रिज र भन्साको तापक्रम खाद्य सामग्रीको सुरक्षित भण्डारण भान्साको उपकरणको सरसफाई तथा होटलको समग्र स्वच्छता लगायतका पक्षको मूल्यांकन गरिएको थियो। खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले सोही अवसरमा लेकसाइड क्षेत्रमा अन्य होटल तथा रेस्टुरेन्टलाई समेत स्तरीकरण प्रमाणपत्र र लोगो वितरण गर्दै खाद्य स्वच्छता तथा गुणस्तर कायम गर्न आवश्यकलाई प्रोत्साहित गरेको जनाएको छ। विश्वभरका 206 राष्ट्रिय ओलम्पिक समितिले हरेक वर्ष 23 जनामा अन्तर्राष्ट्रिय ओलम्पिक दिवस मनाउँछ। यही विश्वव्यापी अभियानलाई पछ्याउँदै नेपालमा पनि मंगलबारदेखि औपचारिक रूपमा ओलम्पिक दिवस मनाउन शुरू गरिएको हो। पोखरामा प्रदेश खेलकुद परिषद गण्डकीको आयोजनामा विविध कार्यक्रम गरी यसको शुरूआत भयो। नेशनल ओलम्पिक एकाडेमी नेपालका अध्यक्ष तेजबहादुर गुरूङले कार्यक्रममा मुख्य प्रशिक्षक तथा सहजकर्ता भूमिका निभाएका थिए। उनले सहभागीहरूलाई माइन्ड फुलनेस मेडिटेशन अर्थात ध्यान योगको अभ्यास गराए। खेलकुद केवल मैदानको प्रतिस्पर्धा मात्र नभएर मानसिक स्वास्थ्यसँग पनि जोड़िएको उहाँले बताउनुभयो। उहाँले ओलम्पिकको इतिहास यसको उत्पत्ति र विकासक्रमबारे प्रकाश पार्नुभयो। ओलम्पिकले अन्तर्राष्ट्रिय एकताको प्रतीकका रूपमा खेल्दै आएको भूमिकाबारे उहाँले सहभागीलाई जानकारी दिनुभयो। नेपालमा असार 2 गतेदेखि 9 गतेसम्म विभिन्न कार्यक्रम गरी यो दिवस मनाइने तय भएको छ। सोही अभियान अन्तर्गत आगामी शनिबार पोखरामा 5 किलोमिटर सड़क दौड़ प्रतियोगिता आयोजना हुने भएको छ। सो दौड़ पोखरा महानगरपालिका नम्बर 1 संघको सहकारी तथा नेपाल भूतपूर्व खेलाड़ी मंचको आयोजनामा हुनेछ। यस्तै असार 7 गते आइतबार विद्यालय स्तरीय वक्तृत्व कला प्रतियोगिता सञ्चालन गर्ने जानकारी अध्यक्ष गुरूङले दिनुभयो। मंगलबारको कार्यक्रममा प्रदेश खेलकुद परिषदका सदस्य सचिव श्रीधर शर्मा प्रमुख अतिथिका रूपमा सहभागी थिए। अन्तर्क्रियामा प्रदेश खेलकुद परिषदका पदाधिकारी सदस्य र विभिन्न प्रदेश स्तरीय खेल संघका प्रतिनिधि सहभागी थिए। खेलाड़ीहरूले खेल कौशलसँगै मानसिक सन्तुलन र अनुशासन सिक्नुपर्नेमा कार्यक्रमले जोड़ दिएको छ। नेशनल ओलम्पिक एकाडेमी नेपालको अध्यक्ष तेजबहादुर गुरूङको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो। कार्यक्रमको संचालन एकाडेमीका कार्यकारी सदस्य हरिप्रसाद पराजुले गरेका थिए। प्रतिनिधि सभा अन्तर्गत पूर्वाधार विकास समितिका सभापति आशिष गजुरेलले सड़क सुरक्षा र यातायात व्यवस्थापन जस्तो संवेदनशील विषयमा सरकार तथा सम्बन्धित मन्त्रालय गम्भीर बन्न नसकेको आरोप लगाएका छन्। मंगलबार बसेको समितिको बैठकमा उनले सड़क दुर्घटनाबाट वर्षेनी ठूलो जनधनको क्षति भइरहेको भने पनि सरकारको प्राथमिकता यो विषय गर्न नसकेको बताउनुभयो। संसदको आकस्मिक समयमा समेत सड़क दुर्घटनाबाट हुने मृत्युको घटना बारम्बार उठ्ने गरेको उल्लेख गर्दै उहाँले मन्त्रालयको उदासीनता प्रति असन्तुष्टि जनाउनुभयो। गजुरेलले 5-6 वर्ष अघि तयार भएको सड़क सुरक्षा विधेयक अहिलेसम्म संसदमा पेश हुन नसक्नु गम्भीर लापरवाही भएको बताउनुभयो। उहाँले पूर्वाधार विकास मन्त्रालयले यातायात व्यवस्थापनको जिम्मेवारी प्रभावकारी रूपमा निर्वाह गर्न नसकेको टिप्पणी गर्दै मन्त्रालय ठेक्कापट्टा व्यवस्थापनमै केन्द्रित भएको आरोप लगाउनुभयो। सभापति गजुरेलले सड़क सुरक्षा वर्तमान पुस्ताको मात्र नभई भावी पुस्ताको सुरक्षासँग पनि जोड़िएको विषय भएकाले प्रभावकारी कारण व्यवस्थित यातायात प्रणाली र सरकारको गम्भीर पहल आवश्यक रहेको बताउनुभयो। पृथ्वी राजमार्ग अन्तर्गत पनलेखु मुगलिन सड़क खण्डमा कालोपत्र अस्फाल गर्ने काम पुनः शुरू हुने भएको छ। अलकत्राको अभावका कारण केही समय रोकिएको काम आवश्यक सामग्री उपलब्ध भएसँगै अघि बढ़ाउन लागि हो। नागडुङ्गा मुगलिन सड़क आयोजना पश्चिम खण्ड कार्यालयका सूचना अधिकारी सचेन्द्र मिश्रका अनुसार हुगदीदेखि जुवाङ खोलासम्मको खण्डमा कालोपत्रको तयारी शुरू गरिएको छ। उहाँका अनुसार 30 टन अलकत्रा आइसकेको छ र यही 5 गतेदेखि कालोपत्रको काम औपचारिक रूपमा शुरू हुनेछ। तत्काल उक्त खण्डमा करिब 700 मिटर सड़क कालोपत्र गरिने भएको छ भने असार महिनाभित्र थप 3 किलोमिटर सड़क कालोपत्र गर्ने लक्ष्य राखिएको छ। यो खण्डमा रहेका 6 मध्ये 4 पुलको काम अन्तिम चरणमा पुगेको छन्। बारवाङ, मौवा, खटौटी र गोमती खोलाका पुलको संरचनात्मक काम सकिने चरणमा पुगेको भए पनि ती पुललाई सड़कसँग जोड्ने पहुँच मार्ग र कालोपत्रको काम भने बाँकी रहेको छ। आयोजनाका अनुसार हालसम्म मलिखु मुगलिन खण्डमा करिब 43% भौतिक प्रगति भएको छ। नेपालमा यस वर्ष पनि मनसून भित्रिन ढिला हुने भएको छ। सरदर जुन 13 नेपाल प्रवेश गर्ने मनसून यसपटक गत वर्षभन्दा करिब 3 दिन ढिला भइसके पनि अझै भित्रिन सकेको छैन। जल तथा मौसम विज्ञान विभागकी प्रवक्ता विभूति पोखरेलका अनुसार भू उपग्रहबाट प्राप्त तथ्याङ्क र गणितीय मौसम पूर्वानुमानको विश्लेषणले मनसून शुरू हुन अझै केही दिन ढिला हुने सम्भावना देखिएको छ। उहाँका अनुसार मनसूनको आगमन ढिला हुनु असामान्य नभए पनि यस वर्षको अवस्था पनि विगतको ढिलाइ हुने वर्षहरूको सूचीमा पर्ने देखिन्छ। विभागका तथ्याङ्क अनुसार सन् 1972, 1982, 1983, 1987, 1992, 1997, 2002, 2009, 2016, 2019 र 2023 पनि नेपालमा मनसून ढिला प्रवेश भएको थियो। मनसून ढिला हुँदा कृषि विशेष गरी रोपाईको तयारी र पानी व्यवस्थापनमा प्रत्यक्ष असर पर्ने भएकाले किसानहरू मौसमको अवस्थाबारे सदासोपूर्वक प्रतीक्षा गरिरहेका छन्। अध्ययनका लागि क्यानाडामा पुगेका भोजपुरकै लाक्पा च्याङजी शेर्पा र काशीका राजीव श्रेष्ठको सवारी दुर्घटना परि मृत्यु भएको छ। मध्य क्यानाडाको ओन्टारियो शहरमा भएको दुर्घटनामा उनीहरू सवार एसयूवी गाड़ीमा आग लागि हुँदा घटनास्थलमै दुवैजनाको मृत्यु भएको हो। गैर आवासीय नेपाली संघ नारायणी क्यानाडाका अनुसार लाक्पा 22 वर्षकी थिइन्। उनी टोरेन्टो स्थित फ्लोमिङ कलेजबाट नर्सिङ अध्ययन पूरा गरेकी थिइन्। राजीव श्रेष्ठले भने टोरेन्टोको महक कलेजमा आईटी अध्ययन गरिरहेका थिए। जुन 9 र 10 फ्लोमिङ कलेजमा दीक्षान्त समारोह सम्पन्न भएको थियो। समारोहमा सहभागी भएर घर फर्किने क्रम उनीहरू दुर्घटना परेका हुन्। दुर्घटनापछि गाड़ीमा आगो लागेको ओरेन्चियो प्रदेश प्रहरीले स्थानीय संचार माध्यमलाई जनाएको छ। एनआरएनए क्यानाडाका अध्यक्ष जगन सापकोटाका अनुसार दुवै विद्यार्थीको शव टोरेन्टो स्थित अस्पतालमा राखिएको छ। लाक्पाको शव नेपाल ल्याउने प्रक्रिया अभिभावकको आग्रहमा शुरू गरिएको छ भने राजीवको अन्त्येष्टिबारे निर्णय हुन बाँकी छ। विदेशमा अध्ययनरत नेपाली विद्यार्थीको सुरक्षा र यात्रा सम्बन्धी जोखिमपूर्ण उजागर गर्ने यो घटनाले शैक्षिक अवसरसँगै बढ़दो चुनौतीलाई पनि सत्तामा ल्याएको छ। सुन्दै हुनुहुन्छ रेडियो सफलतामा खबर संगालो। अब एकैछिन विश्रामको पालो।
1: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौं। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: अहो, कति राम्रो गहना लगाए कि हेरिराखु जस्तो कता बनाएछ?
4: कता हुनु नि, पोखरा गैरा पाटनमा रहेको दीप सुनचाँदी दुकानमा बनाएको नि। त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गर गहना पाइनुका साथै अर्डर बहुदिन जस्तो भने त्यस्तै बनाइन्छ नि।
3: ए हो र, म पनि यस्तै गहना बनाउन आजै दीप सुनचाँदी दुकान जान्छु नि।
5: हम हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कालीगरहरूद्वारा बनाइन्छ। साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ।
4: सम्पर्क दीप सुन्चादी दोकान गैरापाटन चार पोखरा प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा। मोबाइल नम्बर 9802521050 9825170014।
6: कुखुरा तथा पशुपालक किसानका लागि खुशीको खबर। नयाँ तथा पुराना कुखुरा पालक किसानको लागि अनुभवी भेटनरी डाक्टर किशोर आचार्यबाट कुखुरा पालन सम्बन्धी परामर्श तथा आफै दाना बनाउन चाहने कृषकको लागि दानाको फर्मुलेसन, लेस तथा ब्रोइलर कुखुराको पोस्टमार्टम तथा ल्याब परीक्षण गरिने एकमात्र ठाउँ फिस्टेल भेटनरी सेन्टर। अन्य सेवाहरू
7: कुकुरको भ्याक्सिनेसन,
6: कुखुरा तथा गाई भैँसीको दाना तथा चोकर। सम्पर्क फिस्टेल भेटनरी सेन्टर पोखरा 0 किलोमिटर। फोन नम्बर 0165447337। मोबाइल नम्बर 9856028744। कुखुरा तथा पशुपालक किसानहरूको सारथी, आफ्नै साथी, फिस्टेल भेटनरी सेन्टर।

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साक्षर का साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्त कालिका समीक्षा सुनसादी पसल, बागलुङ बस पार्क दुई पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार, 0161535904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश, 98462289।
2: छोरोलाई खेलकुदको सामान, छोरीलाई स्टेसनरी सामान, ती बुढालाई दिनदिनै पत्र पत्रिका चाहियो रे। अब यत्रो थरी थरीको सामान किन्न कहाँ जाऊ?
3: ल दिदी बहिनी, यसको लागि त नव विद्या सदन स्टेसनरी छँदैछ नि, पोखराको 0 किलोमिटरमा हो। त्यही जानुस् न, तपाईँले खोजेको सबै सामान त्यही पाइन्छ।
2: हजुर, प्लस टू सरकारी तथा बोर्डिंग स्कूल का पुस्तक, खेलकूद साथी स्टेशनरी सामान, फोटो कपी, प्रिंट, बाइंडिंग, रिचार्ज कार्ड साथी पत्र पत्रिका हमी समझना।
4: संपर्क नव विद्या सदन स्टेशनरी, पोखरा 5 0 किलोमीटर, प्रोपराइटर मीनराज खड़का, फोन नंबर 0161535651। समझन सही, नव विद्या सदन स्टेशनरी, 0 किलोमीटर 5 पोखरा।
5: अब गुणस्तरीय फर्निसिङ सम्बन्धी सबै सामग्री एउटै छानामुनि छानी छानी छानी नवमोडन फर्निसिङ सेन्टर, पोखरा 7 मासबारमा।
6: विभिन्न साइजका दराज, पलङ, डाइनिङ टेबल, सोफा, टिभी क्याबिनेट एवं आवश्यक अनुसारका फर्निचर सम्बन्धी सामग्री चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क नव मोडर्न फर्निसिङ सेन्टर, पोखरा 7 मासबार, मदरल्यान्ड मावि सँगै। सञ्चालक गुरुप्रसाद बराल, मोबाइल नम्बर 98460201127।
5: हामी न्यू रोडबाट आफ्नै उद्योग पोखरा 7 मासबारमा सरेको समस्त ग्राहक वर्गहरूलाई जानकारी गराउँछौ।
7: हेर न, यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि, भर्खर खुट्टा नभएको मान्छेले अल्झायो, अहिले फेरि आँखा नदेखे।
8: होइन, के भन्नु भएको? हेर्दा त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ, यसरी अर्कालाई भन्न पाइन्छ?
7: होइन, ठिकै त भन्यो नि, काम त केही गर्न सक्दैनन् सक्दैनन् अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त?
9: अङ्कल अङ्कल आउनुहोस्, म हजुरलाई बाटो घटाइदिन्छु।
10: धन्यवाद बाबु, तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियौ।
11: समस्या शरीरमा होइन दाई, तपाईँ हाम्रो सोचमा छ।
7: भइगयो भइगयो, म अलि आवेशमा आएछु, अलि हतारमा पनि थिएँ, बाबुले आँखा खोलिदिए, धन्यवाद है बाबु।
12: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ। जात, लिङ्ग, अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन, कानूनी रूपमा दण्डनीय अपराध पनि हो।
13: अरूको सम्मान गरौ, सम्मानित जीवन बिताउ, सभ्य समाज निर्माण गरौ।
14: नेपाल सरकार विज्ञापन बोर्ड।
15: रामुलाई किन स्कुल नपठाएको मैले दाई? काममा अलि सघाउँछ कि भनेर नि।
16: होइन दाई, बाल बालिकालाई पढाउनु उनीहरूको अधिकार हो, बाल श्रम त अपराध हो नि। हाम्रो इच्छा सबै बाल बालिकालाई गुणस्तरीय शिक्षा, उमेर पुगेका सबै बाल बालिकालाई विद्यालय भर्ना गरौं, छोरा र छोरीलाई समान शिक्षाको अवसर दियौं, बाल श्रमको अन्त्य गरौं।
17: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
18: एकैछिनको विश्रामपछि खबर संगालमा पुनः स्वागत छ। अब बाँकी समाचार। नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले संस्थापन इतर पक्षलाई तत्काल बैठक बसेर 7 बुँदे प्रस्ताव प्रति साझा धारणा बनाउन सुझाव दिनुभएको छ। झापाको धुलाबारीमा मंगलबार संस्थापन इतर पक्षका नेता कृष्ण प्रसाद सिटौलासँग भएको भेटमा उपसभापति शर्माले यस्तो सुझाव दिनुभएको हो। भेटका क्रममा शर्माले पार्टीभित्रका शीर्ष नेताहरूबीच साझा धारणा नबनेको भन्दै असन्तुष्टि व्यक्त गर्नुभयो। उहाँले पूर्व उप प्रधानमन्त्री पूर्णबहादुर खड्का र नेता शेखर कोइरालासँग समेत छलफल भए पनि संस्थापन इतर पक्षबाट अझै एकीकृत धारणा नआएको धारणा व्यक्त गर्नुभयो। शर्माले नेताहरूलाई लक्षित गर्दै भन्नुभएको छ, तपाईँहरूसँगै बसेर चिया गफ नगरेको पनि पनि एक महिना जति भइसक्यो, बसेर छिटो साझा धारणा बनाउनु पर्यो अनि तपाईँहरूको प्रतिनिधित्व कसले गर्ने हो त्यो पनि निश्चित गर्नु पर्यो। जवाफमा नेता सिटौलाले एकपटक बसेर विस्तृत छलफल गर्ने बताउनुभयो। त्यस क्रममा उपसभापति शर्माले आफूहरू छलफल गर्न तयार रहेको तर आफ्ना प्रस्तावलाई सार्वजनिक रूपमा नाटक भनिएको विषयमा प्रश्न उठाउनुभयो। उहाँले स्पष्ट धारणा बनाउन संस्था पनि इच्छा र इतर पक्षलाई पुनः आग्रह गर्नुभयो। शर्मा हाल आफ्ना काका याम भण्डारीको निधनपछि पाँच दिनदेखि धुलाबारी स्थित घरमै रहनु भएको छ। स्वर्गीय भण्डारी पुराना कांग्रेस नेता तथा प्रजातान्त्रिक आन्दोलनका सक्रिय सहभागी थिए। सिटौला संवेदना प्रकट गर्न धुलाबारी पुगेका बेला पार्टीभित्रको आन्तरिक विषयमा संक्षिप्त छलफल भएको हो। राष्ट्रिय स्वतन्त्र पार्टीले प्रथम महाधिवेशनको उद्घाटन चितवनको भरतपुर स्थित गेस्ट हाउसमा कचौरमा गर्ने भएको छ। महामन्त्री कुवेन्द्र बर्लाकोटीका अनुसार बढ़दो गर्मीलाई ध्यानमा राखेर रत्नगरमा गर्ने भनिएको उद्घाटन त्यहाँबाट सारेर भरतपुरको प्रहरी कार्यालयसँगै रहेको गेस्ट हाउस चौरमा गर्न लागेको हो। बन्द सत्र भने भरतपुरकैमै रहेको नेपाल उद्योग वाणिज्य संघको प्रदर्शनी केन्द्रमा गर्ने केन्द्रीय सदस्य राजन गौतमले जानकारी दिनुभयो। गेस्ट हाउस चौरमा 25,000-30,000 मानिस अट्न सक्ने अनुमान छ। राजुपाले र पटक महाधिवेशन केही भन्न लागि भनेर गाड़ी भाड़ामा लिएर सहभागी ल्याउने तयारी गरेको छैन। समर्थक शुभेच्छुक स्फूर्त रूपमा आउनेछन्। त्यस्तै महाधिवेशन अवधिभर प्रतिनिधि सभाका लागि खाना खाजाको प्रबन्ध गरिएका बासका लागि होटलहरूको सज्जीकरण भइरहेको छ। होटलवालाहरूले दर भाव उपलब्ध गराएका छन्। त्यसका आधारमा रोस्टर तयार पारेर प्रतिनिधि सहभागीहरूलाई दिने र होटल खर्च भने प्रतिनिधि स्वयंले नै बेहोर्नु पर्ने गरी प्रबन्ध गरिएको केन्द्रीय सदस्य गौतमले बताउनुभयो। राष्ट्रपतिको पहिलो महाधिवेशन यही असार 7-8-9 गते हुँदैछ। उद्घाटन 7 गते हुनेछ। महाधिवेशनले आगामी 5 वर्षका लागि नयाँ नेतृत्व चयन गर्नेछ। महाधिवेशनमा करिब 3,000 प्रतिनिधि सहभागी हुनेछन्। पर्यवेक्षक र स्वयंसेवक समेत गरेर 4,000 हुने अनुमान छ। राष्ट्रिय प्रजातन्त्र पार्टी केन्द्रीय कार्य सम्पादन समिति बैठक आह्वान गरेको छ। प्रवक्ता मोहन श्रेष्ठका अनुसार असार 4 गते आह्वान मध्याह साढे 12 बजे बैठक बस्नेछ। केन्द्रीय समितिको एजेण्डा लगायत विषयमा छलफल गर्न बैठक बस्न लागेको हो। प्रवक्ता श्रेष्ठका अनुसार केन्द्रीय समिति बैठक असार 5 र 6 गते बस्दैछ। यसपटकको केन्द्रीय कार्य समिति बैठक महाधिवेशन केन्द्रित हुने र बैठकले महाधिवेशनको मिति तोक्ने उहाँले बताउनुभयो। महामन्त्री रहेका धवल शमशेर राणा लगायत विभिन्न तहका 186 जना नेताहरूले पार्टी परित्याग गरेपछि पहिलो पटक केन्द्रीय कार्य सम्पादन समिति बैठक बस्न लागेको हो। जनमत पार्टीले श्रम संस्कृति पार्टी उज्यालो नेपाल पार्टी प्रगतिशील लोकतान्त्रिक पार्टी प्रलोपा सहितसँगै राष्ट्रिय वैकल्पिक मोर्चा संस्थापनको लागि पहल गर्न निर्णय गरेको छ। जनमत पार्टीले राजनीतिक सिद्धान्त विचार र लक्ष्य मिल्ने दलहरूसँग पार्टी एकीकरण तथा मोर्चा बन्दी गर्ने नरेन्द्र चौधरीको संयुक्तमा वार्ता कार्यदल गठन गरेको हो। कार्यदलको सदस्यमा जयकान्त राउत र प्रमोद कुमार गुप्ता रहेका छन्। यता प्रतिनिधि सभाको हिजोको बैठकमा विनियोजन विधेयकमाथिको छलफलका क्रममा मन्त्रालय र निकायका विभिन्न शीर्षकमाथिको छलफल भएको हो। हिजो विज्ञान प्रविधि तथा नवप्रवर्धन कानून न्याय तथा संसदीय मामिला पूर्वाधार विकास गृह ऊर्जा जलस्रोत तथा सिंचाई परराष्ट्र अर्थ रक्षा मन्त्रालय तथा प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय राष्ट्रिय योजना आयोगको सचिवालय उपराष्ट्रपतिको कार्यालय र राष्ट्रपतिको कार्यालयका विभिन्न शीर्षकमाथि छलफल भएको थियो। बैठकमा सांसदहरू नीतिमा भण्डारी कार्की पुकार बम राम लामा बदन कुमार भण्डारी अंकिता ठाकुर बुद्धि प्रसाद पन्त धनेन्द्र कार्की सुशान्त वैदिक सुलभ खरेल स्मृति सेन्चुरीले मन्त्रालयसँग शीर्षकमाथि आफ्नो धारणा व्यक्त गर्नुभयो। बैठकले प्रतिनिधि सभाका पूर्व सदस्य मंगल प्रसाद गुप्ताको निधनमा शोक प्रस्ताव पारित गरेको थियो। प्रतिनिधि सभाको अर्को बैठक आज बिहान 11 बजे बस्नेछ। बुधबारको बैठकमा मन्त्रालयगत शीर्षकमाथि उठेका प्रश्नको सम्बन्धित मन्त्रीले जवाब दिने कार्यक्रम रहेको छ। अब आर्थिक समाचार। गण्डकी प्रदेशको आर्थिक वृद्धि दर राष्ट्रिय औसत भन्दा उच्च देखिएको छ। प्रदेश सरकारले सार्वजनिक गरेको आर्थिक वर्ष 2082-83 को आर्थिक सर्वेक्षण अनुसार गण्डकीको वृद्धि दर 4.83% रहने अनुमान गरिएको छ, जबकि राष्ट्रिय वृद्धि दर 3.68% मात्र रहेको छ। प्रदेशको कुल गृहस्थ उत्पादन उपभोक्ता मूल्यकामा करिब 5,93,00,000,00,000 रूपियाँ पुग्ने प्रारम्भिक अनुमान छ। प्रति व्यक्ति आय 1,651 अमेरिकी डलर पुग्ने देखिएको छ, जुन राष्ट्रिय औसत भन्दा माथि रहेको बताइएको छ। चौथो जीवन स्तर मापन सर्वेक्षण अनुसार गण्डकीको निरपेक्ष गरीबी दर 11.68% रहेर देशभरमै सबैभन्दा कम रहेको उल्लेख छ। अर्थतन्त्रमा सेवा क्षेत्रको योगदान 55.3% रहने अनुमान गरिएको छ भने कृषि वन र मत्स्य क्षेत्रको योगदान 25.66% रहेको छ। प्रदेशको 67.38% भूभाग वनकोले ढाकेको छ भने 10,00,000 हेक्टर भन्दा बढ़ी क्षेत्र संरक्षित क्षेत्रका रूपमा रहेको छ। चालू आर्थिक वर्षको खर्च प्रगति 23.56% मात्र रहेको सर्वेक्षणमा देखिएको छ। प्रदेशको आन्तरिक आयमा सवारी साधन करको हिस्सा 40% भन्दा बढ़ी रहेको छ। बैंक तथा वित्तीय संस्थामा निक्षेप 6,51,00,000,000,000 रूपियाँ पुगेको छ भने ऋण लगानी 3,30,00,000,000,000 रूपियाँ नाएको छ। शिक्षा स्वास्थ्य पूर्वाधार पर्यटन र डिजिटल पहुँचमा समेत उल्लेखनीय सुधार देखिएको सर्वेक्षणले देखाएको छ। प्रदेश सरकारले आर्थिक तथा सामाजिक सूचकमा भएको सुधारलाई सकारात्मक उपलब्धिका रूपमा प्रस्तुत गरेको छ। विदेशको समाचार, अमेरिकाको दक्षिण क्यालिफोर्नियामा वायुसेनाको विमान दुर्घटना हुँदा 8 जनाको मृत्यु भएको छ। एडवर्ड्स एयर फोर्स बेस वाउन्ड डाउन भरेज लगत्तै विमान दुर्घटनामा परेको हो। रूटिन टेस्ट मिशन रहेको बेला विमान दुर्घटनामा परेको बीबीसीले जनाएको छ। वायुसेनाका कर्नेस जेम्स हेजमले विमान दुर्घटनामा सैनिक, सरकारी कर्मचारी र सरकारी ठेकेदार गरी 8 जनाको मृत्यु भएको पुष्टि गरेको छन्। यसअघि एयरबेसले दुर्घटनामा परेका कोही पनि बस्ने सम्भावना नरहेको शुरूआती संकेत मिलेको जनाएको थियो। कर्नेलले हेजले मृतकका परिवारलाई सूचना दिएको र 24 घण्टापछि मृतकको पहिचान सार्वजनिक गरिएको बताइएको छ। खेलकुदको समाचार, फिफा विश्वकप 2026 अन्तर्गत समूह आईको पहिलो खेलमा फ्रान्सले सेनेगललाई 3-1 पराजित गर्दै विजयी शुरूआत गरेको छ। पहिलो हाफमा कमजोर देखिएको फ्रान्सले दोस्रो हाफमा दृश्य पुनरागमन गरेको छ। फ्रान्सले दोस्रो हाफमा खेलको गति बढ़ाउँदै आक्रमक प्रदर्शन गर्यो। किलियन एम्बापेले 2 गोल गर्दै टोलीलाई महत्वपूर्ण जित दिलाए। इब्राहिम एम्बापेले सेनेगलका लागि 1 गोल हर्काए तर सेनेगलले अवसर सदुपयोग गर्न नसक्दा पराजित भयो। एम्बापेले विश्वकपमा आफ्नो गोल संख्या 14 पुर्याएका छन्। उनी सर्वाधिक गोलकर्ताको सूचीमा तेस्रो स्थानमा उक्लिएका छन्। फ्रान्सले दोस्रो हाफको प्रदर्शनबाट सहज जित दर्ता गर्यो। अर्को खेल इराक नर्वे बीच भएको छ। सन् 2023-26 फिफा विश्वकप अन्तर्गत समूह आएको खेलमा नर्वेले इराकमाथि 4-1 शानदार जित निकाल्दै प्रतियोगितामा सुखद शुरूआत गरेको छ। 28 वर्षपछि विश्वकपमा फर्किएको नर्वेलाई जित दिलाउन स्टार स्ट्राइकर एलिङ हालानले 2 गोल गरे भने इराकको फितल रक्षा पंक्ति र दोस्रो हाफको कमजोर प्रदर्शनले उसलाई निरह बनायो। अमेरिकाको बोस्टन स्टेडियममा आइतबार बिहान सम्पन्न खेलमा नर्वेले शुरूदेखि नै दबाव बनाएको थियो। खेलको 29 मिनटमा डेभिड मलर वुल्फको पासमा एलिङ हालाफले गोल गर्ने नर्वेलाई शुरूआती अग्रता दिलाए। इराकले पहिलो हाफमा निकै संघर्षपूर्ण खेल प्रदर्शन गर्यो। खेलको 39 मिनटमा अमीर अल अमारीको पासलाई सदुपयोग गर्दै आईएमएन हुसेनले गोल गरेपछि इराकले खेललाई 1-1 बराबरीमा ल्याएको थियो। यो इराकको विश्वकप इतिहासकै दोस्रो गोल थियो। तर इराकको यो खुशी धेरै समय टिक्न सकेन। पहिलो हाफ सकिनु ठिक अघि 43 मिनटमा हलाइनले व्यक्तिगत दोस्रो गोल गर्दै नर्वेलाई 3-1 अग्रता दिलायो। पहिलो हाफमा प्रतिस्पर्धात्मक देखिएको इराक दोस्रो हाफमा भने पूर्ण दबावमा देखियो। खेलको 76 मिनटमा कप्तान मार्टिन अडेट कोर्टले उत्कृष्ट पासमा लियो आस्टिगार्डले गोल गरेपछि नर्वे 3-1 अघि बढ्यो। नर्वेको गोलकी खेलाड़ीको रूपमा प्रवेश गरेका खेलमा नर्वेले नियन्त्रक अझ बलियो बनाएको थियो। खेलको अन्तिम समयमा इराकका गोलकर्ता आयमिन हुसेनबाट आत्मघाती गोल हुन पुगिएपछि नर्वेले 4-1 फराकिलो जित सुनिश्चित गर्यो। यसअघि यही समूहको अर्को खेलमा फ्रान्सले सेनेगललाई 3-1 पराजित गरेको थियो। यता विश्वकप फुटबल अन्तर्गत अर्जेन्टिनाले आज बिहान कान सान सिटीमा अल्जेरिया विरूद्ध खेल्दैछ। यसै खेल मैदानमा मार्फत लियोनल मेस्सीले फिफाको सबैभन्दा ठूलो प्रतियोगितामा थप इतिहास रच्ने तयारीमा छन्। समूह जेमा रहेको अर्जेन्टिनाको खेल नेपाली समयअनुसार अहिले 7:15 शुरू हुँदैछ। सन् 2022 विश्वकप फाइनलमा फ्रान्सलाई हराएको लियोनल मेस्सीको टोली यो प्रतियोगिता पनि जित्ने प्रमुख दावेदारको रूपमा मैदानमा उत्रिँदैछ। विश्वकपमा कुल 13 गोल र 8 असिस्ट गरेका मेस्सीले अर्जेन्टिनाको आक्रमक पंक्तिको नेतृत्व गर्नेछन्। तर प्रशिक्षक स्कालोनी मेस्सीमाथि मात्र निर्भर हुन चाहँदैनन्। जुलियन अल्भारेज र लाउटारो मार्टिनेज आफ्नो उत्कृष्ट लयमा रहेका अन्य 2 प्रमुख आक्रमणकारी हुन जसले अर्जेन्टिनालाई उनीहरूको 1900 विश्वकपमा अगाडि बढाउनेछन्। दक्षिण अमेरिका छनौटमा स्कालोनीको टोलीले सन् 2014 पछि पहिलो पटक शीर्ष स्थान हासिल गर्दा अल्भारेज र मार्टिनेज दुवैले चार चार गोल गर्दै मेस्सीको 8 गोललाई साथ दिएका थिए। अर्जेन्टिना शुरूआती झट्काहरूबाट बस्ने अपेक्षामा छ। सन् 2002 को अपवाद बाहेक अर्जेन्टिनाले आफ्ना पछिल्ला 14 मध्ये 13 सहभागितामा पहिलो चरण पार गरेको छ। अर्जेन्टिनाले आफ्नो उद्घाटन खेलमा गोल गर्न नसकेको पछिल्लो पटक सन् 1990 हो, यो जहाँ अर्जेन्टिना क्यामरूनसँग 1-0 पराजित भएको थियो। तर अल्जेरियालाई कमजोर मान्न सकिँदैन। यस सत्रको अफ्रिकी छनौटमा भ्लादिमिर पेटको बीचको टोली ले मात्र गोल गरेका थिए। अल्जेरियाको यस सफलताको केन्द्रमा होमत अभारौरा थिए, जो 10 खेलमा 10 गोल गर्दै छठ चरणका शीर्ष गोलकर्ता बनेका थिए। तथापि अभियानमा एक भन्दा बढी गोल गर्ने अल्जेरियाली खेलाड़ीकोमा बुक्सोमबर्ग र स्टार मात्र थिए। यद्यपि अमाउरामाथिको अत्याधिक निर्भरताले प्रशिक्षक पेटको भिजलाई अलिकति चिन्तित बनाएको हुन सक्छ। छनौट चरणमा अल्जेरियाले गरेका 24 गोल मध्ये 58% गोलमा उनी प्रत्यक्ष रूपमा संलग्न थिए, जसमा उनले 4 असिस्ट पनि गरेका थिए। जे होस्, गोल पोस्ट अगाडि अमारोको उत्कृष्ट क्षमताले अल्जेरियालाई 5 पटक र सन् 2014 यता पहिलो पटक विश्वकपमा पुर्याएको छ। यिनै खबरसँगै हामी बिहान 6 बजेको खबर संघारको अन्त्यमा आइसकेका छौं। समाचार सक्नु अघि मुख्य खबरका शीर्षकहरू फेरि एकपटक। हावाहुरीका कारण फेवातालमा फँसेका दुई भारतीय नागरिकको सकुशल उद्धार। पोखरामा ठूला सहकारीका अध्यक्ष र व्यवस्थापक बीच नीति सम्वाद। 10 बुधको प्रतिबद्धता घोषणा। पोखरामा ट्राफिक गोष्ठी सम्पन्न। सड़क सुरक्षा र दुर्घटना न्यूनीकरणमा साझा प्रतिबद्धता। क्यानाडामा पुगेका एकासीका राजीव श्रेष्ठ सहित दुई विद्यार्थीको कार दुर्घटनाबाट निधन। विश्व प्रकाश शर्माद्वारा संस्थापनी तरलाई साझा धारणा बनाउन आग्रह। 7 बुधे प्रस्तावमा छलफल तीव्र। राष्ट्रपा महाधिवेशनको उद्घाटन भरतपुर गेस्ट हाउस चौरमा। बन्द सत्र प्रदर्शनी केन्द्रमा हुने। गण्डकीको आर्थिक वृद्धि 4.83% प्रति आय र विकास सूचकांकमा पनि सुधार। क्यालिफोर्नियामा अमेरिकी वायुसेनाको विमान दुर्घटना 8 जनाको मृत्यु। र विश्वकप फुटबलमा फ्रान्सद्वारा सेनेगल 3-1 पराजित। अब केही क्षणमा अर्जेन्टिना र अल्जेरिया भेट्दै रेडियो सफलताले तयार पारेको बिहान 6 बजेको खबर संघालोको समय सकिएको छ। तपाईँ रेडियो सफलताका सम्पूर्ण कार्यक्रमहरू इन्टरनेट अनलाइनको www.radiosafalta.com लगन गरेर साथमा रेडियो सफलताको मोबाइल एप्लिकेशन डाउनलोड गरेर संसारभर सुन्न सक्नुहुनेछ। हाम्रो क्षमता अहिले खबर संघाला आउनु छ। हामी छौँ सफलताको पाइलामा। ओके भेरल पाइ सुन्न सक्नुहुन्छ। विभिन्न गीत संगीतहरू रेडियो सफलता सुन्दै गर्नुहुन्छ।

0: तपाईको गाउँ ठाउँमा पनि घट्न सक्छन् विभिन्न घटनाहरू।
1: हुन सक्छ भ्रष्टाचार, महिला हिंसा र बलात्कार।
0: अब नलुकाउनुहोस्, हामी छौ तपाईसँग।
1: अब सम्झिनुहोस्, जहाँ संसार त्यहाँ विकास। रेडियो सफलता 103.4 मेगाहर्जलाई
2: कुनै पनि समाचारका लागि उठाउनुहोस् फोन र डायल गर्नुहोस् नम्बर 061-455-966, 061-452-966
0: र इमेल गर्नको लागि radiosafalta@gmail.com।
3: अब समाचार, सूचना, संकेत र मनोरञ्जनको साथ हरपल तपाईहरूसँगै, जहाँ संसार त्यहाँ विकास। रेडियो सफलता 103.4 मेगाहर्ज।
4: रेडियो सफलता 103.4 मेगाहर्ज
5: सुन्न मन लाग्यो।
6: हेर न साङ्लो बरो, बहिनीको विवाह टेको पार्टीको जिम्मा पो कसलाई दिने होला? यसो आइडिया निकालिदिनु पर्यो।
7: जतिखेर पनि जहिले पनि मैले प्लानिङ गर्नु पर्ने, बरु जस्तो मसँग मलाई स्यालेरी दिएर राखे।
8: बेला तँलाई स्यालेरी, बिरौटाको राम मन्दिरको आडीमा रहेको बराल पार्टी प्यालेस एन्ड क्याटरिङ सर्भिसमा गएर पार्टीको जिम्मा दिएर आइज त कान्छा।
9: सम्पर्क बराल पार्टी प्यालेस एन्ड टेन्ट हाउस, पोखरा 17, बिरौटा, राम मन्दिरको नजिकै। मोबाइल नम्बर 9847-28575, 9807-15947, 9857-32575।
10: हेलो,
11: हजुर सन्चै, कस्तो छ हजुरलाई?
12: आरामै छु। सुन त, छोरालाई विदेश पठाउने कुरा छ नि, होटल सम्बन्धी तालिम गराएर पठाऊ है।
10: बरु तालिम लिन कहाँ पठाउने होला? रेडियोमा कान्तिपुर होटल ट्रेनिङ बारे सुन्छु नि।
12: हो, त्यही पठाऊ, त्यहाँ तालिम लिएकालाई विदेशमा मान्यता पनि दिन्छ, काम गर्न पनि सजिलो।
10: बारिस्ता, बार टेन्डर, सुसी मेकिङ, इन्डियन कुकिङ, कुक, वेटर, बेकरी, हाउस किपिङ, फ्रन्ट अफिस लगायतका सम्पूर्ण होटल सम्बन्धी तालिमका लागि
13: कान्तिपुर होटल ट्रेनिङ सेन्टर।
10: वर्षौंदेखि देश विदेशका 5 तारे होटलमा कार्यरत सेफ र म्यानेजरद्वारा तालिम दिइने, विदेशमा मान्यता प्राप्त अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम, साथै होस्टेलको व्यवस्था पनि रहेको छ।
13: तारे होटलहरूमा फिल्ड भिजिट र फिल्ड ट्रेनिङ गराइने, सिटी भिजिटद्वारा स्किल टेस्ट गराई सर्टिफिकेट दिइने, तपाईँ हाम्रो विश्वास जित्न सफल।
10: कान्तिपुर होटल ट्रेनिङ सेन्टर, मार्ग चुक्लढुङ्गा UFO र श्री कम्प्लेक्सको बिचमा।
13: फोन नम्बर 061-57-915।
14: होइन ए बुढा, बिहान बिहान काई नलाकाउ।
15: मेरी आमै नि घर बनाउन लाएको कुरा त तँलाई पनि थाहा छ नि, त्यही भएर घरको लागि काठको झ्याल झोका अर्डर गर्न समिष्ट काष्ठ उद्योगतिर जान लागेको होइन?
14: हो बुढा, हाम्रा माइत पनि त्यहीँबाट झ्याल ढोका सटर र रेलिङ राखेर ढुक्क भएको थियौ, त्यहाँ गएपछि त केही चिन्तै हुँदैन।
16: त्यही त, उहाँले चाहिँ हाम्रा पोखरी ग्राहकहरूलाई पनि विगत 21 वर्षदेखि गुणस्तरीय सेवा प्रदान गर्दै आएको समीक्षा कास्ट उद्योगले विगत 7 वर्षदेखि अल्मुनियम स्टिल एन्ड मेटलहरूको एउटै छानामुनिबाट सेवा दिँदै आइरहेको छ।
17: साथै समीक्षा ग्रुपबाट उत्पादित सामानको बिक्री कक्ष तथा प्रधान कार्यालय स्थापना गरी थप सेवा सुविधा प्रदान गरिरहेको सहर्ष जानकारी गराउँदछौ।
18: सम्पर्क समीक्षा कास्ट उद्योग, प्रधान कार्यालय तथा बिक्री कक्ष, पोखरा 5 पर्स्याङ चौक, फोन नम्बर 061-541-984, 541-985, उद्योग कास्ट तथा सम्पर्क कार्यालय सिर्जना चौक 8 पोखरा, फोन नम्बर 061-525-904, स्टिल एल्युमिनियम मेटल उद्योग पर्स्याङ 5 पोखरा राधाकृष्ण मार्ग, गुणस्तरीय सामान रोजौ, असल उपभोक्ताको परिचय दिउँ।
14: ओहो भाउजू, ग्यास त साह्रै गनाएछ, रेगुलेटर बन्द छैन कि क्या हो? फेरि झ्याल ढोका पनि सबै बन्द छन्, झ्याल ढोका खोलिहाल्नुहोस् त भाउजू।
19: त्यही त नानी, ग्यास त प्राय यस्तै गनाइरहेको छ, रेगुलेटर बन्द गर्यो भने खोल्दा लुज हुन्छ भनेर बन्दै गरिँदैन।
14: कहाँ त्यस्तो गर्न हुन्छ र भाउजू, यो त एकदमै संवेदनशील चिज पो हो त, हाम्रो सानो लापरवाहीले दुर्घटना पनि हुन सक्छ, त्यसैले भाउजू ग्यासको प्रयोग गर्दा निकै विचार पुर्याउनु पर्छ। अर्को कुरा नि भाउजू, हामीले ग्यास बाली राखेर अन्य कामहरू गर्छौँ, त्यसले
8: ग्यास छिटो सकिन्छ भने अर्कोतिर बच्चाहरूले चलाए भने आगजनी पनि हुन सक्छ। अनि ग्यास बाल्ने बेलामा झ्याल ढोका पनि पुरै खुल्ला राख्नुपर्छ के बाबुजी।
5: ग्यास अत्यन्तै संवेदनशील पदार्थ हो, त्यसैले ग्यास प्रयोग गर्दा सचेत बनौ। नेपाल सरकारद्वारा तोकिएको ग्यास लिक्विड मूल्य भन्दा बढी नतिरौ। यदि सो मूल्य भन्दा बढी ल्याएको खण्डमा सम्बन्धित निकायमा सम्पर्क गरौ। सम्पर्कको लागि 98 5 60 35 394।
20: गृह लक्ष्मी ग्यास कम्पनी प्राइभेट लिमिटेड, पोखरा महानगरपालिका 32 गगन गौडा।
21: आहा, मेरी बुहारी कति राम्री, आकाशको जुन टपक्कै टिपेर ल्याएछ मेरो छोराले।
22: यो आकाशको जुन सँगै तारा जस्तै टल्किएका कास्कीकोट ज्वेलर्सका गहनाले सुनमा सुगन्ध थपिएका छन् नि आमा।
21: अनि कहाँ छ छोरा यो पसल?
22: यो त पोखरा 2 बिन्दावासिनी बस पार्कमा छ नि।
21: हजुर, हामी कहाँ दक्ष अनुभवी कालीगढद्वारा आधुनिक डिजाइनका सुनचाँदीका गरगहना अर्डर अनुसार ग्यारेन्टीको साथ तयार गरिन्छ एवं पुराना गहना साटफेर तथा खरिद बिक्री गरिनुको साथै कम्प्युटर प्रविधिद्वारा गहना नापतोल गरिन्छ।
22: पुर्खौली काम हाम्रो पुर्खाको नाम, सुनचाँदीका गरगहना किन्न कास्कीकोट ज्वेलर्स मानै जाउँ।
21: पोखरा 2 बिन्दावासिनी बस पार्क,
22: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेसनका साथ अब तपाईँहरूकै सेवा।
21: प्रोप्राइटर बल बहादुर सुनार कृष्ण।
22: मोबाइल नम्बर 98 4 60 59 581,
21: 98 1 65 15 475।
23: नव युनिक गिफ्ट एन्ड किचन स्टोर्स, पोखरा 5 0 किलोमिटर।

0: मेरो प्रश्न चाहिँ मन्त्रीज्यूलाई, माननीय मन्त्रीज्यू, सरकारले नीति बनाउँदा युवाहरूको सहभागिता सुनिश्चित गर्ने विषयमा के सोच्नु भएको छ?
1: मेरो प्रश्न सांसदज्यूलाई, हजुर भर्खरै निर्वाचित भएर आउनुभयो, सुरुमा त बधाई तथा सफल कार्यकालको शुभकामना छ। अस्ति चुनावमा त तपाईँले धारा बत्ती बाटो बनाउँछु भनेर भन्नुभएको थियो, तर संसद त नीति बनाउने थलो हो नि सांसदज्यू। तपाईँले जनतालाई दिएको आश्वासन अब कसरी पूरा गर्नुहुन्छ? अनि अब बन्ने नीतिमा चाहिँ म जस्ता युवाको सहभागिता कसरी गराउने सोच्नु भएको छ?
2: मेरो प्रश्न मेयर साहबलाई, अहिले स्थानीय सरकारले गर्ने काममा लैंगिक संवेदनशीलता र युवा सहभागिताको बारेमा कसरी सोच्नु भएको छ?
3: मेरो प्रश्न मन्त्री र सांसदज्यू दुवैजनालाई, अहिले सुशासनको सवालमा युवाको सहभागिता विषयमा कसरी सोच्नु भएको छ?
4: संघदेखि स्थानीय तहसम्म, नीतिदेखि विकाससम्म, विपद जोखिम न्यूनीकरणदेखि सुशासनसम्म युवाहरूको अर्थपूर्ण सहभागिता बारे प्रश्न गरौ। तपाईँको एउटा प्रश्नले नीति बदलिने र सुशासन कायम हुनेछ।
5: नेपाल सरकार विज्ञापन हो।
6: सन्तुलित र उचित रासायनिक मलको प्रयोगले मात्र बाली बिरुवाबाट उत्पादन बढाउन सकिन्छ।
7: माटोमा भएको अम्लीयपन घटाएर उत्पादन बढाउन साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट र एमोनियम सल्फेट मल नेपाली बजारमा उपलब्ध गराएको छ।
6: याद गर्नुहोस्, कृषि उत्पादन बढाउन तथा माटोको उर्वरा शक्ति कायम राख्न साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट, सादा एवं जिंक र बोरो मिश्रित तथा एमोनियम सल्फेट मल बिक्री वितरण गरिरहेको छ।
7: तपाईँलाई आवश्यक पर्ने मल लिनका लागि नजिकैको विक्रेतासँग सम्पर्क गर्नुहोला।
6: साल ट्रेडिङ कर्पोरेशन लिमिटेड, पोखरा पृथ्वी चोक बस पार्क, सम्पर्क नम्बर 061520179।

0: 103.4 MHz.
1: Yun naman, layo.
2: Umangga.

0: अब जरा नाच लेते हो, थोड़ा सा गा लेते हो, थोड़ा सा देख लेते हो, थोड़ा सा सोच लेते हो, तो समझते हो कि तुम मट्टी के पुतले नहीं हो, तुम बहुत पहुंचे हुए कोई हो। यही हमारा जन्म हुआ, यही हमको अपना शरीर छोड़ना है, यहां इसी धरती पे।
1: Hear yourself, स्वयं को आवाज में सुनो हो।
2: आज जसले आफूलाई बुवा मान्नुहुन्छ, एउटा समय थियो कि उहाँ बुवा हुनुहुन्थेन। जब एक वर्षको हुनुहुन्थ्यो, दुई वर्षको हुनुहुन्थ्यो, तीन वर्षको हुनुहुन्थ्यो, चार वर्षको हुनुहुन्थ्यो, बुवा कसरी हुन सक्नुहुन्छ? तर यसको मतलब यो होइन कि तपाईँ जीवित हुनुहुन्थेन। जीवित हुनुहुन्थ्यो, सोच्नुहुन्थ्यो, अनुभव गर्नुहुन्थ्यो र हिँड्दा हिँड्दै हिँड्दा हिँड्दै हिँड्दा हिँड्दै हिँड्दा हिँड्दै यस जिन्दगीमा साराका सारा जुन नाताहरू छन् परिवर्तन हुन्छन्। यहाँसम्म कि यो जुन शरीर छ यो पनि एउटै रहँदैन। बिस्तारै बिस्तारै बिस्तारै बिस्तारै बिस्तारै बिस्तारै यसमा पनि परिवर्तन भइरहन्छ। तर तपाईँ भित्र एउटा क्षमता छ, एउटा चीज छ जसमा कहिले पनि परिवर्तन हुँदैन, जुन बदलिँदैन, र त्यो हो त्यस वास्तविक आनन्दलाई अनुभव गर्ने क्षमता। त्यो कहिले पनि बदलिने छैन। म जुन चीजको चर्चा गरिरहेको छु त्यो अत्यन्त स्पष्ट कुरा छ, जटिल होइन, जटिल होइन। एउटा प्रविधि छ जुन निकै लामो समयदेखि छ र बदलिएको छैन। सबै थोक बदलिरहेको छ, जसै जसै प्रोसेसरहरू कम्प्युटरमा धेरै धेरै शक्तिशाली भइरहेका छन्, मेमोरी सस्तो भइरहेको छ, ड्राइभ चिप आइरहेको छ, त्यसरी नै सारा चीजहरू बदलिरहेका छन्। तर एउटा चीज छ जुन कहिले पनि बदलिएको छैन र कहिले पनि बदलिने छैन। म त्यस चीजको चर्चा गर्दछु। स्पष्ट के छ? स्पष्ट कुरा त के छ भने कि प्यासीलाई पानीको आवश्यकता छ, भोकोलाई भोजनको जरूरत छ, यो त तपाईँलाई थाहा छ नि। त यदि कतै जानुहोस्, हरेक चीजको प्रबन्ध होस्, मानिस विवाहहरूमा जान्छन् जस्तै भित्र आउँछन्, जसलाई तिर्खा लागेको छ उसलाई पानी चाहिन्छ, जसलाई भोक लागेको छ उसलाई खाना चाहिन्छ, जो थाकेको छ त्यसलाई आराम चाहिन्छ। त कोही बस्नेछन्, कोही पानीको खोजीमा जानेछन्, कोही खानाको खोजीमा जानेछन्, यदि म तपाईसँग भनु कि तपाईले पनि एउटा प्यास लागेको छ तर तपाईले आफ्नो प्यासलाई बुझ्नुहुन्न, तपाईलाई पनि प्यास लागेको छ, तर तपाईले आफ्नो प्यासलाई बुझ्न सक्नुहुन्न, तपाई भन्नुहुनेछ कि यस्तो हुन सक्दैन, यदि मलाई प्यास लागेको छ भने मलाई त थाहा हुन्छ। तर मानिसलाई यस्तै हुन्छ कि मानिसले जुन कुरा सरल छ, स्पष्ट छ, प्रत्यक्ष छ, त्यसलाई बिर्सिन्छ। आदिम कालदेखि यो प्रश्न सोधिँदैछ कि म को हुँ, यहाँ किन आएको छु, मेरो जिन्दगीको उद्देश्य के हो। कसैले भन्यो, मानिस मानवता हराइरहेको छ, मानवता हराइसक्यो, तैपनि मानिसले आफूलाई मानिस बनाउनमा लागिरहेको छ, तर मानवता बिना मानिस कसरी बन्न सक्छ। जबसम्म उसले बुझ्दैन कि उसको हृदयको प्यास के हो, तबसम्म अगाडि कसरी बढ्न सक्छ। हजुर, तपाईँले माग्न त सिक्नुभयो, भगवानसँग माग्नुहुन्छ, माग्न त सिक्नुभयो, तर जुन पहिले नै उनले दिएका छन् के त्यसको उपयोग गर्न आउँछ कि आउँदैन, के त्यसलाई अपनाउन आउँछ कि आउँदैन। जुन भगवानले पहिले नै आशीर्वाद दिएका छन् के त्यसलाई स्वीकार गर्न आउँछ कि आउँदैन। यदि आउँदैन भने यो तपाईँको सबभन्दा ठूलो कमजोरी हो। यदि त्यस आशीर्वादलाई चिन्नुहुन्न, यदि तपाईँलाई आशीर्वाद प्राप्त भइहाले पनि कसरी थाहा पाउनुहुन्छ के आशीर्वाद दिइएको छ।

शांति तथा मानवीय हित का कार्यमा आत्मज्ञान प्रचार संघ। आत्मज्ञान प्रचार संघ शांति को संदेश नेपाल भर प्रचार गरी हरेक मानिसलाई आन्तरिक शान्ति अनुभूति गर्न सहयोग गर्ने उद्देश्यले स्थापित मुनाफा आर्जन नगर्ने एक सामाजिक संस्था हो। यो संस्था विधिवत रूपले विक्रम सम्बत 2041 सालमा नेपाल सरकारमा दर्ता भई निरन्तर रूपमा कार्य गर्दै आइरहेको छ। यो संस्थाले आफ्नो उद्देश्य प्राप्तिका लागि विभिन्न कार्यक्रमहरू गर्ने गरेको छ। यसका साथै प्राकृतिक प्रकोपबाट प्रभावित व्यक्तिहरूका लागि राहत सामग्रीहरू समेत वितरण गर्ने गरेको छ। यस संस्थाको नेपाल भरि 500 भन्दा बढी शाखाहरू छन्। यसले अन्तर्राष्ट्रिय शान्ति दूत श्री प्रेम रावज्यूको शान्तिको सन्देशलाई जनमानसमा पुर्याउने र प्रेम रावज्यूलाई बेला बेलामा नेपालमा आमन्त्रित गरी विशाल कार्यक्रमहरू समेत आयोजना गर्ने गर्दछ। अब कुरा गरौं आत्मज्ञान प्रचार संघले गरेका केही मानवीय र सामाजिक कार्यहरूको। यो संस्थाले शुरूआतका दिनदेखि नै मानवीय सहायताका कार्यहरू गर्दै आएको थियो। यस्ता मानवीय हितका कार्यहरू गर्ने क्रममा 2072 सालको भूकम्पको समयदेखि यो निकै नै सक्रिय भएर अगाडि आयो। उक्त भूकम्पको समयमा शुरूमा करिब 3000 व्यक्तिहरूका लागि र पछि लगभग 2 महिनासम्म आत्मज्ञान प्रचार संघ केन्द्रीय कार्यालयले लगभग प्रत्येक दिन 1500 भन्दा बढी मानिसहरूलाई स्वच्छ र तातो भोजन गराई प्रेरणा दिई बसोबासको समेत व्यवस्था गर्यो। यसका विभिन्न शाखाहरूबाट पनि यो कार्य भइरह्यो र यसले विभिन्न दुर्गम गाउँमा पुगेर पनि मानिसहरूलाई मदत गर्यो। समय समयमा भइरहने प्राकृतिक प्रकोपहरू जस्तै आगलागी, बाढ़ी पहिरो, शीत लहर आदिमा आवश्यक सहयोग गर्दै आइरहेको छ। हालैको COVID-19 महामारीको समयमा पनि संस्थाले अत्यन्तै सुरक्षित तरिकाले मानिसहरूलाई भोजनका लागि आवश्यक खाद्यान्न प्याकेटहरू उपलब्ध गरायो भने स्वास्थ्य सुरक्षाका लागि पनि थुप्रै त्यस्ता सामग्रीहरू उपलब्ध गराएर सहयोग गर्यो। त्यसै गरी बागमती सरसफाई, टोल सरसफाई, वृक्षारोपण गरेर समाजमा परिवर्तन ल्याउने थुप्रै थुप्रै सामाजिक तथा मानवीय कार्य गर्दै आएको छ। संसार भरि नै प्रभावकारी रहेको प्रेम रावज्यूको सकारात्मक सन्देशको श्रृंखलाबद्ध विशेष कार्यक्रम पीस एजुकेशन प्रोग्राम अर्थात शान्ति शिक्षा कार्यक्रमले जेलका बन्दीहरू, सुधार गृहका हजारौं मानिसहरूको जीवनमा सकारात्मक रूपान्तरण ल्याएको छ। भविष्यमा पनि यस संस्थाले यस्ता प्रभावकारी कार्यक्रमहरू निरन्तर सञ्चालन गरिरहनेछ। सारा संसारबाट आएका निमन्त्रणाहरूमा प्रेम रावज्यूले आफ्नो समय तालिका मिलाएर विश्वका धेरै देशहरूमा पुगेर एउटै सन्देश दिने गर्नुहुन्छ। मानिसको जीवन फेरि पाइँदैन, यो मौकालाई खेर जान नदिनुहोस्। शान्ति सम्भव छ, आफू भित्रको शान्तिको अनुभव गर्नुहोस् र यसमा म तपाईलाई मदत गर्न सक्छु, उहाँ भन्नुहुन्छ।

0: ओहो भाउजू ग्यास त साह्रै गनाएछ रेगुलेटर बन्द छैन कि क्या हो फेरि झ्याल ढोका पनि सबै बन्द छन् झ्याल ढोका खोलिहाल्नुहोस् त भाउजू
1: त्यही त नानी ग्यास त प्राय यस्तै गनाइराख्छ रेगुलेटर बन्द गर्यो भने खोल्दा लुज हुन्छ भनेर बन्दै गरिदैन
0: कहाँ त्यस्तो गर्नुहुन्छ र भाउजू यो त एकदमै संवेदनशील चिज पो हो त हाम्रो सानो लापरवाहीले दुर्घटना पनि हुन सक्छ त्यसैले भाउजू ग्यासको प्रयोग गर्दा निकै विचार पुर्याउनु पर्छ अर्को कुरा नै भाउजू हामीले ग्यास बाली राखेर अन्य कामहरू गर्छौँ त्यसले ग्यास छिटो सकिन्छ भने अर्कोतिर बच्चाहरूले चलाए भने आगजनी पनि हुन सक्छ अनि ग्यास बाल्ने बेलामा झ्याल ढोका पनि पुरै खुल्ला राख्नु पर्छ के भाउजू
2: ग्यास अत्यन्तै संवेदनशील पदार्थ हो त्यसैले ग्यास प्रयोग गर्दा सचेत बनौ नेपाल सरकारद्वारा तोकिएको ग्यास लिक्विड मूल्य भन्दा बढी नतिरौं यदि सो मूल्य भन्दा बढी ल्याएको खण्डमा सम्बन्धित निकायमा सम्पर्क गरौं सम्पर्कको लागि 9855335394
3: गृहलक्ष्मी ग्यास कम्पनी प्राइभेट लिमिटेड पोखरा महानगरपालिका 32 गगन गौडा हेलो हजुर सन्चै कस्तो छ हजुरलाई
4: आरामै छु सुन त छोरालाई विदेश पठाउने कुरा छ नि होटल सम्बन्धी तालिम गराएर पठाऊ है
3: बरु तालिम लिन कहाँ पठाउने होला रेडियोमा कान्तिपुर होटल ट्रेनिङ बारे सुन्छु नि
4: हो त्यही पठाऊ त्यहाँ तालिम लिएकालाई विदेशमा मान्यता पनि दिन्छ काम गर्न पनि सजिलो
5: बारिस्ता बार टेन्डर सुशी मेकिङ इन्डियन कुकिङ कुक वेटर बेकरी हाउस किपिङ फ्रन्ट अफिस लगायतका सम्पूर्ण होटल सम्बन्धी तालिमका लागि
6: कान्तिपुर होटल ट्रेनिङ सेन्टर
5: वर्षौंदेखि देश विदेशका 5 तारे होटलमा कार्यरत सेफ र म्यानेजरद्वारा तालिम दिइने विदेशमा मान्यता प्राप्त अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम
7: साथै होस्टलको व्यवस्था पनि रहेको छ
6: तारे होटलहरूमा फिल्ड भिजिट र फिल्ड ट्रेनिङ गराइने सिटी भिजिटद्वारा स्किल टेस्ट गराई सर्टिफिकेट दिइने तपाईँ हाम्रो विश्वास जित्न सफल
5: कान्तिपुर होटल ट्रेनिङ सेन्टर मार्ग चुक्लाढुङ्गा UFO र श्री कम्प्लेक्सको बीचमा
6: फोन नम्बर 061587915
8: हेलो हेलो म हजुरको बैंकबाट बोलेको तपाईँको मेसेजमा एउटा ओटिपी नम्बर आएको छ मलाई दिनुहोस् त तपाईँको खाता अपडेट गरिदिन्छु
9: हुन्छ हुन्छ पठाउँछ है ए ए नानी छोरी
10: हजुर
9: यहाँ आऊ त नानी यहाँ हेर त यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ दे त नानी
10: लु दिन त हेलो भन्नुहोस् त
8: हेलो हजुर
10: हजुर
8: यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त म तपाईँको खाता अपडेट गरिदिन्छु
10: ए मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने
9: ए नानी के भने रहेछ के भयो
10: हेर्नुहोस् बा ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छन् अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा
9: ल ल ल किन दिन्छ
11: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड बैंकको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिऊ
12: बलियो पासवर्ड राखौं र समय समयमा परिवर्तन गरौं
11: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्यूरोमा उजुरी वा जानकारी गराउं
12: अनलाइन ठगी बारे सचेत बनाऊ यसबाट आफू पनि जोगिऊ र अरूलाई पनि जोगाऊ
13: नेपाल सरकार विज्ञापन बोर्ड
14: सफलता एम्बुलेन्स अब 24 घण्टा हजुरको सेवामा
15: सेवा सुविधा सम्पन्न एम्बुलेन्स नेपाल अधिराज्य भरका लागि स्टाफ नर्स डाक्टर सहित सम्पूर्ण सुविधा सहित एम्बुलेन्स सेवाका लागि हामीलाई सम्झन सक्नुहुन्छ कच्चे बाटोको लागि फोर व्हीलको पनि व्यवस्था छ एम्बुलेन्स चालक ज्ञानेश्वर थापा 9556011090 9828842020 गरीब तथा विपन्न वर्गका बिरामीले ओडाको सिफारिस ल्याएमा निशुल्क सुविधाको समेत व्यवस्था गरिएको छ
14: सफलता महिला कृषि सहकारीद्वारा सञ्चालित सफलता एम्बुलेन्स
15: अब लेजर प्रविधिद्वारा महिला प्रजनन अंग सम्बन्धी समस्याहरूको समाधान साथै पीआरपी स्टेम सेल थेरापी सर्जरी सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा
14: के तपाईँलाई बारम्बार पिसाब लाग्ने रोक्न नसक्ने हाँस्दा हाच्छ्यु गर्दा र खोक्दा पिसाब चुहिरहने बच्चा बच्ची पाइसकेपछि महिलाको योनि दुल्लो हुने उमेर अनुसार योनी सुक्खा र पातलो हुने, महिनावारी सुक्ने बेलामा र सुकिसकेपछि प्रजनन अङ्ग सम्बन्धी मांसपेशी धोल्लो र पातलो हुने, सहवास गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू छन्।
0: यदि त्यसो हो भने साइड इफेक्ट नहुने, जटिलता नहुने, बेहोस गर्न नपर्ने, छोटो समयमा सम्पन्न हुने, चिरफार गर्न नपर्ने, अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधिबाट समस्याको समाधान गरिन्छ।
14: आउनुहोस् प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याको समाधान अब सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
0: सम्पर्क सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर, पोखरा 5 पर्स्याङ चोक, फोन नम्बर 061-574-668, मोबाइल नम्बर 98-560-28104।
14: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता, सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर।
16: आयो है मासु, ताजा ताजा मासु दो

0: होमडेली भरी पनि हुन्छ।
1: हजुर, सम्पूर्ण प्रकारका ताजा स्वस्थकर मासुका लागि दोस्ती टु मिट छ पोखरा आठ रत्नचोक, प्रोप्राइटर शिव कुंवर। सम्पर्क नम्बर 98052673793, 97659650960। दोस्ती टु मिट छ।
2: के तपाईलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रिएर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईँको सेवा गर्नको लागि तयार रहेको छ।
3: अब सुन्नुहोस् यहाँका सेवाहरू। यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धा सम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ। साथै ग्यास चुलो स्टोभ प्रेसर कुकरको पनि मर्मत गरिन्छ। प्रोप्राइटर राजकिशोर प्रसाद, मोबाइल नम्बर 98171487488।
2: करण साइकल पसल आँखा हस्पिटल पोखरा 17 घारी पाटन। साइकल स्वास्थ्यको लागि लाभदायक छ, त्यसैले साइकल चढौ, स्वस्थ नागरिक बनौ।
1: मठ मन्दिर,
4: गुरुकुल,
1: चैत्य गुम्बा
4: र पुरातात्विक धरोहरहरू हाम्रा धर्म संस्कार र संस्कृतिका अमूल्य खम्बा हुन्। यिनीहरूलाई अगाल्दै संरक्षण गर्नु हामी सबैको दायित्व मात्र होइन, सफल जीवनको आधार पनि हो।
1: आउनुहोस्, एकतामा शक्ति हुन्छ, प्रेम बाँडौ, जीवनलाई सार्थक पारौ।
4: केदारेश्वर महादेव मणि सेवा आश्रम र केदारेश्वर वैदिक गुरुकुल विद्याश्रम पोखरा छ बैदाम।
5: खै जन्म दर्ता दिनुहोस् त।
6: जन्म दर्ता गरेको छैन नि म्याडम।
5: लौ, जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
6: हो र, मलाई त थाहा नै थिएन म्याडम।
5: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ।
6: पहिला कसैले भनेनन्?
7: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ।
8: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ।
7: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
8: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
7: नेपाल सरकार विज्ञापन बोर्ड।
9: दिदी, किन हो यो छिमेकीमा त सधैँ झगडा कुटपिट मात्रै हुन्छ, कतै उजुरी दिने कि?
10: ओ, हिंसा सहनुहुन्न, हामी सबै मिलेर यस्तो विभेद रोक्नु पर्छ।
9: हिंसा सहेर नबस्छौ, विभेद मुक्त समाज निर्माणमा जुटौ।
10: जुनसुकै प्रकारका शारीरिक वा मानसिक हिंसा कानून त दण्डनीय छ, लैङ्गिक हिंसा भएको देखेमा वा भोग्नु परेमा तत्काल आवाज उठाउ र कानूनी उपचार खोजौ।
9: अनुरोधक गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
11: छोरोलाई खेलकुदको सामान, छोरीलाई स्टेसनरी सामान, ती बुढालाई दिनदिनै पत्र पत्रिका चाहियो रे। अब यत्रो थरी थरीको सामान किन्न कहाँ जाऊ?
12: ल दिदी बहिनी, यसको लागि त नव विद्या सदन स्टेसनरी छँदैछ नि, पोखराको 0 किलोमिटरमा हो, त्यही जानुहोस् न, तपाईँले खोजेको सबै सामान त्यही पाइन्छ।
11: हजुर, प्लस टू सरकारी तथा बोर्डिङ स्कुलका पुस्तकहरू, खेलकुद साथै स्टेसनरी सामानहरू, फोटोकपी, प्रिन्ट, बाइन्डिङ, रिचार्ज कार्ड साथै पत्र पत्रिकाहरूको लागि हामीलाई सम्झनुहोस्।
12: सम्पर्क नव विद्या सदन स्टेसनरी, पोखरा 5 0 किलोमिटर, प्रोप्राइटर मिनराज खड्का, फोन नम्बर 061-535-651। सम्झनुहोस् है, नव विद्या सदन स्टेसनरी, 0 किलोमिटर 5, पोखरा।
13: बाकेलाल स्पोर्ट्स बुद्ध विशाल बजार चिप्पेडुंगा पोखरा सम्पूर्ण किसिम का खेलकूद का सामग्री होलसेल तथा खुद्रा बिक्री विभिन्न देश का जर्सी सुपथ मूल्य में पाइन आफूलाई मन पर्ने देश को जर्सी का लागि सम्झनुहोस् बाकेलाल स्पोर्ट्स प्रोप्राइटर मोहन कुंवर संपर्क 9816562983 9855 समझनु सही बाकेलाल स्पोर्ट्स बुद्ध विशाल बजार
14: एक यूनिट रगतले तीन जना सम्मको ज्यान बचाउन सकिन्छ।
15: प्रत्येक स्वस्थ व्यक्तिले हरेक तीन महिनामा रक्तदान गर्न मिल्छ।
14: 45 किलो भन्दा बढ़ी तौल भएका 18-60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
15: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
14: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरूरी हुन्छ।
15: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
14: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान महादान हो।
15: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं।
16: हैन ए बुढा, बिहान बिहान काई नलाकाउ।
17: घर बनाउन लाग्ने कुरा त तराई पनि थाहा छ नि। त्यही भएर घरको लागि काठको झ्याल झोका अर्जन गर्न श्रमिक च काठ उद्योगतिर जान लागेको होइन।
16: हो बुढा, हाम्रा माइत पनि त्यहीँबाट झ्याल ढोका सटर र रेलिङ राखेर ढुक्क भएको थियो। त्यहाँ गएपछि त केही चिन्तै हुँदैन।
18: त्यही त, उहाँले चाहिँ हाम्रा पोखरी ग्राहकहरूलाई पनि विगत 21 वर्षदेखि गुणस्तरीय सेवा प्रदान गर्दै आएको समीक्षा कास्ट उद्योगले विगत 5 वर्षदेखि अल्मुनियम स्टिल एन्ड मेटलहरूको एउटै छानामुनिबाट सेवा दिँदै आइरहेको छ।
19: साथै समीक्षा ग्रुपबाट उत्पादित सामानको बिक्री कक्ष तथा प्रधान कार्यालय स्थापना गरी हब सेवा सुविधा प्रदान गरिरहेको सहर्ष जानकारी गराउँदछौ।
20: सम्पर्क समीक्षा कास्ट उद्योग प्रधान कार्यालय तथा बिक्री कक्ष पोखरा 5 पर्साङ चौक, फोन नम्बर 0161-541-984-541-985। उद्योग कास्ट तथा सम्पर्क कार्यालय सिर्जना चौक 8 पोखरा, फोन नम्बर 0161-525-904। स्टील आल्मुनियम मेटल उद्योग पर्साङ 5 पोखरा राधाकृष्ण मार्ग। गुणस्तरीय सामान रोजौ, असल उपभोक्ताको परिचय दिउँ।

0: रेडियो सफलता 103.4 मेगाहर्ट्ज
1: सुन्न मन लायो
2: समय सान्दर्भिक विषय वस्तु माथिको अन्तर्संवाद कार्यक्रम समय सन्दर्भ सामाजिक
3: समाजमा साच्चै जने एउटा सद्भाव अमन चयन साँच्चै शान्ति गराउने एउटा वातावरणको मुख्य चाहिँ दायित्वहरू शान्ति समितिको रहेको हुन्छ।
4: तर अहिले शिक्षामा धेरै दागहरू देखिएका छन्।
5: आफ्नो बच्चा राम्रो होस्, स्वस्थ होस्, सुगठित होस् भन्ने सबैले चाहन्छन्।
2: आर्थिक
6: सहल पर्यटन र राम्रो विकासको पर्यटन शुरू हुने हुँदा अहिलेको घाटा नाफा ठिकै छ।
7: किसानको आफ्नै कृषि बजारलाई अलिक व्यवस्थित समयजी ढङ्ग लानुपर्छ भन्ने कुराहरू छ।
2: राजनैतिक
8: नेपालको राजनीतिक अवस्था हिजो आएको हुरी र पानी जस्तो छ।
9: मदन भण्डारी भाइ साँच्चै नेपालको कम्युनिस्ट आन्दोलनलाई जोगाइराख्ने एउटा प्रणेताको रूपमा हामीले सम्झने गर्छौँ।
2: मानव अधिकार र पत्रकारिता
10: जति चाहिँ हामीले आशातीत रूपमा मानव अधिकार अवस्थामा सुधार आउनुपर्ने हो त्यो आइ नरहेको चाहिँ हामीले पाइरहेका छौँ।
11: पत्रकारिता क्षमता अभिवृद्धिको लागि पनि महासंघले जोड दिनुपर्ने आवश्यकता छ।
2: तपाईँसँगको प्रत्यक्ष साक्षात्कार कार्यक्रम समय सन्दर्भ प्रत्येक दिन बिहान 7:30 बजे मात्र रेडियो सफलता 103.4 मेगाहर्ट्जमा कार्यक्रम समय सन्दर्भ।
12: समय सापेक्ष प्रसंग फरक दिन फरक विषय समय सन्दर्भ हरेक दिन बिहान 7:30 बजे मात्र रेडियो सफलता 103.4 मेगाहर्ट्जमा समय सन्दर्भ।

0: नमस्कार। कार्यक्रम समय सन्दर्भ सुनेर बस्नुभएका सम्पूर्ण श्रोतामा हार्दिक स्वागत छ। म दुर्गा अधिकारी। कार्यक्रम समय सन्दर्भ आउने गर्दछ हरेक दिन बिहान 7:30 बजेदेखि। कार्यक्रम समय सन्दर्भमा हामी सान्दर्भिक विषयवस्तुमा कुराकानी गर्दै आएका छौं र गर्नेछौ। अन्तर्राष्ट्रिय योग दिवस असार 7 गते अर्थात जूनको 21 तारीकमा विश्वभर विभिन्न कार्यक्रम गरी मनाइरहेछ। विगतका वर्षहरूदेखि नै नेपालमा पनि विभिन्न कार्यक्रमहरू गर्दै आएको छ। त्यसै अन्तर्गत कास्कीमा पनि पतञ्जलि योग समितिले लगायत थुप्रै कार्यक्रमहरू गर्दै आएको छ। आज हामी पतञ्जलि योग समिति कास्कीले गरिरहेका गतिविधि र अन्तर्राष्ट्रिय योग दिवसको सन्दर्भ पारेर योगको विषयमा कुराकानी गर्ने जमर्को गरेका छौं। छलफलका लागि आज हामीसँग हुनुहुन्छ सामाजिक आध्यात्मिक व्यक्तित्व पतञ्जलि योग समिति कास्कीका अध्यक्ष हुनुहुन्छ, विश्व हिन्दू महासंघका केन्द्रीय सदस्य हुनुहुन्छ, पदभन्दा माथि रहेर काम गर्नुपर्छ भन्ने र लागि पर्नुभएका व्यक्तित्व हुनुहुन्छ आदरणीय सूर्य प्रसाद भण्डारी सर। उहाँसँगको कुराकानी लिएर आएका छौं। यहाँलाई कार्यक्रममा हार्दिक स्वागत छ। यो अन्तर्राष्ट्रिय योग दिवस नजिकै गर्दाखेरि तपाईँहरूले के कस्ता तयारीहरू गर्नुभएको छ कार्यक्रमको सन्दर्भमा?
1: यो अन्तर्राष्ट्रिय योग दिवस अघि नै भनिसक्नुभयो, आषाढ 7 गते परेको छ। खास 21 जूनलाई संयुक्त राष्ट्र संघले महासभाले पारित गरेको प्रस्ताव अनुरूप र घोषित मिति चाहिँ 21 जून हो। र त्यो चाहिँ यसपालि आषाढ 7 गते परेको छ र हरेक वर्ष आषाढ 7 गते नै पर्छ। त्यो दिन हामीले हाम्रो जुन नियमित रूपमा हामी योग गर्छौँ बिहान 4:30 देखि 6:30 अथवा 5 देखि 7 र हामीले 5 बजेदेखि 7 बजेको समयलाई निर्धारित गरेका छौँ। त्यो समयमा हामी चाहिँ पोखरा नयाँ बजार वडा नम्बर 9 स्थित प्रदर्शनी केन्द्रको खुला चौरलाई नै हामीले प्रयोग गर्ने हिसाबले तयारी गरिरहेका छौँ र त्यहाँ डोम पनि छ। यदि पानी नै पर्यो भने हामी डोमभित्र जानेछौँ, नत्र चाहिँ खुला चौरमा नै खुला आकाश मुनि बसेर हामी चाहिँ एउटा भव्य कार्यक्रम त्यहाँ आयोजना गर्न लागिरहेका
0: छौँ। हजुर, भनेपछि आयोजक पतञ्जलि योग समिति
1: त्यसमा चाहिँ हाम्रो पतञ्जलिको चाहिँ गण्डकी प्रदेश पनि गण्डकी प्रदेश पनि यहाँ पदाधिकारीहरू यहाँ हुनुहुन्छ, गण्डकी प्रदेश छ। त्यसपछि जिल्लामा के छ भने खास आयोजक हामी पतञ्जलि योग समिति कास्की र महिला पतञ्जलि योग समिति पनि छ र युवा नेपाल समिति पनि छ कास्की र यो जिल्ला स्तरीय जुन पतञ्जलिका हामी जिल्ला समितिहरू छौँ, सबै मुख्य आयोजक हुने छौँ र त्यसको बावजुद पोखरा महानगरपालिका स्तरीय समिति छ, पतञ्जलि योग समिति पोखरा महानगर र महिला पतञ्जलि योग समिति पोखरा महानगर, यी दुईटै संस्था उनीहरू सह आयोजकको रूपमा रहनेछन् र त्यसलाई चाहिँ सहजीकरण र समन्वय चाहिँ हाम्रो गण्डकी प्रदेश समितिले गर्नेछ। त्यो किसिमले हामी संयुक्त रूपमा चाहिँ जिल्लामा यो कार्यक्रम गरिरहेछौँ र मूल आयोजक चाहिँ जिल्ला समितिले हुन्।
0: हजुर, भनेपछि थुप्रै कामहरू भइरहेका छन्।
1: थुप्रै कामहरू भइरहेका छन्। हामीले विगत केही समयदेखि नै विभिन्न छलफलहरू गर्दै यो कार्यक्रमलाई चाहिँ सभ्य र भव्य बनाऊ भन्नको लागि सप्ताहव्यापी कार्यक्रम गर्नु भन्ने एउटा केन्द्रीय निर्देशन पनि छ, त्यो अनुसार चाहिँ गरिरहेका छौँ र अहिले चाहिँ विभिन्न ठाउँमा चाहिँ नयाँ योग साधना केन्द्रहरू खोल्ने कामहरू भइरहेछन्। हाम्रो युवा समिति नेपाल अन्तर्गतको कास्कीले 1 गतेदेखि 3 गतेसम्म एउटा यही अन्तर्राष्ट्रिय दिवस पारेर छोटी पाटनमा शिविर सञ्चालन गरिरहेको छ। त्यस्तै आज बिहान पनि त्यहाँ हाम्रो पोखरा 26 एउटा नयाँ साधना केन्द्रको शुभारम्भ गर्ने कार्यक्रम भयो र त्यस्तै अस्ति 1 गते पनि भण्डार ढिकमा त्यस्तै कार्यक्रम भएको छ र यसै गरी अब ह्याङ्जा अहिले हाम्रो चाहिँ झन्डै 67-68 केन्द्रहरू पुगेको छ र 70 पुग्यो होला, त्यति चाहिँ केन्द्रहरू चाहिँ छन्। ती केन्द्रहरू सबैमा केही न केही कार्यक्रमहरू आफ्नो केन्द्रको चाहिँ अनुकूलता अनुसार के जे कार्यक्रम गर्न सकिन्छ त्यो कार्यक्रम गरौँ भनेर हामीले सबैलाई अनुरोध गरेका छौँ। त्यो अनुसार चाहिँ कहीँ सरसफाइको कार्यक्रम हुन्छ, कहीँ अब हामीले यो रक्तदान कार्यक्रम पनि गर्न सकिन्छ कि भनेर त्यो जमर्क गरिरहेका छौँ तर अहिले त्यो तय भइसकेका छैन। हामीले युवा समिति कास्कीले चाहिँ गरे राम्रो हुन्थ्यो भनेको तर अरू कार्यक्रमहरू र स्कुलहरूमा पनि जाने शिक्षकहरूलाई पनि यो योग तालिम अथवा योग शिविरमा सहभागिता गराउने र क्रमशः चाहिँ विद्यार्थीहरूलाई पनि यो योगको बारेमा चाहिँ अभ्यास गराएर चाहिँ योगी निरोगी बनाउनको लागि योगमा चाहिँ जोड्ने कामहरू भइरहेछ। यो चाहिँ अहिले यो 7 दिन भित्र गर्न लागेको काम र मूल कार्यक्रम चाहिँ हाम्रो अन्तर्राष्ट्रिय योग दिवसकै दिन असार 7 गते बिहान 5 देखि 7 बजे हुन्छ।
0: हजुर, यो जस्तै अन्तर्राष्ट्रिय योग दिवस हामीले कहिलेदेखि मनाउन थाल्यौँ?
1: यो यसपटकको योग दिवस अन्तर्राष्ट्रिय योग दिवस 12 योग दिवस हो। अन्तर्राष्ट्रिय योग दिवस 12 हो, 2015 2015 नै सुरु भएको, 2014 चाहिँ यो खास गरी योगको कुरा गर्दाखेरि नेपालकै ऋषि मानिनुहुन्छ महर्षि पतञ्जलि, महर्षि पतञ्जलिले प्रतिपादन गरेका 195 वटा योग सूत्रहरू छन्, त्यसलाई योग दर्शन बनाइएको छ। त्यही योग दर्शनमा आधारित योगहरू हाम्रा परा पूर्वजहरूले अग्रजहरूले पहिलेदेखि गर्दै आएको हो, तर त्यसको चाहिँ त्यसको त्यो त्यसको अभ्यास गर्ने क्रम अलिक कम कम हुँदै गएको थियो, र पछि चाहिँ अब अहिले जसलाई हामीले सबैले चिनिरहेका छौँ, भारतमा चाहिँ पूज्य स्वामीजी अब नामले भन्दाखेरि रामदेव हुनुहुन्छ, त्यो त्यस्तै आचार्य श्री बालकृष्ण आचार्य थियो, उहाँहरू दुईजनाको पहलमा जुन किसिमले चाहिँ विगत 20-25 वर्षदेखि योग अभ्यासलाई अगाडि बढाउने क्रम हो, र त्यही अन्तर्गत चाहिँ यो योगलाई चाहिँ अन्तर्राष्ट्रियकरण गर्नुपर्छ भन्ने मान्यता आयो, र त्यसमा चाहिँ ठ्याक्कै 2014 जुन मोदी भारतको प्रधानमन्त्री हुनुभयो त्यसै वर्ष नै हाम्रो योग गुरुहरूको चाहिँ प्रस्तावलाई लिएर भारतले प्रस्ताव गर्यो संयुक्त राष्ट्रसङ्घमा, त्यसलाई चाहिँ तत्कालै त्यति बेलाको प्रधानमन्त्री सुशील कोइराला हुनुहुन्थ्यो नेपालको, उहाँको चाहिँ समर्थन, उहाँको प्रस्ताव र उहाँको समर्थनमा त्यो चाहिँ अन्तर्राष्ट्रिय संयुक्त राष्ट्रसङ्घ चाहिँ को महासभाबाट पारित भयो, र त्यो पारित भएको दिनलाई नै चाहिँ जुन 21 अन्तर्राष्ट्रिय योग दिवस मनाउने घोषणा भएदेखि 2015 यो भइरहेको थियो, र अहिले यो 12 अन्तर्राष्ट्रिय योग दिवसको रूपमा हामी मनाउँदैछौँ।
0: यसरी कार्यक्रमहरू गरिरहँदा तपाईँ आफै पनि धेरै लामो समय भयो योगमा जोडिनु भएको, होइन, यसको प्रभाव चाहिँ कस्तो पर्दो रहेछ जीवनमा शरीरमा?
1: यसको एउटा कुरो के छ भने प्रभाव चाहिँ अत्यन्तै पर्छ, त्यसमा शङ्कै छैन, हामीले चाहिँ जसरी हाम्रा अरू नित्य कर्महरू छन् त्यो त्यही अनुरूपको हामीले चाहिँ योग गऱ्यौँ भने अवश्य प्रभाव पर्छ, तर अब अहिले यहाँ के आइरहेको छ भने योगलाई पनि अलिकति जुन योगको दर्शन योगका सूत्रहरू छन् योगको दर्शन छ हाम्रो जुन परम्परागत आयुर्वेदीय प्रणाली छ होइन यी सबै कुरालाई जोडेर खास गरी योगको अभ्यासलाई त्यो व्यायाममा मात्रै सीमित नगरिकन व्यायाम प्राणायाम र ध्यान त्यो तीनटा कुरा यसमा मूलत पर्छ, र व्यायाम भनेको एउटा बाहिरी शारीरिक तन्दुरुस्तीको लागि जस्तो मात्रै हुन्छ, प्राणायामले चाहिँ हाम्रो मन श्वास प्रश्वासलाई र भित्री अङ्गहरूलाई चाहिँ प्रभाव पार्छ, र ध्यानले हाम्रो समग्र शरीरलाई हाम्रो शारीरिक मानसिक स्वास्थ्यको लागि चाहिँ यसले चाहिँ काम गर्छ, यी तीनटालाई हामीले चाहिँ सन्तुलित गरेर जान सक्यौँ र यो गर्दै गर्दै गएर चाहिँ ध्यानलाई अगाडि बढाउन सक्यौँ भने हामी एउटा चाहिँ स्वस्थ मानिसको रूपमा बाँच्न सक्ने निरोगी मानिसको रूपमा बाँच्न सक्ने मात्र नभएर एउटा चाहिँ मोक्षको मार्गतर्फ पनि हामीलाई उन्मुख गर्छ, र मोक्षको मार्ग पनि बनाउने चाहिँ यो योग नै हो, त्यसो गरेर चाहिँ यो योगलाई हामी जस्तो हामीले अहिले गर्दाखेरि पहिला यौगिक जगिङ गर्छौँ, त्यसपछि आसनहरू गर्छौँ होइन प्राणायाम अन्तर्गत होइन, अनि त्यो आसन पछि चाहिँ हामी प्राणायाम गर्छौँ अनि ध्यान गर्छौँ, र अब त्यसको लागि के हुन्छ भने यो समय अब एउटा दुरुस्त मान्छे निरोगो मान्छेले पनि यो गर्न आवश्यक छ, किनभने प्रिभेन्टिभ मेजर्स हुन्छ नि, कुनै पनि रोग नलागोस् भन्नको लागि, आफू सधैँ स्वस्थ रहनको लागि, स्वस्थ मान्छेको लागि, अब कसैलाई कुनै किसिमको रोग लागिहालेको छ भने त्यो रोग अनुसारको योग पनि अहिले हामीले गर्छौँ, प्याकेजहरू छ, कुनै समस्या छ त्यही समस्या अनुसारका आसनहरू, प्राणायाम चाहिँ 8 वटा हामी तिनै हुन्, तर त्यो आसनहरूमा चाहिँ हामीले कुन आसन गर्यो भने कुन रोगलाई फाइदा गर्छ भनेर त्यो रोग अनुसारका आसनहरू गर्छौँ, र यसरी हामीले गर्दाखेरि जस्तो मलाई पनि अलिकति म केही छ 10-12-15 वर्ष अगाडि मलाई यसलाई

0: त्यो त्यति बेला मेरो वेट पनि अलिकति बढी थियो र अब कामको मलाई तनाव पनि बढी थियो, त्यो हुनाउँदै मलाई पनि त्यो डायबिटिज भएछ। अनि त्यसपछि त्यसलाई मैले त्यहीँबाट योग गर्न सुरु गरेँ र गर्दा गर्दै भनौँ न त्यो पहिला मैले औषधि खाए पनि पछि बिचमा मैले छोडेँ, अनि पछि म फेरि एउटा बिहान परेको कारणले अलिकति त्यो पनि देखेँ मैले यसलाई गरौँ भनेर खाएको छु, नत्र भनेदेखि अहिले पनि म राम्रो अवस्थामा छु है। त्यो के कारणले भन्दाखेरि त्यसको प्रभाव योगकै प्रभाव हो भन्ने मलाई विश्वास छ। र त्यसले गर्दाखेरि हामीले आफ्नो स्वास्थ्यलाई निरोग राख्नुको लागि एउटा साधारण योग गर्ने र त्यसपछि कुनै रोग छ भने रोग अनुसारको योग आसनहरू हामीले गर्यौँ भने त्यसलाई चाहिँ हामी दुरुस्त ठिक पार्न सक्छौँ र हामी निरोग रहन सक्छौँ भन्ने विश्वास मलाई छ।
1: भनेपछि त अहिले पछिल्लो समयमा त समस्या भएपछि मात्रै आउनुहुन्छ है धेरै
0: हो। त्यसो यसपालिको अन्तर्राष्ट्रिय नारा के भएको छ भने योग फर हेल्दी एजिङ भनेको छ। हरेक वर्ष एउटा एउटा नारा आउने गर्छ र कुनै बेला चाहिँ यो योग आफू र समाजको लागि भन्ने थियो, कुनै बेला विश्व शान्तिको लागि भन्ने हुन्छ। त्यस्तै यसपालि चाहिँ योग फर हेल्थ एजिङ के अरे हेल्दी एजिङ स्वस्थ होइन। अब जस्तो हामी क्रमशः हाम्रो उमेर त बढ्दै बढ्दै जान्छ, बुढेबुढी लाग्दै जान्छ, तर बुढेबुढी जीवनलाई पनि चाहिँ एकदम दुरुस्त राख्नुको लागि, तन्दुरुस्त राख्नुको लागि चाहिँ शारीरिक मानसिक रूपले चाहिँ दुरुस्त रहनको लागि चाहिँ यो योग हो। त्यसो भए चाहिँ हामी सबैले योग गर्नुपर्छ भन्ने कुरा र यसपालिको नाराले चाहिँ त्यो कुरालाई पनि इङ्गित गरेको छ कि यो बुढेबुढीलाई सिन्द्री गर्ने हो कि भन्ने खालको, र त्यो कुरालाई पनि जोड्नलाई हामीले चाहिँ गरेका छौँ। तर त्यो मात्रै होइन कि यो योग चाहिँ सबैको लागि, सबै उमेरको लागि हो। भनौँ न अब बालबच्चालाई त के भन्ने होइन, तर चाहिँ अलिकति उमेर पुगेपछि युवाहरूको लागि भनौँ न, युवा प्राउड अलिकति एज हुँदै गएपछि पनि यसलाई निरन्तरता दिनुपर्छ भन्ने मान्यता हो।
1: हजुर हजुर, किन गर्ने त योग हजुरले भन्नु पर्दाखेरि समग्र व्यक्तित्वलाई भन्दा योग किन गर्ने,
0: योग किन गर्ने, मैले करिब करिब योभन्दा अगाडि गरेका कुराहरू पनि त्यसैमा इङ्गित हुन्। योग भन्ने बित्तिकै के हो, जोड्ने हो। यदि हामीले चाहिँ अलिकति दार्शनिक हिसाबले कुरा गर्यौँ भने हामीले हाम्रो आत्मालाई परमात्मासँग जोड्ने अथवा कुनै पनि हाम्रो चाहिँ अवस्थालाई चाहिँ जोड्ने काम चाहिँ योगले गर्छ होइन। हाम्रा जति दुर्बलताहरू छन्, अस्वस्थताहरू छन्, तिनलाई चाहिँ समष्टिकृत गरेर शारीरिक तन्दुरुस्ती राखेर चाहिँ मानसिक शारीरिक तन्दुरुस्ती राख्नको लागि चाहिँ एउटा जुन जोडको प्रक्रिया हुन्छ त्यो चाहिँ योग हो। अब यो योग चाहिँ सबैको लागि भन्दाखेरि चाहिँ हामीले हाम्रो जुन यसभित्र चाहिँ के आउँछ भन्दाखेरि यो योगभित्र हामीले खालि त्यो व्यायाम प्राणायाम आसनको मात्र कुरा नगरिकन यसभित्र चाहिँ हाम्रो आयुर्वेदिक पद्धति, गुरुकुल शिक्षा, हाम्रो जुन नैतिक शिक्षा, जुन योग सूत्रहरू छन् नि 195 योग दर्शनमा आधारित, त्यसले हामीलाई जस्तो योगको कुराहरू गीतामा पनि छ होइन। योग त पहिला चाहिँ भगवान् शङ्करले गर्नुहुन्थ्यो भन्ने कुरा छ, त्यसपछि चाहिँ भगवान् कृष्णले अर्जुनलाई चाहिँ युद्धभूमिमा दिएको जुन उपदेश भनौँ अथवा संवाद छ त्यो गीता हो। त्यो गीतामा पनि योगलाई चाहिँ धेरै महत्त्व दिएको छ होइन, योगी बन्नुपर्छ भन्ने कुराहरू त्यहाँ दिएको छ। त्यसपछि अनि महर्षि पतञ्जलिले योग 195 सूत्रहरूको योग दर्शन तयार गर्नुभयो र त्यसलाई चाहिँ उहाँको त्यो बेलामा पनि विश्वव्यापी गर्नुभयो होइन। त्यसको हुनाले चाहिँ हामीले हाम्रा अरू जति कर्महरू छन् हामीले आफूलाई स्वस्थ र चाहिँ शारीरिक रूपले मानसिक रूपले स्वस्थ रहँदै ज्ञान विज्ञान को माध्यमबाट अथवा मोक्ष मार्गतर्फ लाग्नको लागि यो योगको माध्यमबाट गयौँ भने हामी चाहिँ अन्ततोगत हामी ध्यानमा तल्लीन हुन्छौँ। ध्यानको बाटो भनेकै मोक्ष मार्गको बाटो हो, त्यसतर्फ हामी प्रेरित हुन्छौँ। र हाम्रो यो योगले हामीलाई एउटा शारीरिक तन्दुरुस्ती मात्रै नभएर हाम्रो दैनिक जीवनमा, हाम्रो सामाजिक जीवनमा हामीले केही काम गर्नलाई, केही राम्रो काम गर्नको लागि पनि यसले चाहिँ धेरै प्रेरित गर्छ। हामीलाई नैतिक बाहन बनाउन प्रेरित गर्छ, अनुशासित योगा अनुशासन भन्छ होइन, अनुशासित बनाउन प्रेरित गर्छ, लगायत एउटा समाजमा एउटा सभ्य असल नागरिक बनाउन पनि योगले हामीलाई सहयोग पुर्याउँछ। किनभने जुन ब्रह्म मुहूर्तमा बिहान चाहिँ 4:30 बजे उठेर हामी योगमा जान्छौँ, खुला हावामा सकेसम्म हामी खुला हावामा खुला आकाशमा योग गर्ने प्रयास गर्छौँ। त्यो भएन भने जस्तो एउटा आफ्नो योग केन्द्र छ भने त्यहाँ जानलाई कसै 10-15 मिनट हिँडेर जानु पर्यो होइन। 10-15 मिनट हिँड्दैखेरि चाहिँ हामीले चाहिँ स्वच्छ हावा पाइसकेका हुन्छौँ, अलिकति वाक भएर वाकको एक्सर्साइज पनि भइसकेका हुन्छ, अनि त्यसपछि हामी योगमा बस्छौँ, योग गर्छौँ, त्यो ग्रुपमा गर्छौँ। अनि त्यसले गर्दाखेरि त्यहाँ योग प्लस अनि दर्शन के अरे प्रवचन होइन मतलब त्यो योगका फाइदाहरू त्यो फाइदाहरू अथवा योगमा के गर्यो भने राम्रो हुन्छ के नगर्यो भने नराम्रो हुन्छ भन्ने कुराहरू पनि त्यहाँ बताइन्छ अनि हाम्रो आयुर्वेदीय पद्धति कुराहरू यदि योग गर्दा गर्दा पनि केही समस्या भने कुन आयुर्वेदीय पद्धतिले हामीलाई ठिक पार्ला भन्ने कुराहरू हामी त्यहाँ सिक्छौँ होइन यी सबै कुराहरू चाहिँ यसमा आउने हुनाले र यो गुरुकुलीय पद्धतिमा पनि आधारित हुने हुनाले हामी नैतिक बाण बन्न हरेक हिसाबले चाहिँ एउटा सभ्य र सभ्य नागरिक बन्नको लागि योगले फाइदा पुर्याउँछ भन्ने मलाई लाग्छ।
1: हजुर, युवाहरू कतिको जागरूक हुनुहुन्छ?
0: वास्तवमा अहिले मैले काशी जिल्लाको मात्रै कुरा गर्दाखेरि र अन्तको पनि हो तर पोखराको कुरा गर्दाखेरि अलिकति हामीले योभन्दा अगाडिको कुरा गर्दाखेरि जुन पुरुषहरू हाम्रो अहिले योग केन्द्रहरू अहिले मैले मैले 65-70 योग केन्द्रहरू अहिले चालु छन् काशी जिल्लाभित्र तीमा धेरै जसो 80%भन्दा बढी चाहिँ महिलाहरू हुन्छ त्यसपछि युवाहरू धेरै कम हुनुहुन्छ अनि यो भएपछि म जब अहिले अब करिब 1 वर्ष प्लान्टिङ भयो आज मैले हरेक ठाउँमा जाँदाखेरि त्यही कुरा गरेको हामीलाई चुनौती छ यो हामीले युवाहरूलाई चाहिँ योगमा कसरी जोड्ने र पुरुष जो बिहान पाको समय सुतेर बित्छ अथवा एउटा पसलमा चिया खाएर बित्छ बिहान उठ्ने बित्तिकै हामी चिया पसलमा गएर गफ गरेर अनेक प्रकारको गफ गरेर बस्छौँ त्यो समयलाई योगमा लगाउन सकियो भनेदेखि राम्रो हुन्थ्यो त्यतातिर आकर्षित गर्नु पर्यो भनेर हामी सबै ठाउँमा योग भन्दै हिँडिरहेका छौँ र त्यो त्यही किसिमको चाहिँ यो जनचेतना जगाउनको लागि यस्ता माध्यमहरू पनि हामीले प्रयास गरिरहेका छौँ तथापि चाहिँ हाम्रो संख्या कम छ र अब अहिले आएर के भएको छ भने हाम्रो युवा समिति नेपाल पनि भयो र युवाहरू अब अहिले पोखरामा चाहिँ यो जस्तो युवाहरूको चाहिँ जुन हाम्रो समिति बनेको छ युवाहरू हुनुहुन्छ यो गुरु भएर आउनुभएको छ उहाँहरूले अहिले व्यापक रूपमा चाहिँ युवाहरूलाई जोड्ने कार्यक्रम गर्नुभएको छ र हाम्रो चाहिँ स्कुलहरूमा पनि टिचरहरूलाई योगा यो गुरु सहशिक्षक तालिम दिएर यो गुरु बनाएर विद्यालयहरूमा पनि एउटा क्लास अथवा अब कुन कुन दिन हुनसक्छ योग सम्बन्धी चाहिँ जानकारी गराउने कामहरू गरेका छौँ। अस्ति भर्खरै हामीले दिरौटामा एउटा 3 दिने शिविर गऱ्यौँ स्कुलमै गऱ्यौँ र अहिले पनि अर्को स्कुलमा चाहिँ युवाहरू गरिराख्नु भएको छ। हामीले खास गरी विद्यार्थीहरूलाई सिकाउनुको लागि त शिक्षकहरूलाई सिक्नु पर्यो नि त्यसबाट हामीले सकेसम्म शिक्षकहरूलाई जोडेर शिक्षकहरूलाई चाहिँ यो योग सम्बन्धी तालिम दिलाएर अनि त्यसपछि स्कुलहरूमा पनि पुर्याउन खोजिरहेका छौँ। त्यस्तै किसिमले अरू सङ्घ संस्थाहरू मार्फत जान्छौँ। अब जस्तो यहाँले त थाहा पाइराख्नु भएको छ नि कल्याणपटक चाहिँ शिविरहरू आयोजन भएको छ जसमा चाहिँ हामीले जस्तो प्रहरी क्याम्पहरूमा होइन सशस्त्र प्रहरीको क्याम्पमा ग्रुपमा अथवा सैनिक क्याम्प ग्रुपहरूमा पनि लगेर चाहिँ योगको चाहिँ शिविरहरू सञ्चालन गर्ने कामहरू भइरहेको छ र त्यो क्रमलाई चाहिँ अझ बढाउनु पर्ने अवस्थाहरू छ र अहिले चाहिँ युवालाई पनि हामीले सक्रिय गराएर अस्ति भर्खरै एकजना एक हप्ताको हामीले चाहिँ युवा प्रशिक्षण तालिम गरेका थियौँ जो चाहिँ माघको 3 गतिदेखि 8 गतिसम्म त्यहाँ पनि झन्डै 100 जना युवाहरूलाई प्रदेशका युवाहरूलाई जोडेर हामीले तालिम दियौँ उनीहरू हरिद्वार पनि गराए त्यो अझ अपडेट हुनको लागि र त्यसपछि आएर अहिले काशी जिल्लामा अथवा यो प्रदेशमै चाहिँ युवा शिविरहरू सञ्चालन गर्दै हामीले चाहिँ स्कुलहरूमा पनि जोड्ने टिचरहरूलाई जोड्ने गरेर चाहिँ युवाहरूलाई पनि आकर्षण गर्दैछौँ। अब चाहिँ त्यसपछि पनि अझै चुनौती रहेको विषय त्यही हो कि हामीले चाहिँ पुरुष जनहरूलाई चाहिँ योग साधना केन्द्रहरूमा जोड्न कतिले त आफ्नो घरद्वारमा पनि गर्नुभएको छ कतिले चाहिँ धेरै जसोले आफ्नो स्वतन्त्र भएर चाहिँ मर्निङ वाक गरेर चाहिँ पुगिहाल्छ भन्ने हुनुहुन्छ तर उहाँहरूको त्यो समयमा वाक पनि चाहिन्छ होइन त्यो नचाहिने होइन तर हामीले त्यसलाई समय बाँडेर कमसेकम 1 घन्टा जति भए पनि योग गरेर अनि त्यसपछि मर्निङ वाकमा गयो भने जस्तो 5-6 बजी 1 घन्टा अथवा 4-5, 4:30-5 एक घन्टा जति योग गरेर अनि त्यसपछि मर्निङ वाक गयो भने अझ राम्रो हुन्छ होला भन्ने पनि लाग्छ र त्यो चेतना त्यो जागरण दिलाउनको लागि हामी प्रयत्नशील छौँ।
1: किन योगले मात्रै पुग्दैन र पर्याप्त हुँदैन र 1 घन्टा
0: गर्यो भने पुग्छ तर के हुन्छ भने बानी परेको छ त्यसलाई चाहिँ बिस्तारै उहाँहरूलाई चाहिँ अनुभूति दिलाउनु पर्यो नि योगबाट मलाई कति फाइदा भयो मर्निङ वाकबाट कति फाइदा भएको थियो योगबाट कति फाइदा हुन्छ म मर्निङ वाक नगरी योग गर्यो भने कति फाइदा हुन्छ भन्ने कुरा उहाँहरूले अनुभूति गर्नु पर्यो र त्यो क्रमशः चाहिँ त्यो एउटा चेन्ज ल्याउनु पर्यो भन्ने कुरा हो।
1: अघि भर्खर यहाँले ल्याएको प्रसङ्ग मैले पनि देखिरहेको पतञ्जलि योग समिति पतञ्जलि योग केन्द्रहरूमा चाहिँ योग गर्ने महिला दिदीबहिनीहरू भरिभर आउँदै खेल्नुहुन्छ तर समितिहरूमा चाहिँ जस्तै जिल्ला प्रदेशहरूमा पुरुषहरू हुनुहुन्छ।
0: होइन मैले यो कुरा हजुरलाई विचार गरौँ हाम्रो पतञ्जलि महर्षि पतञ्जलि योग समितिमा अघि मैले भनेको थिएँ नि हामीसँग चाहिँ जिल्लामा पनि महिला समिति हुन्छ, महिला समितिको अध्यक्ष मैले छुट्टै छ अहिले. उहाँ एकजना कल्पना सिक्दै हुनुहुन्छ, उहाँ अस्ट्रेलियामा जानुभएको छ गान्धीजीले, तर अहिले कार्यभार अध्यक्ष लसिपुर. मैले उहाँलाई पनि भाषण सँगै लिएर आउने प्रयत्न थियो मेरो, हिजो उहाँसँग सम्पर्क हुन सकेन, त्यसले गर्दाखेरि नआएकौँ. तर हामीले बोलाएर कुरा गर्न सकिन्छ, बोलाइयोस् भन्ने पनि म चाहन्छु. लक्ष्मी पनि हुन्छ अहिले कार्यभारको अध्यक्ष. जिल्लाको महिला समिति छुट्टै छ, नगरको पनि महिला समिति छुट्टै छ. वास्तवमा उहाँहरूकै सहयोगबाट, उहाँहरूकै चाहिँ प्रयत्नबाट चाहिँ यो जति अहिले धेरै केन्द्रहरू छन्

0: समाजको परिवर्तनपछि होइन हामीले देखिरहेका छौँ हाम्रो समाजमा महिलाहरू चाहिँ भान्सामा मात्रै सीमित थिए भने जुन अहिले आमा समूह होइन महिला समूह आमा समूह भनेर जति पनि गठित भएर चाहिँ टोल टोलमा चाहिँ हुनुहुन्छ नि महिलाहरू र विभिन्न आमा समूहहरू हुन्छ उहाँहरू कति सक्रिय हुन्छ अहिले हरेक जुनसुकै पनि ठुल्ठुलो कार्यक्रम जाँदाखेरि त्यो संख्या हेऱ्यो भनेदेखि महिलाहरूको संख्या बढी देखिन्छ नि तर त्यसले गर्दाखेरि त्यो के भयो महिलाहरू चाहिँ जुन सशक्तिकरण हुने क्रममा चाहिँ ती समूहहरू आए र अहिले हामीले चाहिँ योगको चाहिँ सूत्रपात के अरे सुरुवात गर्दाखेरि पनि केन्द्रहरू खोज्दाखेरि तिनै आमा समूहहरू महिला समूहहरू अथवा महिला जोडिएका सङ्घ संस्थाहरूको माध्यमबाटै गर्दाखेरि धेरै सफलता मिल्छ त्यसले गर्दाखेरि त्यसको मतलब चाहिँ उहाँहरूको सहभागितालाई चाहिँ प्राथमिकता दिएको छ र उहाँहरू पनि इम्पावर्ड भएर सशक्त भएर चाहिँ अगाडि बढ्नुभएको छ र उहाँहरूले चाहिँ अब उहाँहरू नै स्वयं गुरुको तालिम लिनुभएको छ र उहाँहरूले नै चाहिँ प्रशिक्षण शिविरहरू सञ्चालन गरिराख्नु भएको छ त्यसले गर्दाखेरि महिलाहरू जुन आधा आकाश जुन महिलाको हामी भन्छौँ अहिले हामी त आधा आकाशभन्दा बढी आकाश ओगटेर हामी योगका योगमा जोडिएको अवस्था हो त्यसले गर्दाखेरि यसमा पतञ्जलि योगले त्यही भएर नै होला सायद पतञ्जलि योगको राष्ट्रिय समितिले पहिला एउटा समिति संयुक्त समिति भएकोलाई पनि त्यसलाई छुट्याएर चाहिँ महिला समिति छुट्टी बनाएको त्यो कारण पनि हो त्यसले गर्दाखेरि पतञ्जलि योगले महिला सशक्तिकरणको लागि योग किनभने चौकामा चुला चौकामा काम गर्ने बालबच्चालाई चाहिँ शिक्षा दिने सबै काम कसले गर्छ महिलाले गर्छ आमा जस्तो भयो छोराछोरी त्यस्तै हुने हुन्छ त्यसो भए यही योगको माध्यमबाट योगमा जोडेकै कारणले हाम्रा चाहिँ जुन सन्ततिहरूलाई चाहिँ एउटा नैतिक बान बनाउने सभ्य बनाउने स्कुलमा कसरी जाने कसरी पढेर आउने र घर आज के गर्ने भन्ने सिकाउनेदेखि लिएर र आफूलाई कसरी निरोग स्वस्थ राख्ने भन्ने कुराहरू पनि तिनै आमाहरूले तिनै हाम्रा योग साधिकाहरूले अहिले गर्नुभएको छ र यसको परिणाम चाहिँ आउन समय लाग्छ नि होइन अहिले हामी 5-7 वर्ष भयो होला 8-10 वर्ष भयो होला 15 वर्ष मात्रै भयो होला तर यो त्यसको परिणाम आउन त 20 वर्ष नै लाग्छ नि होइन त्यसले गर्दाखेरि आउँदा दिनहरूमा ती अहिले हामीसँग भएका जति योग साधिकाहरू हुनुहुन्छ उहाँहरूले पार्ने प्रभाव चाहिँ हामी केही समयपछि अवश्य देख्नेछौँ
1: पक्कै पनि महिलाहरूको उपस्थिति योग समितिमा पतञ्जलि योग समितिमा एकदम उल्लेख्य रहेको छ र मलाई लाग्छ उहाँहरूले सिकेर घरमा पनि आफ्नो बच्चाहरूलाई चाहिँ यो सिकाइराख्नु भएको छ कुनै पनि कुरालाई परिवारमा लागू गर्ने हो भने महिलालाई शिक्षा दिन जरुरी छ महिलालाई जानकारी गराउन चाहिँ एकदम जरुरी छ तपाईँ जिल्लाको अध्यक्ष भइरहँदाखेरि मुख्य समस्या चाहिँ के छ
0: जस्तो मैले भने अघि चुनौतीको कुरा गरेँ एउटा चुनौती मैले चाहिँ स्वीकार गरेको चुनौती त्यही हो कि हामीले पुरुष जनाहरूलाई योग केन्द्रहरूमा चाहिँ जोड्न हामीलाई चुनौती भइरहेको छ र त्यसका लागि हामी प्रयत्नशील छौँ र उहाँहरूले पनि बुझ्दै गएपछि अवश्य जोडिनुहुनेछ भन्ने एउटा विश्वास छ अब अरू कुराहरू चाहिँ वास्तवमा त्यति ठुलो समस्याहरू छैन अब आफै खट्ने समस्या छ आफू कति खट्न सकिन्छ किनभने हामी जति योगको एउटा सह शिक्षक जे भएका छौँ हामीहरू चाहिँ समुदायमा कति खट्न सक्छौँ समुदायलाई कति प्रभावित पार्न सक्छौँ र योगमा जोडेर उहाँलाई चाहिँ स्वस्थ र निरोग रहनको लागि कति जागरण गराउन सक्छौँ भन्ने कुरा एउटा छ अरू कुरो अब यसलाई जिल्ला व्यापी बनाउन हामीले पालिकाहरूमा पनि जानुपर्नेछ पालिकाहरूमा पनि समिति बनाएर अनि ध्यान योग केन्द्रहरू चाहिँ हामीले खोल्नु छ त्यसको लागि पनि हामी लागिपरेका छौँ तर कस्तो हुन्छ भन्दाखेरि यो बजारको एरियामा चाहिँ अलिकति चाहिँ यो जुन कृषि क्षेत्रको कामहरू कम हुने जस्तो अब गाउँमा त के हुन्छ बिहान 5 बजी उठेर खेतमा जानुपर्ने बारीमा जानुपर्ने काम गर्नुपर्ने बिउ राख्ने रोप्ने गोड्ने यी कुराहरू पर्ने हुनाले अलिकति बिहानको समय जस्तो अहिलेको लामो दिनमा 5 बजी चाहिँ बारीमा पुग्नु भएको हुँदैन अब उहाँलाई 5 बजी योगमा आउनु आउन सक्दैन त्यसमा गाउँ घरमा त्यो समस्या छ तर पनि हामीले त्यसलाई बुझाउन सक्यो भने मैले चाहिँ बेलुका मिलाएर दिन सक्छु कि समय बिहान मिलाएर दिन सक्छु कि 1 घन्टा भए पनि मैले कसरी समय दिने भनेर चाहिँ हामीले चेतना जगाउन सक्यौँ र त्यसमा गाउँमा चाहिँ खास गरी पहिला चाहिँ पुरुष जनहरू चाहिँ अगाडि आइदियो भने अनि क्रमशः चाहिँ महिलाहरूलाई किन त्यो चुला चौकाको काम पनि हेर्नु पर्यो बारीको काम पनि गर्नु पर्यो योग पनि कसरी गर्ने मैले यो सबै काम गरेको छु त्यसरी मलाई योग भइहाल्छ नि भन्ने खालको एउटा मान्यताले काम गरिरहेको छ त्यसलाई चिएर होइन योग हाम्रो चाहिँ जुन अन्तर हाम्रा अङ्गहरू छन् तिनीहरूलाई स्वस्थ राख्नेदेखि लिएर मनलाई स्वस्थ राख्ने विचारलाई स्वस्थ राख्ने काम चाहिँ योगले गर्छ भन्ने कुरा पुर्याएर उहाँहरूलाई पनि जोड्नु छ त्यो एउटा चुनौती नै छ प्रयास भइरहेछ
1: अहिले जस्तै महिला समिति युवा समिति र समग्र समिति छ तपाईँहरूले योग सेन्टर त 67-68 वटा छ भन्नुभयो होइन त्यहाँ चाहिँ रेगुलर एउटै समयमा कार्यक्रम भइरहेको हुन्छ बिहान
0: त्यसमा कोही कोही ठाउँमा अहिले अलिक चाहे आउने अहिले 4:30 बजी नै सुरु गर्नुहुन्छ नभए धेरै जसो चाहिँ 5 बजी 6:30 किनभने धेरै जसोले 6:30 बजीभित्र छोड्न चाहनुहुन्छ त्यसले

0: कहीँ पाँचदेखि सातसम्म भएको छ, कहीँ साढे चारदेखि साढे छसम्म भएको छ, कहीँ पाँचदेखि साढे छसम्म भएको छ। जस्तो डेढ घन्टा दुई घन्टा पाउने दुई घन्टा त्यही समय चाहिँ हुन्छ र जो सात बजी भित्र सबै ठाउँ सकिन्छ। धेरै जसो ठाउँमा साढे छ बजी सक्ने प्रयत्न गर्नुहुन्छ।
1: बिहानको समय होइन, फेरि बिहान व्यस्त पनि हुनेवाला साढे छ बजीसम्म अथवा आफ्नो अनुकूलताले
0: भनौँ न, अब ओछ्यानमा बस्ने समयलाई योमा दिउँ, त्यसपछिको समय चाहिँ आफ्नो काममा लगाऊ भन्ने हिसाबले नै हामीले चाहिँ गरेका छौँ। र त्यो ब्रह्म मुहूर्तमा गरेका कुराहरू, त्यहाँ आएका विचारहरू सबै चाहिँ एउटा शुद्ध विचारहरू, शुद्ध मनहरू र चाहिँ शरीर पनि एउटा फ्रेस हुने अवस्थाहरू, दिनभरिको लागि चाहिँ त्यो योगले चाहिँ ऊर्जावान बनाओस्, राम्रो पोजिटिभ सकारात्मक विचार गर्ने बनाउन सकोस् भन्ने हिसाबले त्यो ब्रह्म मुहूर्तलाई हामीले प्रयोग गरेको हो।
1: यो योग बाहेक योग त हुने नै भयो, अन्य गतिविधिहरू पनि गरिराख्नुहुन्छ हजुरहरूले
0: हामीहरूले चाहिँ जस्तो अब अहिले यो सप्ताहव्यापी कार्यक्रममा अघि भनेको थिएँ मैले होइन, जस्तो अब आफ्नै योग केन्द्रको वरिपरि सार्वजनिक स्थलहरू सरसफाई गर्नेदेखि लिएर अब विपद व्यवस्थापन होइन, विपद परेको बेलामा चाहिँ त्यहाँ पुगेर चाहिँ सहयोग गर्ने प्रयास गर्ने यी कामहरू चाहिँ भइरहेका छन्। र अब यो नेपालमा चाहिँ पनि 64 सालदेखि नै राष्ट्रिय समिति बनेको हो, यो पिक नेपाल बनेको हो। र त्यस उपरान्त चाहिँ विभिन्न किसिमका चाहिँ अप्ठ्यारा राज्यमा राष्ट्रमा परेका अप्ठ्याराहरूमा पनि अब सबको सहयोग पुर्याउने कामहरू विभिन्न किसिमले भएका छन्, अब देशव्यापी रूपमै भएको छ। र यो एउटा किताब पनि मैले यहाँलाई अहिले विचार गरेको छु, यो एउटा योग प्रभाव भन्ने किताब निस्केको छ र यसले चाहिँ 64 सालदेखि 81 सालसम्मको चाहिँ यो पतञ्जलि योगको क्षेत्रमा के काम गर्यो अथवा के हो यो भन्ने कुराहरू यसमा छ। यो चाहिँ हाम्रो रेडियो सफलतालाई पुर्याउन चाहन्छु
1: र
0: अहिले नै मैले यहाँलाई चाहिँ यो किताब पनि यहाँले अगाडि राख्न चाहे र अर्को अब यो चाहिँ 64 देखि 81 सम्म भयो भने अब 81 सालभरि गति गरेका 82 सालभरिको गतिविधिको अर्को पुस्तिका पनि चाँडै नै आउने गर्छ।
1: हामी कार्यक्रमको लगभग अन्त्यमा छौँ, अन्त्यमा केही भन्नुहुन्छ?
0: अन्त्यमा चाहिँ मैले भन्न पर्ने कुरा आजको सन्दर्भमा हामी आज अन्तर्राष्ट्रिय योग दिवस मनाउने सन्दर्भमा केही जानकारी दिने सन्दर्भमा र तयारीका सम्बन्धमा हामी यहाँ कुरा गर्दैछौँ। र अन्तर्राष्ट्रिय योग दिवस 2083 साल आषाढ 7 गते हाम्रो तर्फबाट होइन पतञ्जलि योग समितिको तर्फबाट जुन आयोजना गरिएको छ त्यो चाहिँ पोखरा 9 नयाँ बजार स्थित प्रदर्शन केन्द्रको भित्र त्यहाँ एउटा डोम ठुलो 2000 जस्तो मान्छे अटाउने डोम पनि छ र त्यसको बाहिर छ, त्यसलाई हामीलाई चाहिँ उद्योग वाणिज्य सङ्घले चाहिँ सौजन्यता उहाँहरूको सौजन्यतामा हामीलाई त्यो स्थान प्राप्त भएको छ। र यस अवसरमा उहाँलाई पनि अहिले नै विशेष धन्यवाद दिन चाहन्छु, उहाँहरूको चाहिँ योगप्रतिको चाहिँ एउटा सकारात्मक धारणाको कारण हामीले त्यो ठाउँ पाएका छौँ र त्यो ठाउँमा चाहिँ हामी सबैलाई खास गरी भन्यो भने योगमा जोडिएका साधक साधिका त आउनु नै हुन्छ, योगमा नजोडिएका होइन योगमा नजोडिएका हामीले त्यही एउटा पत्राचार जस्तो पनि गरेका छौँ, आफ्नै परिवारका आफन्तजनहरू लगायत सर्वसाधारण नागरिक जो योगमा जोडिनु भएको छैन उहाँहरूलाई चाहिँ सबैले आमन्त्रण गरेर लिएर आइदिनु हुन अनुरोध छ भनेका छौँ। र यो मार्फत पनि यहाँहरूको रेडियो सफलताको यो संवाद मार्फत पनि म सबैलाई आग्रह गर्न चाहन्छु, त्यो योग दिवसको दिन त्यो जुन विशाल कार्यक्रम छ त्यो कार्यक्रममा चाहिँ सहभागी भइदिन आग्रह गर्छु। र हामीले चाहिँ अन्तर्राष्ट्रिय योग दिवसलाई सफल बनाउनु भनेको आफैलाई सफल बनाउनु हो, आफ्नै शरीरलाई स्वस्थ बनाउनु हो, आफ्नै मनलाई स्वस्थ बनाउनु हो, आफ्नै चेतनालाई स्वस्थ बनाउनु हो, आफ्नो जुन विवेक गर्ने क्षमता छ त्यसलाई चाहिँ स्वस्थ बनाउने कुरा हो र त्यसतर्फ चाहिँ हामी लागौँ र त्यसमा चाहिँ सहभागी हौँ र अन्तर्राष्ट्रिय योग दिवस सफल हौँ। अब यसको सन्दर्भमा हाम्रो राष्ट्रिय दिवस पनि जुन हामीले माघे गते मनाइसकेका छौँ र अब अहिले अरू पनि यस्तै यो प्रकारका दिवसहरू आइरहेका छन्, जस्तो आरोग्यता दिवस नयाँ वर्षको सुरुमै वर्ष थियो, 1 गते कहिले परिरहेको छ, आरोग्यता दिवस नै हामी मनाउँछौँ, त्यो पनि त्यसमा सम्बन्धित छ। यसरी हामी कहाँ ध्यान दिवस, राष्ट्रिय योग दिवस, आरोग्यता दिवस र अन्तर्राष्ट्रिय योग दिवस हामीले चारवटा यस्ता खालका दिवसहरू मनाउँछौँ र त्यसमा चाहिँ अन्तर्राष्ट्रिय भनेको अन्तर्राष्ट्रिय ग्लोबल भयो र अरू चाहिँ हामीसँगै सम्बन्धित छन् होइन, ध्यान दिवस, योग दिवस र आरोग्यता दिवस, र यी सबै दिवसहरूलाई पनि हामी मनाइरहेछौँ र यो अन्तर्राष्ट्रिय योग दिवसलाई पनि अन्तर्राष्ट्रिय योगको यसपालिको नारा योग फर हेल्दी एजिङ भन्ने नारालाई साकार पार्ने किसिमले हामी कार्यक्रममा तयारी गरेका छौँ र यसलाई सफल पार्न सम्पूर्ण नागरिकहरूको सहयोगको अपेक्षा राख्दै म चाहिँ यो रेडियो सफलताले यो संवाद कार्यक्रम राखेर रा मलाई केही कुराहरू अन्तर्राष्ट्रिय योग दिवसका सम्बन्धमा केही कुराहरू राख्ने मौका दिनुभएकोमा हार्दिक आभार व्यक्त गर्दै धन्यवाद व्यक्त गर्न चाहन्छु।
1: आज धेरै धेरै धन्यवाद छ समयका लागि. आज हामीले छलफल गर्यौँ पतञ्जलि योग समिति काखे जिल्लाले गरिरहेका गतिविधि र जुन अन्तर्राष्ट्रिय योग दिवस आउँदै गरेको छ हामी सप्ताहव्यापी कार्यक्रम अन्तर्गतै रहेका छौं र जुन 21 अर्थात असार 7 गते अन्तर्राष्ट्रिय योग दिवस छ र यसैको सन्दर्भमा भए गरेका गतिविधिहरू हामीले समेट्ने कोशिस गर्यौं. छलफलमा सहभागी हुनुभएकोमा पतञ्जलि योग समिति कास्कीका अध्यक्ष सूर्यप्रसाद भण्डारी, विभिन्न सामाजिक तथा आध्यात्मिक क्षेत्रमा आबद्ध व्यक्तित्व विश्व हिन्दू महासंघका केन्द्रीय सदस्य, यहाँलाई धेरै धेरै धन्यवाद दिँदै भोलि फेरि हामी नयाँ विषयमा नयाँ अतिथि लिएर आउने नै छौं. त्यतिन्जेलसम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्. यहाँहरूको दिन शुभ रहोस्. शुभ दिन.

0: सफलता 103.4 मेगाहर्ज
1: सुन्न मन लाग्यो।
2: हेर्नु साङ्लो बरो बहिनीको विवाह टिको पार्टीको जिम्मा पो कसलाई दिने होला? यसो आइडिया निकालिदिनु पर्यो।
3: जतिखेर पनि जहिले पनि मैले प्लानिङ गर्नुपर्ने बरो जस्तो मसँग मलाई स्यालेरी दिएर राखे
4: बेला तँलाई स्यालेरी बिरौटाको राम मन्दिरको आडैमा रहेको बराल पार्टी प्यालेस एन्ड क्याटरिङ सर्भिसमा गएर पार्टीको जिम्मा दिएर आइज त कान्छा।
5: सम्पर्क बराल पार्टी प्यालेस एन्ड टेन्ट हाउस पोखरा 17 बिरौटा राम मन्दिरको नजिकै। मोबाइल नम्बर 9847285575 9807159 9857325575।
6: आयो है मासु ताजा ताजा मासु दोस्ती टू मिट सपमा।

0: पाइन्छ होमडेली भरि पनि हुन्छ।
1: हजुर, सम्पूर्ण प्रकारका ताजा स्वस्थकर मासुका लागि दोस्तीटु मिट्स पोखरा आठ रत्नचोक प्रोप्राइटर शिव कुंवर। सम्पर्क नम्बर 98052 67 93 97 56 59 50 960। दोस्तीटु मिट्स।
2: वाह, क्या स्वादिलो माडा। खाना रुचाउने अचार, अल्छीपन हटाउन माडा अनि स्वादिष्ट छुर्पी खट्टो पुष्टकारी पोखरामा कहाँ पाइन्छ होला?
3: त्यसको लागि के चिन्ता बुढी, मुख्य रसाउने माडा अनि स्वादिष्ट अचार अनि तिमीले भनेका पुष्टकारी छुर्पी खट्टो विश्व पाव भण्डार पोखरा चार गैरा पाटनमा पाइन्छ।
2: हजुर, हामी कहाँ आँप, लप्सी, इमली, बैर, कागती, अमला, कटहर द्वारा उत्पादित शुद्ध स्वादिष्ट उच्च गुणस्तरका माडा तितौरा अचारहरूका साथै छुर्पी खट्टो पुष्टकारी सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
3: साथै माडा तितौरा अचारहरू विदेश पठाउनुको लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको लेबलिङ राखी प्याकिङ पनि गरिन्छ। सम्पर्क विश्व पाउ पोखरा चार गैरपाटन नवीन माध्यमिक विद्यालय र कुमदिनी होम्स स्कुलको बीचमा। प्रोप्राइटर मेघराज सुवेदी। फोन नम्बर 98460 66 642 98460 41 081।
4: क्षयरोगका बिरामीले नियमित रूपमा नछुटाई 6 महिनासम्म स्वास्थ्य कर्मीको निगरानीमा औषधि खानुपर्छ अनि यो रोग पूर्ण रूपमा निको हुन्छ।
5: यो क्षयरोग सर्छ चाहिँ कसरी नानी?
4: फोक्सोको क्षयरोगीले खोक्दा हाच्छु गर्दा क्षयरोगका कीटाणुहरू बाहिर निस्की हावामा रहेका हुन्छन्। निरोगी मानिसले श्वास लिँदा हावाको माध्यमबाट फोक्सोमा पुग्दछ र क्षयरोग सर्न सक्छ।
5: अनि यो क्षयरोग लागेको चाहिँ कसरी थाहा पाउने नानी?
4: छाती दुख्छ, खान मन लाग्दैन, वजन घट्दै जान्छ, साँझ पख हल्का ज्वरो आउँछ, 2 हप्ता भन्दा बढी लगातार खोकी लागिरहन्छ, खकारमा रगत देखिन्छ। यस्तो लक्षण देखिएमा तुरन्तै स्वास्थ्य संस्थामा गई खकार जचाउनु पर्दछ।
6: क्षयरोगबाट बस्न बच्चा जन्मिना साथ बीसीजी खोप लगाऊ। समुदायमा रहेका क्षयरोगीहरू बेलैमा पत्ता लगाए स्वास्थ्य कर्मीको प्रत्यक्ष निगरानीमा पूरा मात्रा र अवधिसम्म औषधि खुवाई क्षयरोग फैलनबाट रोकौं।
1: जनहितका लागि नेपाल क्षयरोग निवारण संस्था कास्की।
7: बिस्तारै चलाउनुहोस् न दाई, हतार गरेर कता पुग्नु छ र?
8: हो भने ज्यान भन्दा ठुलो कुरा त केही छैन नि, सडक अनुशासन सडक नियम त सबैले मान्नै पर्छ नि।
7: ट्राफिक नियमको पालना गरौ, सुरक्षित यात्रा सुनिश्चित गरौ,
8: तीव्र गतिमा सवारी नचलाउ, हेलमेट र सिट बेल्टको प्रयोग अनिवार्य गरौ, मादक पदार्थ सेवन गरी सवारी नचलाओ, तपाईँको सतर्कताले अमूल्य जीवन बच्दछ।
7: अनुरोधक गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश पोखरा।

0: बाल बालिकाका लागि स्वर्णबिन्दु खुवाइनी कार्यक्रम सम्बन्धी विशेष सूचना।
1: के तपाई स्वास्थ्य प्रबन्धनात्मक आयुर्वेद सेवा अन्तर्गत सञ्चालित कार्यक्रममा आफ्नो बाल बालिकाको शारीरिक मानसिक वृद्धि र विकासका लागि खुवाइनी स्वर्णबिन्दु प्राशनमा सहभागी हुन चाहनुहुन्छ?
0: यो संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागको सहयोगमा सञ्चालन गरिने कार्यक्रम भएकोले निशुल्क रूपमा उपलब्ध गराइनेछ।
1: स्वर्णबिन्दु खुवाइनी मिति
0: 2083 असार 4 गते बिहिबार। यदि तपाईँको बच्चा लक्षित उमेर समूह
1: माथि उल्लेखित मितिसम्म 12 महिना पुगेको 5 वर्ष ननागेको भित्र पर्नुहुन्छ र निषेधित अवस्था जस्तै बालबालिकालाई ज्वरो अजीर्ण अपच झाडा पखला आऊ रुगा खोकी सर्दी मर्की रुगा खोकी नभएको भए माथि उल्लेखित मितिमा बिहान 6 बजेदेखि 10 बजेसम्म गण्डकी आयुर्वेद अस्पताल कास्कीमा स्वर्णबिन्दु प्राशन कार्यक्रम सञ्चालन गरिने भएकाले यस स्वर्णबिन्दु प्राशनको लाभ लिनुहुन आम समुदायमा हार्दिक अपील गर्दछौ।
0: निर्मित औषधिको सदुपयोग होस्, सबैले स्वर्णबिन्दुको थोपा खान मिलोस् भनेर खुवाइनी मितिको अघिल्लो दिनको दिउँसो 4 बजेसम्म नाम दर्ता गरेका बाल बालिकाका लागि मात्र औषधि निर्माण गरिने भएको हुँदा उक्त समयभित्र अभिभावकले गण्डकी आयुर्वेद अस्पतालले उपलब्ध गराएको QR कोड स्क्यान गरी वा दिएको लिंक क्लिक गरी आफ्नो बालबालिकाको नाम दर्ता गराउनु हुन सविनम्र अनुरोध छ।
1: यसमा झुटा विवरण भरेको पत्ता लागेमा आफ्नो बालबालिकाले स्वर्णबिन्दु प्राशन कार्यक्रममा सहभागी हुन नपाउने हुँदा यथार्थ विवरण भरिदिनु हुन अनुरोध गरिन्छ।
0: अनुरोधक गण्डकी प्रदेश सरकार, स्वास्थ्य मन्त्रालय, प्रादेशिक स्वास्थ्य निर्देशनालय, गण्डकी आयुर्वेद अस्पताल, पोखरा 26 कास्की।
1: फोन नम्बर 061-563-528, मोबाइल नम्बर 98-560-55-28।

0: रेडियो सफलता 103.4 मेगाहर्ट्ज
1: सुन्न मन लायो।
2: कार्यक्रम सहभागिता
3: कहाँ कसको कति सहभागिता,
2: राजनीतिमा महिला सहभागिता कस्तो,
3: पर्यटनमा महिला सहभागिता कति,
2: उद्योग व्यापारमा महिलाको स्थान कहाँ,
3: अनि स्वास्थ्य र शिक्षामा महिला कति अगाडि।
2: साहित्य कला अनि संगीतमा महिलाको स्थान,
4: मेरो खुशी
3: अब मात्र रेडियो सफलता 103.4 मेगाहर्जमा
2: समावेशीको आवाज
3: कार्यक्रम सहभागिता
2: हरेक हप्ताको बुधबार बिहान 8:15 देखि सुन्न नभुल्नुहोला।

0: नमस्कार। कार्यक्रम सहभागिता सुनेर बस्नुभएका सम्पूर्ण श्रोतामा हार्दिक स्वागत छ। म दुर्गा अधिकारी। कार्यक्रम सहभागिता आउने गर्दछ हरेक हप्ताको बुधबार बिहान 8:15 बजेदेखि। कार्यक्रम सहभागितामा हामी विभिन्न क्षेत्रमा महिलाहरूको सहभागिताको विषयमा छलफल गर्छौं। महिलाहरूको अर्थपूर्ण सहभागिता हरेक क्षेत्रमा पुर्याउने उद्देश्यले यो कार्यक्रम हामीले तयार पारेका हौं। अहिले नेपालको संविधानमा महिलाहरूको 33% सहभागिता सुनिश्चित गरेको छ। व्यवहारमा कतिपय अवस्थामा 33% महिला सहभागी हुनुहुन्छ, तर पदीय मर्यादाको हिसाबले हेर्ने हो भने भाइटल पोस्टमा पछिल्लो समयमा अध्यक्ष अथवा सचिव, अध्यक्ष अथवा उपाध्यक्ष महिला अनिवार्य गरेको हुनाले केही ठाउँमा महिलाहरू अध्यक्षमा रहनु भएको छ भने कतिपय ठाउँमा अहिले राज्यकै संरचनामा ओडामा हेर्ने हो भने 2 महिला सदस्यहरू निर्वाचित हुनुभएको छ। महानगरपालिकाहरूमा चाहिँ अध्यक्ष अथवा उपाध्यक्ष महिला अनिवार्य गरेको थियो, तर उपाध्यक्षमा महिलाहरू अधिकांश ठाउँमा हुनुहुन्छ। हामी छलफल गर्नेछौ एउटा महिलाले आफ्नो परिवार, समाज र राष्ट्रका लागि कति योगदान दिन सक्नुहुन्छ भन्ने उदाहरण पछिल्लो समयमा महिला दिदी बहिनीहरूको सक्रियताले देखाएको पनि छ। आज हामीसँग छलफलका लागि हुनुहुन्छ दिदी बहिनी आमा समूहका सचिव हुनुहुन्छ, जो पोखरा महानगरपालिका वडा नम्बर 6 रहेको छ, र त्यस्तै ओम शान्ति बचत कोषका संस्थापक अध्यक्ष हुनुहुन्छ, सामाजिक व्यक्तित्व, यो क्षेत्रमा पनि अत्यन्त क्रियाशील व्यक्तित्व हुनुहुन्छ पार्वती आचार्य। उहाँसँगको कुराकानी लिएर आएका छौं। पार्वतीजी, यहाँ कार्यक्रममा हार्दिक स्वागत छ।
1: धन्यवाद।
0: अहिले यति बेला केमा व्यस्त हुनुहुन्छ?
1: अहिले यति बेला म खासै गरी आफ्नो व्यवसायलाई, आफ्नो पर्सनल व्यवसायलाई छोडेको छु, किनकि आफ्नै स्वास्थ्यको कारणले अलिकति स्वास्थ्यमा समस्या आयो। आफ्नो व्यवसाय थियो, एउटा पसल थियो घरमै, त्यसलाई अहिले निरन्तरता दिन नसकेर केही समयको लागि स्टपमा राखेर यति बेला म विशेष गरी संस्था प्रगति दिदीबहिनी समूहको लाई केही गर्छु भन्ने उद्देश्यले त्यहाँ अगाडि बढिरहेको छु। ओम शान्ति बचत कोष मेरो स्थापना कालबाटै थियो, त्यसलाई हामीले अहिलेसम्म निरन्तरता दिएर दिदीबहिनीलाई अगाडि र अग्रसर गराउने उद्देश्यले हामी 7 दिदीबहिनी एकदमै अगाडि बढिरहेका छौँ। उहाँहरूलाई साथ दिन पनि, म संस्थापकको हैसियतले उहाँहरूलाई साथ दिन पनि मैले त्यहाँ पनि टाइम समयको म्यानेजमेन्ट गरिरहेको छु। र अहिले अन्तिममा आएर मैले पहिला विगत 13 अगाडि योग, पतञ्जली योगको योग सुरुवात भएको थियो हाम्रो फिर्के केन्द्रबाट।
0: हजुर,
1: फिर्के केन्द्रबाट सुरु भइरहँदाखेरि मैले विगत 5-6 पहिला त मैले योगलाई निरन्तरता दिएको थिएँ आफ्नो स्वास्थ्यलाई ख्याल गर्दै। विगत पछिल्लो समयमा आएर केटाकेटी र आफ्नो घर र घरयासी र पारिवारिक व्यस्तता र एउटा व्यवसायको हिसाबले गर्दा बीचमा फेरि छुट्यो, र अहिले फेरि पछिल्लो समयमा आएर फेरि आफ्नो स्वास्थ्यमा समस्या बढ्दै गएको कारणले अब ठिक छ, म बरु आफ्नो व्यवसायलाई केही समय स्टप गरेर अनि म फेरि योगालाई जान् योगाकै निरन्तरता दिन्छु, त्यसपछि बल्ल डक्टरतिर गर्नु पर्ला भन्ने सोचले म अहिले फेरि योगालाई निरन्तरता दिइरहेको छु।
0: हजुर, अहिले भनौँ न तपाईँ आफ्नै संस्थापक अध्यक्ष भएर स्थापना गर्नुभएको ओम शान्ति बचत कोष कसरी चलिरहेको छ, कति दिदी बहिनीहरू आबद्ध हुनुहुन्छ?
1: त्यो ओम शान्ति बचत कोष स्थापना कालमा हामी विशेष गरी यो पनि हामीलाई योगाले नै जोडाएको हो। यो गर्ने क्रममा हामी हाम्रो 6 हामी कति 8-10 हामी 3 विशेष गरी त्यति बेला हामी अग्रज 2 बहिनी र अनि 1 दिदी हुनुहुन्थ्यो, अनि त्यसपछिको म थिएँ, अनि हाम्रो सरहरू पनि सबै हामी आयौँ फिर्केमा योगा गर्न आउँथ्यौँ। त्यति बेला आउने क्रममा अनि मेरो 1 बहिनी, उहाँ एकदमै क्रियाशील हुनुहुन्छ, उहाँ बहिनीले सङ्गीता बहिनी भन्नु, सङ्गीता बहिनी, इन्दिरा बहिनी र दुर्गा दिदी अनि म गरिकन हामी 4 फिर्केमा योगा गर्न आउने। योगा गर्ने क्रममा अनि बहिनीले, या दिदी हामी यतिकै बसेर हुँदैन, हामी यो योगाकै योगाले हामीलाई जोड्यो, यसको क्रममा हामीले केही गर्नुपर्छ है दिदी भनेर मेरो सङ्गीता बहिनीले प्रस्ताव राख्नुभयो। अनि ठिक छ बहिनी, के गर्ने त नि, कसरी गर्ने भनेपछि बहिनीकै सक्रियता, उहाँको बोलीले, व्यवहारले मलाई जुनसुकै बेला पनि उहाँले हरदम एकदम साथ दिनुहुन्छ, दिदी यो कुरा यस्तो गर्नुपर्छ है भनिहाल्नुहुन्छ, बरु अरूलाई बहिनीले कसरी गर्नुहुन्छ के गर्नुहुन्छ म जान्दिनँ, मेरा गल्ती कमी कमजोरी पनि पार्छ दिदी, आज यहाँ कुरो यस्तो भयो हामी यसरी जाने है भनिहाल्नुहुन्छ। अनि कुनै कार्यक्रमहरू भयो भने अथवा दिदी यसरी यसरी गर्ने हामी यस्तो गर्नुपर्छ है आज हामी यस्तो कहाँ जाने यसरी गर्ने भनेर हरदम एकदमै साथ दिनुहुन्छ। फेरि मैले पनि म बहिनीसँग सोध्दिनँ, म सानो हुन्छु कि मैले कहिले सोच्दिनँ बहिनी आज मलाई यस्तो अप्ठ्यारो परेको छ मैले के गर्ने होला भनेर सोधेको हुन्छु। अनि त्यही क्रममा अनि बहिनीले या दिदी हामी तरकारी खाने पैसा भयो नि बचत गरौँ अनि त्यसपछिको अनि पछि त्यो हुन्छ हुन्छ पहिला 500 रिजीबाट गर्ने कि भनेको 500 त गर्न सकिएन नि 500 गरौँ भन्नुभयो। ठिक छ त्यसो भए गरौँ भनेपछि हामी पहिला सुरु 17 भएर 8,500 हामीले बचत कोष 500 गरौँ भनियो। त्यो क्रममा हामी पहिलो काम गर्दै जाँदाखेरि त त्यो 8,500 रुपियाँ पनि हामीले कहिले काहीँ हामीले 500 रुपियाँ अब कसको लिन बिर्सिने हो कि कसैले दिएर झुट बोलिदिने हुन् कि त्यो हामीले पत्ता लाग्न नसक्ने अनि त्यहाँबाट कहिले काहीँ 500 रुपियाँ नपुग्ने अनि हामी त्यही हामी 4-5 फेरि 600 रुपियाँ राखेर त्यहाँ त पुऱ्याउनु पर्यो 8,500 त अनि त्यहाँ फेरि 500 रुपियाँ थपेर अनि फेरि त्यो पुरा गरेर पनि हामीले त्यसरी सुरु गऱ्यौँ। त्यो गर्ने क्रममा हामीले करिब 6 जति हामीले 500 नै उठायौँ 6 अनि त्यसपछिको 6 पछिको अन्तरालमा मैले त्यहाँ स्थापना कालबाट मैले टोटल मैले 10 मेरै अध्यक्षतामा गरियो दिदी हजुरले नछोड्नुहोस् भन्ने बहिनी अब हजुरहरूले गर्नु भन्नु दिदी हजुर यत्रो अगाडि बढिसक्नु भएको छ हजुरलाई यो ठाउँमा ल्याइसकेका छौँ हजुरले छोड्न पाउनुहुन्न हिसाब किताब हजुरले हेर्नुपर्छ भन्नुहुन्छ दुइटै बहिनीहरूले अनि दुर्गा दिदीले पनि त्यसरी नै साथ दिनुहुन्थ्यो। विशेष गरी सङ्गीता बहिनी इन्दिरा बहिनीले पार्वत दिदीले हजुरले छोड्नुहुन्न भन्नुहुन्थ्यो अनि त्यहाँबाट मैले 10 अध्यक्षकै उसमै काम गरिराखे अनि त्यसपछिको हामीले गएर 6 अन्तरालपछि हामीले के गर्यौँ भने अब 1,000 उठाउँ न त भनियो अनि 1,000 उठाउने क्रममा हाम्रो करिब 80-90 थियौँ
2: 90
1: पुगिसकेका थियौँ अनि त्यसपछि त ल पार्वत दिदीले सङ्गीता बहिनीले यस्तो यस्तो गर्नुभएको छ अरे भनेपछि अनि हामी त्यसरी गयौँ अनि त्यसपछिको अनि अहिले हाम्रो करिब 14 लाग्यो होला 72 श्रावणबाट हो कि जस्तो लाग्छ अहिले अलिकति टाइम मेकिङ भएन अनि त्यो भइसकेपछि अनि हामी अहिले हामी 143 छौँ
2: 143
1: छौँ 143 दिदी बहिनीमा अनि हामीले के गरेको छौँ भने हामीले अहिले 1,500 उठाउँ न त भनेर मासिक 1,500 रुपियाँ उठाइन्छ
2: लगानी सेयर सदस्यभित्र मात्रै गरिन्छ
1: सेयर सदस्यभित्र पनि हामीले उहाँहरूको घरयासी सबै डकुमेन्ट लिएर मात्रै गरिन्छ। पहिला त 50,000-1,00,000 रुपियाँ गरिन्जेल त दिदीबहिनीकै माताहरूमा दिदीबहिनीको विश्वास कहाँ जान्छ र भनेर गरिन्थ्यो अब अहिलेका विभिन्न अवस्थाहरूले गर्दाखेरि हामीले सेयर सदस्यभित्र मात्रै गरिन्छ त्यसमा सम्पूर्ण सेयर अब श्रीमतीको नाउँमा त सेयर सदस्य त महिलाहरू छौँ अनि उहाँको श्रीमानलाई रोभरमा राखेर अथवा छोराछोरी उमेर पुगेका छोराछोरी छन् भने उहाँहरूको पनि नागरिकता राखेर उहाँहरूलाई धन जमानीमा राखेर मात्रै लगानी गरिन्छ।
2: हजुर यो त कस्तो राम्रो दर्ता चाहिँ छैन
1: दर्ता यस्तो
2: दर्ता गर्नु
1: होइन दर्ता गर्ने क्रममा हाम्रा सबै डकुमेन्ट रेडी छन् है तर दर्ता गर्ने क्रममा सरकारको कार्यविधि त्यस्तै हो या हाम्रो क्षमता पुगेन त्यसमा अब के भनौँ है तर दर्ता गर्ने क्रममा आजभन्दा 3 पहिला हाम्रो एकजना हामीले सल्लाहकारमा हामीले सरलाई मेरो घर मेरो श्रीमानलाई राखेका र श्रीमान हुनुहुन्छ त्यसपछिको एउटा निरज मल्ल सर भन्ने हुनुहुन्छ सहकारी सङ्घको कर्मचारी हुनुहुन्छ उहाँ
2: हजुर
1: अनि उहाँ सर अनि हाम्रो सरलाई लिएर हामी धेरै पटक महानगरमा गयौँ। महानगरमा जाँदाखेरि अघिल्लो दिन मात्रै मिडिया यसो सहकारी सङ्घको सरले म्याडम सहकारीको खुल्ला छ जाम भनेर सबै डकुमेन्ट लिएर जान्थ्यौँ भोलिपल्ट उहाँ हामी उहाँ जाँदाखेरि बन्द भयो भन्छन् अनि त्यसपछिको त अनि हामी धेरै दिन गयौँ मैले कहिले सरलाई लिएर जाने कहिले मेरो सरलाई लिएर जाने गरेँ अब म आफूले अहिलेसम्म मैले एउटा मेरो कमजोरी मैले आफूले साधन चलाइसकेको छैन अनि त्यहाँबाट सरलाई लिएर अनि कहिले साथीहरूलाई लिएर कहिले सङ्गीता बहिनी हामीहरू नै गइराख्दाखेरि अनि अलिकति उहाँहरूले भित्री रूपमा आन्तरिक मारेको थाहा पाएँ अनि अनि म आज स्पष्ट मैले एउटा मिटिङ राखेर भने म यस्तो यस्तो धेरै फलन फलन भयो त्यो सबै छ हामी उहाँ गएको मिति पनि छ हाम्रो फाइलमा अनि उहाँ गइसकेपछि अनि बहिनी यस्तो यस्तो कुरा भयो बरु हाम्रो यो फन्डलाई हामीले यस्तो दिदी बहिनीसँग हामीले कतिवटा जागिर खाएर पैसा ल्याएको त होइन हामीले एउटा आफूले तरकारी किन्ने आफूले आफ्नो पकेट खर्चबाट बचाएको पैसा हो नि यो पैसा ल्याएर उहाँ तिनीहरूलाई दिनु त आवश्यकता छैन त्यसो भइसकेपछि हामीले दिदी बहिनीको यो पैसालाई यसरी नगरौँ भनेर नि हामीले एकचोटि सरलाई बाँडिदियौँ फन्ड धेरै भयो अनि अब हामीले अब यो रिस्क माने नबसौँ र सबै बाँडिदिउँ भनेर हामी साथी बाँडिदियौँ अनि अहिलेको सिस्टम पनि हामी अलिकति धेरै अलिकति अब हाम्रो मनलाई अलिकति धेरै भयो भने दिदी बहिनीको पैसा हामीले दिदी बहिनीलाई नै सबैले राखेर आफ्ना फाइलहरू राखेर सबै स्पष्ट साथ हामीले
2: कति राम्रो हो नि धेरै पहिला पनि टोल विकास संस्थाहरू सहकारी भन्दा स्ट्रङ टोल विकास संस्थाहरूले के
1: हजुर
2: यसरी नै बचत सङ्कलन गर्थे यो त तपाईँहरूको त लगभग सानो सहकारी नै जस्तो
1: होइन
2: तिस चालिसजना पन्ध्र सय रुपियाँ बचत गर्ने भनेपछि त छ त्यही त सहकारीको पनि एकदम धेरै अहिले पछिल्लो समयमा चाहिँ एकदम अप्ठ्यारा स्थितिहरू थिए सहकारी महानगरबाट चाहिँ त्यो चाहिँ छ कि दर्ता गरिसकेपछि
1: पछिल्लो समयमा ठुला सहकारीहरूले गल्ती गरे तर पहिला यो गल्तीको महसुस नहुँदैखेरि महानगरले नै भित्रभित्रै गल्ती गरेर हामी जस्ता एउटा दिदी बहिनीले केही गरौँ है भन्ने खालखालाई हामीलाई दिनुहुन्थेन
2: धेरै गाह्रो छ
1: धेरै एकदमै गाह्रो
2: एकदम सोर्स फोर्स लगाउनु पर्ने त्यो त सिस्टमले हुन
1: पर्ने सर मेरो सर अनि मेरो सर हुनुहुन्थ्यो अनि म पनि बसेर अनि त्यहाँ म त अघिल्लो दिन राति पाँचवटा सहकारी दर्ता गरेको भन्ने मलाई जानकारी पाएँ अनि त्यहाँबाट मैले सहकारी महाशाखामै गएर टेबल ठटाएर यो कुरा किन हुन्न हिजो बेलुका तपाईँले यस्तो गर्नुभयो भन्दाखेरि अनि उहाँहरूको पहिलो निवेदन परेको थियो भनेर त्यहाँको आदिम सर के पौडेल भन्ने हुनुहुन्छ अहिले म सबै नाम गर्दिनँ अनि त्यहाँबाट उहाँले त्यस्तो कुरा गरेपछि ल ठिक छ त्यसो भए मैले उहाँ स्पष्टै भनिदिएको ठिक छ तपाईँहरूलाई राज्यलाई हामीले केही कर तिर्छौँ भन्ने उद्देश्यले आएको हो हामीले दिदी बहिनीको पैसा हामीले जागिर खाएर आफ्नो कहीँबाट लुटपाट गरेर ल्याएको पैसा होइन दिदी बहिनीको पैसा दिदी बहिनीलाई बाँडिदिन्छ अनि फेरि उहाँहरूले ठिक छ तपाईँहरूले सङ्कलन गर्नुहोस् हामीलाई सजिलो भएको छ भन्नुहुन्छ भने गर्छौँ नत्र भने हामीले आफ्नै व्यवसाय गर्छौँ भनेर मैले स्पष्ट त्यही कुरै राखेर अनि आएर अनि सबै बाँड्थेँ
2: हजुर
1: हामी प्रत्येक महिनाको पहिलो शनिबार बस्छौँ
2: शनिबार पुरै उठ्छ
1: शनिबार उठ्छ हामी त पहिलो कुरो अब दिदी बहिनीहरू नै अब त्यहाँको दिदी बहिनीहरूले यसरी फोन गर्नुहुन्छ है भन्ने सोचले पनि उहाँहरू आफै सतर्कता हुनुहुन्छ हामीले शुक्रबार एउटा ग्रुप छ ग्रुपमा नोटिस राखेका हुन्छौँ भोलि बिहान यति बजी उपस्थिति भनेर अनि अहिले हामीले अलिकति हामी दिदी बहिनीले नै कति गरिरहन्छ नि भनेर एकजना बहिनी उहाँ सेयर सदस्य पनि उहाँ एउटा स्टाफको रूपमा राखेका छौँ हिसाब किताब राख्नलाई अनि त्यहाँबाट यति बजी आउनुहोस् भने चाहिँ अनि त्यहाँबाट ठ्याक्क बहिनीले आएर बिल्काट्नुहुन्छ अनि हाम्रो दुईवटा बहिनीहरू दिदीहरू हामी राष्ट्र ब्याङ्क दुईजना अग्रज दिदीहरू हुनुहुन्छ राधिका दिदी र लक्ष्मी दिदी भनिन्छ हामीले अनि अहिले भयो दुई वर्ष क्रस भयो होला अनि राधिका दिदीलाई अग्रजको हिसाबले पनि मैले अध्यक्षता उहाँलाई छोडेँ म सरकारपक्षमा बसेँ अनि अहिले हामी ठ्याक्क राष्ट्र ब्याङ्कको दुईजना दिदी अनि दुईजना हाम्रो इन्दिरा बहिनी सङ्गीता बहिनी अनि एकजना बिमला बहिनी हुनुहुन्छ अनि म हामी पाँच छजना हामी ठ्याक्क टेबलमा बस्छौँ अनि एकजना अहिले हाम्रो कार्य समितिमा तारा बहिनीलाई नै राखेका छौँ अनि हाम्रो शान्ति मल्ल भन्ने हाम्रो सेयर सदस्य पनि हो र उहाँलाई एउटा कर्मचारीको रूपमा राखेका छौँ अनि हामी छजनाले उहाँले साइस साइसै बिल काट्नुहुन्छ अधिकांश दिदी बहिनीहरू यो आएन भनेर मलाई पुरै थाहा भइहाल्छ अनि त्यहाँबाट हामीले त्यहीँबाट फोन गर्छौँ अनि त्यहाँबाट ल है तपाईँहरूको पैसा आएको छैन भनेर त्यो दिनमा आएन भने अर्को महिना प्लस 50 रुपियाँ
2: हामीलाई हेर्दाखेरि के यो सामान्य लाग्ने तर हेर्नु न कसैले रोजगार पाइरहेको छ दिदी बहिनीहरूले त्यो 1500 जम्मा गरेर अब तपाईँहरूले ठुलो रकम बाँड्नुभयो होला
1: बाँडेन
2: हो त नि त्यस्तो एउटा के हेर्दा सामान्य लाग्छ तर यो बचतले यति राम्रो हुन्छ कि अहिले त झन् यो हाम्रा विभिन्न नियमले करका दायराले त्यो काम गर्ने सानातिना संस्थाहरूलाई त कर तिर्दै हैरान छ कि झन् त दर्ता गरेर सिस्टममा जान्छु भन्यो भने नि तर पनि धेरै संस्थाहरू यसरी सशक्तिकरण पनि भइरहेको छ कि कमसे कम महिनामा एकचोटि तपाईँहरू भेटघाट हुन्छ होइन
1: अनि हामीले वर्षको दुईपटक हामीले पिकनिकको आयोजना गर्छौँ एउटा आयोजनामा हामी दिदीबहिनीलाई नै इच्छुक दिदीबहिनीलाई उहाँहरूकै पैसा उठाएर हामी म्यानेजमेन्ट गरेर हामी रमाइलो गर्न लैन्छ. तिजको आसपासमा हामीले संस्थाको केही पैसा संस्थाबाट खर्च गरेर केही पैसा रकम उठाएर तिजको दर खुवाउने काम गरिन्छ. त्यसमा पनि दिदीबहिनीहरू त धेरै नै खुसी हुनुहुन्छ.
2: तपाईँ त सामाजिक क्षेत्रमा अत्यन्त क्रियाशील व्यक्तित्व हुनुहुन्छ होइन. प्रगति दिदीबहिनी आमा समूहको सचिव पनि हुनुहुन्छ. यो संस्थाले चाहिँ के कामहरू गरिरहेको छ प्रगति दिदीबहिनी समूह?
1: प्रगति दिदीबहिनी समूहबाट पनि दिदीबहिनीहरूलाई अहिले पहिला स्थापना कालको हाम्रो विष्णु दिदी हुनुहुन्थ्यो, म अलिकति पछि जोडिएको हुँ.
2: हजुर.
1: अनि विष्णु दिदीकै कार्यकालबाट दिदीले दिदी पनि होइन यसरी दिदीबहिनीलाई केही न केही गर्नुपर्छ है भनेर दिदी एकदमै खटेर लाग्ने मान्छे. अनि त्यसपछिको अनि म पछि मेरो एकजना ललिता श्रेष्ठ दिदीले यहाँ बहिनीलाई हाम्रो समूहमा ल्याउनुपर्छ है भनेर दिदी मार्फत म गएँ. ललिता श्रेष्ठ भन्ने हाम्रो घर नजिकै हुनुहुन्छ. त्यसपछिको अहिले उसमा दिदी पनि गोर्खातिरको एकदमै दिदीबहिनीलाई हेल्प गर्ने खालको हुनुहुन्छ. त्यसपछिको त्यहाँ गइसकेपछि अनि सामान्य दिदीले महिनाको त्यहाँ पनि पहिला 500 रुपियाँ उठाउने चलन रहेछ दिदीबहिनीलाई केही न केही अगाडि बढाउँछु भन्ने उद्देश्यले. तर दिदी एक्लै हुनुभएको रहेछ. अनि बहिनी यस्तो यस्तो त हजुर आएन. अनि म त फेरि यता ओम शान्तितिर काम गरिराखेको. अनि गइसकेपछि दिदी अनि यो कसरी कसरी गरिएछ त भनेर सोध्न आइहालेको क्या मलाई. अनि त्यो म पहिलो दिन जाने थिइनँ. अनि दिदीले अनि यसरी यसरी चलाएछ बहिनी भन्नुभयो. म सियर पस्न जाने थिइनँ. अनि त्यहाँबाट अनि दिदीलाई मैले त्यो कुरा खोतालेपछि दिदीलाई एकदमै खुसी लागेछ. अब यतिको मान्छेलाई मैले यहाँ ल्याइसकेपछि यहाँ केही हुन्छ है भनेर बहिनी यो हिसाब किताब हजुरले हेरिदिनु भनेर त्यति बेला म भर्खरै सेयर अब आमा समूहको सेयर बन्न जाँदा पनि सदस्य बन्न जाँदा पनि अनि दिदीले मलाई त्यो जिम्मेवारी दिनुभयो. ठिक छ दिदी, म हजुरको साथ त लिन्छु तर म अब मैले सकेको गर्छु भने. अनि त्यति बेलाको हिसाब किताब एकदमै अब दिदी र म मिलेर हिसाब किताब क्लियर गरेर त्यो दिदी बहिनीहरूलाई बुझायौँ. त्यति बेला 70 जनाको पैसा उठाएको थियो. 500 दरमा उठाउनु भएको रहेछ दिदीले. त्यसलाई साथ दिए अनि सबैजनाको गर्दा एक वर्षको हामीले 6000 रुपियाँ
2: बुझायौँ.
1: त्यति बेला 2 वर्षमा बाँड्ने बाँडेँ म 6000 के दिने भनेर 2 वर्षमा 12000 रुपियाँ र त्यसबाट आएको ब्याज बुझायौँ. सबै दिदी बहिनीहरू एकदम खुसी हुनुभयो. 12000 रुपियाँ त हामीलाई केही हुन्छ नि भन्ने हुनुभयो है. अनि त्यहाँबाट अनि त्यसपछिको अग्रसरता हुँदै कतै मिटिङहरूमा गइसकेपछि अनि दिदीले अब पनि बहिनीले केही न केही गर्नुपर्छ भनेर अनि अहिले पनि दिदीको सरसल्लाह एकदमै पहिलो प्राथमिकता दिन्छौँ हामीले.
2: हजुर.
1: अनि अहिलेको अध्यक्षता इन्दिरा ढङ्गाना हुनुहुन्छ. सचिव म छु र पनि संस्थापक अध्यक्ष विष्णु दिदीसँग सरसल्लाह लिइकन अहिलेको अध्यक्ष इन्दिरा ढङ्गाना र मैले एकदम पहल गरिराखेर अनि अहिले फेरि मासिक 1000 रुपियाँ उठाइन्छ त्यतापट्टि.
2: हजुर.
1: अनि त्यसमा हाम्रो 123 जना दिदी बहिनी छौँ.
2: हजुर.
1: 123 जनामा हाम्रो 93 जनाको पैसा उठ्छ.
2: हजुर.
1: 93000 रुपियाँ मासिक 93000 आमा समूहबाट उठ्छ. त्यो पनि हामीले त्यही आमा समूहको सेयर सदस्यभित्रै हामीले 15%को दरको ब्याजमा लगानी गरिन्छ. 15% भनेको त 1,12,50,000 बुझाए भयो. अन्त दिदी बहिनीहरूलाई ठ्याक्क अनि बाँड्ने बेलामा अब हामीले यति बेला बाँड्ने है भनेर 1 महिना अग्रिम सूचना गरिन्छ. उहाँहरूले सबैले दिनुहुन्छ. अनि अहिले हामीले अघिल्लो कार्यकालमा त्यो चेकको सिस्टम गरेका थिएनौँ. अहिले यो विभिन्न ठाउँमा विभिन्न घटनाहरू सुनेको भएर दिदी बहिनी पनि त सबै एउटै हुँदो रहेछ है भन्ने सोचेर अनि हामीले एउटा चेक लिएका हुन्छौँ उहाँहरूले दिए हामीले उहाँलाई दिएको रकमको. अनि त्यो चेकको डेट लेखिँदैन. अनि चेक हाम्रो अध्यक्षको नाउँमा लिइन्छ. अनि त्यसपछिको त्यो चेक लिएपछि उहाँहरूले अब हामीले पैसा बुझाउने बेलामा उहाँहरूले हामीलाई पैसा बुझाइसकेपछि उहाँको चेक रिटर्न दिने हिसाबमा
2: हजुर
1: चेक फाइलिङ गरेर राखेको छ.
2: हजुर. भनेपछि यहाँ पनि आर्थिक सशक्तिकरण
1: आर्थिक
2: सशक्तिकरण एकदमै महत्वपूर्ण रहेछ कि.
1: त्यो
2: तपाईँले पनि त्यो महसुस पक्कै गरेर नै यी कुराहरू उठाउनु भएको छ र जहाँ जानुभएको छ त्यहाँ लागू गर्नु भएको छ नि.
1: आर्थिकको लागि त भन्दाखेरि पैसा साह्रै ठुलो कुरा नै होइन. कति बेला मरिन्छ कति बेला के हुन्छ भन्न त भनिन्छ तर अन्तिममा पैसा त आउँछ. त्यसमा पनि माग्न नपर्ने पैसा त दिदी बहिनीहरूले म फलान ठाउँ जाने हो मलाई यति रुपियाँ दिनुहोस् न भन्न नपरोस्.
2: त्यो चाहिँ एकदम महत्त्वपूर्ण छ कि भनौँ न. यस्तै कारणले विभिन्न घरेलु हिंसा महिला हिंसा हुने मान्छे डिप्रेसनमा जाने कारण चाहिँ धेरै छन् कि दिनभरि उसले काम गरिरहेछ घरमै सेवा गरिरहेछ तर पैसा माग्न पर्ने स्थिति आयो भने डिस्कस हुने खालका कुराहरू बाहिर आइरहेछन् अनि फेरि त्यो महिला त हरेक ठाउँमा जोडिएको हुन्छ कि भनौँ न समाजका सुखद कार्य दुःखद कार्य मर्दा पर्दा त्यहाँ खाली हात जानु हुँदैन आफूसँग दुई चार पैसा भयो भने उसले त्यहाँ गएर हुन्छ नि त्यो समाजको त्यो सत्कारलाई कायम राख्न सक्ने भयो बच्चा बच्चीले माग्ने भए दिन सक्ने भयो कहीँ हुन्छ नि कहीँ जाँदाखेरि नै महिलाहरू खाली हात जाँदैनन् होइन यो पनि एउटा एकदमै सजिलो कुरा हो र जति पनि समूहहरू थुप्रै हुनुहुन्छ पहिला त धेरै कामहरू भएको थियो यसरी बचत सङ्कलन गर्ने पछि त्यही बचत सङ्कलनकै माध्यमबाट सहकारीहरू धेरै सहकारीको विकास यसरी पनि भएको छ त्यो ठुलो रकम भयो
1: एउटा कुरा मैले फेरि बिचमा जोड्न चाहेँ अनि त्यसपछिको बिचमा आमासम्म प्रगति दिदी पनि आमासम्मतिर अनि अघिल्लो कार्यकाल हामीले 28 लाख रुपियाँ गर्दाखेरि त्यो कारोबार तिजको मौका पारेर सबैलाई चेक सिस्टमबाट बाँड्यौँ
2: अनि 28 लाख
1: नजिक हामी हाम्रा दिदी बहिनीहरूलाई तिजको प्रोग्राम राख्यौँ अनि दिदी अध्यक्ष दिदीसँगै सरसल्लाह गऱ्यौँ दिदी यसो गरौँ तिजको खाना खुवाउने क्रममा नै दिउँ भनेर अनि माथि हलनचोकमा एकजना सेयर बहिनीकै रेस्ट होटल थियो त्यहीँ खानाको व्यवस्था गरेर अनि सबलाई हामीले चेक सिस्टमबाट सुनौलो सरकारीको चेकबाट सबैलाई पैसा बाँड्यौँ अनि त्यहाँबाट अनि त्यति बेला फेरि मेरो अलिकति सुलभ्यान्दा अनि आफूले एउटा कलम कपी पनि मैले आफ्नो आफ्नो खर्चमा मेरो यो संस्थाबाट गर्नुहुन्न है भनेर काम गरिराखेको बेलामा अनि एउटा दुईवटा कुराहरू सुनेपछि यो ठिक छ आज मैले अब अध्यक्षको सहायता लिएर सबै हिसाब किताबहरू क्लियर गरेर आफूलाई एउटा कुरा मैले मेरो अडान भनौँ अथवा मेरो स्वभावमा के छ भन्दा म आफूले जानी जानी म गल्ती गर्दिनँ अन्जानका गल्तीमा म क्षमा माग्न एकदम तयार हुन्छु अनि त्यो गल्ती नगरेका कुराहरूमा पनि एकदमै कस्तो खालको मामला आयो भने या अब त गर्दिनँ जस्तो लाग्ने हुन्छ
2: यो सामाजिक काममा धेरै टिक्का टिप्पणी गर्ने दिदीबहिनीहरू हुनुहुन्छ कि आफूले नै समय नदिने अरूले गर्यो भने उहाँ के न यहाँबाट लेखे भने नै गर्ने के धेरै संस्थाहरूमा छ
1: अनि त्यस्तो भयो अनि त्यसपछि त ल मैले आजबाट हिसाब बुझाएँ अब दिदीबहिनीहरूले हजुरहरूले कुनैले उठाउनुहुन्छ र यो सङ्कलन गर्नुहुन्छ भने म तपाईँहरूले गरेकोमा म तयार छु नत्र आज मैले हिसाब सब बुझाएँ है भनेर त्यहाँबाट छोडेँ अनि एक वर्ष अनि पछि अब फेरि अधिकांश सबै त्यस्ता त हुँदैन अधिकांश दिदीबहिनीले गर्दा दिदी गर्नुहोस् नगर्नुहोस् भनिरहनु त तपाईँहरूले गर्नुहोस् म साथ दिन्छु मैले जानेको साथ दिन्छु भनिरहेको थिएँ अनि त्यसपछि त अनि भएन अनि करिब लगभग 1.5 वर्ष 2 वर्ष नै बित्यो अनि जुनलाई भेटे पनि अनि मिटिङ त भइरहेको छ आमासम्म अब अनि मिटिङमा फर्कत दिदी पैसा उठाउनु न हामीले केही गरेको छैनौँ हामीलाई कति साथ भएकोहरूले गर्दा हामीलाई उस भन्नुहुन्छ बहिनीहरू अनि तपाईँले उठाउनु भन्दै छोडेँ करिब 1.5 वर्ष बित्यो अनि त्यसपछि त अनि जब भदौको जयन्ती आन्दोलनको दिनमा अनि त्यो अघिल्लो दिनको त्यो 23 गते है 23 गतेको त्यस्तो विध्वंस आन्दोलन भयो अनि त्यसपछिको मैले बेलुका समाचार सुनिराखेँ अनि कता कता पीड लागिरहेको देशको स्थिति त्यस्तो भयो भनेर अनि समाचार सुने त्यस्तो जटिल अवस्थामा हुन त उहाँ प्रधान न्यायाधीश हुनुभएको तर त्यो अवस्थामा त त्यहाँ न्यायाधीश न अथवा कुनैको पनि त केही महत्त्व जस्तो लागेको थिएन नि त तर त्यति जटिल अवस्थामा नै हाम्रो सुशीला आमाले देशको नेतृत्व सम्हाल्नु भयो है मैले समाचार हेरिराखेँ अनि त्यसपछिको त अनि मलाई त्यही राति कस्तो खट्टीपट्टी भयो कि अनि अच्छा देशको यस्तो परम यस्तो विषम स्थितिमा त अनि आज यत्रो महिलाले नै म केही गर्छु है भनेर एउटा नेतृत्व लिनुभयो भने मलाई यो दिदीबहिनीहरूले त एक दुईजनाले केही भने भन्दैन दिदीबहिनीहरू त सबैले साथ सपोर्ट गर्नुभएको छ भनेपछि मैले पैसा उठाइदिनु उठाउनु नै पर्छ है भनेर मलाई त्यही राति जागा उठ्यो जब उहाँले सुशीला आमाले नेतृत्व लिनुभयो भनेर मिडियाबाट समाचार सुने टिभी हेरिराखेको थिएँ अनि मैले त्यसको 5 मिनटमा मैले आमासम्ममा अध्यक्षलाई फोन गरेँ इन्दिरा दिदी यस्तो यस्तो भयो मलाई त के उठ्यो भोलि हामी मिटिङ बस्छौँ है भने हुन्छ भन्नुभयो अनि फेरि पहिला संस्थापक अध्यक्षलाई नै फोन गर्छु विष्णु दिदी मलाई त अलिक खट्टीपट्टी भयो अरू कुरा केही राखिनँ हामी एकचोटि मिटिङ बसिहालौँ है भन्नु भने हुन्छ भन्नुभयो. अनि त्यहाँदेखि ल त्यसो भए हामी सायद 26 गते रहेछ क्या, अनि कहिले बस्ने त भनेको, भोलि 25 गते बस्ने भन्यो. अनि त्यहाँबाट हुन्छ ल 25 गते नै बसौँ भनेर अनि मैले 25 गतेको नोटिस राखिहालेको रूपमा आकस्मिक बैठक बसौँ दिदी बहिनीको छलफलको लागि भने, अनि सबै दिदी बहिनीहरूले हुन्छ भनेर रिप्लाई दिइहाल्नुभयो है. त्यसपछिको 25 गते बसेपछि अनि अध्यक्षकै घरमा बसिन्छ प्राय, अनि उहाँ बसिसकेपछि अनि कार्यक्रम सञ्चालन गरे. अनि त्यहाँबाट मैले म एउटा प्रस्ताव राखिहाल्छु है भने संस्थापक अध्यक्षतिर हेरेर भन्नुहोस् भन्नुभयो दिदीले. अनि मैले समाचार सुनेर यस्तो यस्तो कुरा सुनिसकेपछि मलाई यो आधार आएर अब दिदी बहिनीहरूलाई एकजुट बनाऊ, हामीले बचत उठाऊँ न त भन्ने मेरो मनमा जागेर मैले आज मिटिङ राखेको भनेसित सबैले ताली पिटिहाल्नु भयो. अनि त्यसपछिको फेरि मैले उहाँहरूलाई के भने भने मैले एउटा साथ र सपोर्ट दिन्छु, तर बहिनीहरू मभन्दा दिदीहरू पनि हुनुहुन्छ, बहिनीहरू पनि हुनुहुन्छ, अन्त दिदीहरूलाई मैले दिदीकै ठाउँमा राखेँ, बहिनीहरूले नेतृत्व गरेर आउनुहोस् म एकदम हिसाब किताबमा साथ दिन्छु, बहिनीहरू आउनुहोस् भनेर तिनजना बहिनीहरूलाई नामै तोकेर बोलाउँदाखेरि दिदी हजुरले गरेपछि एकदम खुसी, हामी अहिले सक्दैनौँ तर तपाईँले गर्नुहोस् भन्नुभयो. ल ठिक छ त्यसो सबैको त्यही कुरा हुन्छ भने म गर्छु भनेर भदौको 25 गते मिटिङ राखेर हजुर अनि असोज 1 गतेबाट फेरि निरन्तर प्रचार प्रत्येक 1 गते मैले 30 गतेकै दिनमा नोटिस राखेको हुन्छु. अनि हामी 11 बजेबाट 1 बजेसम्म बस्छौँ.
2: यो सकारात्मक सोच अनि हुन्छ नि केही घटनाले फेरि नयाँ सोच आउने कि सकारात्मक नयाँ सोच आउने त्यो चाहिँ केले हो? तपाईँ त योगा पनि गर्नुहुन्छ निरन्तर, यसले हो कि तपाईँको सानै बच्चैदेखिको स्वभाव हो कि के हो यो चाहिँ?
1: एउटा कुरा त मेरो बच्चैबाट पनि रहेछ, मैले विभिन्न घटनाहरू सम्झिराख्छु. अनि मलाई पहिल्यैबाट पनि मेरो आन्तरिक मामलाबाट पनि मैले आफैले केही गर्नुपर्छ है भन्ने जस्तो त लागिरहन्छ. र अनि अहिले पनि हो, मलाई योगाले पनि त्यस्तो छैन, योगालाई मैले एकदम ध्यान दिन्छु. अब मेरो श्रीमान नै योगा गुरु भइसकेपछि तर योगाले पनि योगामा गइसकेपछि योगाको शारीरिकको पाटो एउटा पाटो छ, शारीरिक एक्सर्साइजहरू. त्यसपछिको हाम्रो मेडिटेसनबाट पनि हामीले केही गर्नुपर्छ भनिन्छ. अनि सबै त एउटै माहौल भएपछि साथीभाइसँग रमाइलो हुन्छ, बिहानैको क्षण रमाइलोमा बितेर आइसकेपछि त दिनभरि त सकारात्मक कुरा नै आउँछ.
2: हजुर
1: त्यसलाई त एकदमै मान्छु.
2: हजुर हजुर भनेपछि योगाले परिवर्तन ल्याउँछ,
1: परिवर्तन त एकदमै
2: दिनभरिलाई ऊर्जा
1: एकदमै ऊर्जा. हजुर त्यसलाई त म एकदमै मान्छु.
2: धेरै त दिदी बहिनीहरू नै हुनुहुन्छ है योगा सेन्टरमा,
1: धेरै दिदी बहिनी नै हुनुहुन्छ. अनि के पुरुषहरूमा एकदम दत्तचित्त भएर लाग्ने मात्रै हुनुहुन्छ, दिदी बहिनीहरूले गर्नुपर्छ है त भन्नुहुन्छ. तर उयो हामी अनि उहाँ अब कहिले जानै ढिलो हुन्छ, आज म दिदी किन ढिलो आउनुभयो भन्यो भने त्यो घर बुझ्न थाले के भन्नुहुन्छ, घर घर गएर खुसौँ न भन्यो भने अलि उजेलो भएपछि त अलि अप्ठ्यारो लाउने के भन्नुहुन्छ. अनि कहिले फेरि अब नाति नातिनालाई स्कुल पठाउनुहुन्छ भन्नुहुन्छ, त्यस्तो कुराले अलिकति बाँध दिएको छ. तर दिदी बहिनीहरू नै भयो
2: जिम्मेवारी धेरै कि महिलाहरूका होइन, ती जिम्मेवारी नै पुरा त गर्नै पर्यो. हजुर तपाईँले अनुभव गरेको जस्तै योगले चाहिँ अहिले त पछिल्लो समयमा कतिपय त केही रोग लागेपछि मात्रै योग गर्नुपर्छ भन्ने खालको भएर जानुहुन्छ होइन,
1: त्यो अहिलेसम्मको दिदी बहिनीहरूको सोचमा त्यो एकदमै हो.
2: हजुर
1: किनभने त्यो घरासी कामले घरासी उसले पिल्सिँदो रहेछ, अनि त्यसपछिको अनि बल्ल घुँडा दुख्न थालेपछि योगा गरेर हुन्थ्यो कि पनि डक्टर कहाँ धाई धाई, अनि
2: त्यसपछि
1: थाकेपछि अनि त्यो औषधि खाँदा खाँदै अनि अब अहिले जहाँसम्म त्यहाँ दिदीलाई पनि कति एज पाइलोरीको औषधि खाइसकेपछि अहिले फेरि अर्को समस्या भन्ने सुनेको थिएँ, र त्यस्तै खालका केसहरू हामी दिदी बहिनीमा धेरै छ.
2: हजुर हजुर
1: हजुर धेरै छ. अनि अहिले पनि मेरै पनि म आफ्नो एउटा व्यवसायमा निरन्तरता दिइराख्दाखेरि आफ्नो स्वास्थ्यमा समस्या आयो, स्वास्थ्यमा चेक गरिसकेपछि अनि एज पाइलोरीको औषधि चलाएँ मैले, हजुर अरूलाई कति 15 दिन चलाए हुन्थ्यो अरे, मैले 1.5 महिनै चलाएको. अनि डक्टरले मलाई त्यो घुमाउरो पाराले भन्नुभएको रहेछ, यो औषधि खाइसकेपछि अलिकति मन आत्तिने हार्ने हुन्छ भन्नुभएको रहेछ, भनेको त डिप्रेसनमा जान सकिन्छ भन्नुभएको रहेछ. अहिले मैले 3 जना साथीहरू भेटेपछि ए मलाई सतर्कता त गराउनु भएको तर मैले सिधै हिसाबमा नबुझेर रहेछ भन्नुभयो. त्यसपछिको मैले त्यो औषधि मेरो शरीरलाई लिन साह्रै गाह्रो भएपछि मैले अब यो व्यवसायलाई मैले स्टप गर्नुपर्छ है भनेर मैले दिदी बहिनीहरूलाई सेयर गरिराखेको थिएँ. अनि त्यसपछि अब एकजना दिदीले ल यसरी गरौँ न त भन्नुभयो। अनि त्यो गरिसकेपछि अनि अहिले त्यो औषधि यो गर्दा मलाई त औषधि खाइन्छ मेरो मन कता कता आएको थियो यस्तो कता डर आए जस्तो अलिकति एकदमै असजिलो फिल भएको थियो। तर अनि अहिले अब डेढ महिना त औषधि खानै पर्यो, त्यो पन्ध्र दिनको लागि मलाई एक महिना एक्स्ट्रा, तर अहिले यति बेला औषधि सिद्धा छ अनि जेठको यो गतिबाट बल्ल मेरो निरन्तरता भयो अनि अहिले मेरो स्वास्थ्य ठिकै निकै कम भएको छ।
2: हजुर, योगा चाहिँ गरिराख्नु,
1: योगा
2: त्यसले पनि धेरै सपोर्ट गरेको हुन्छ महिलाहरूलाई,
1: त्यो त एकदमै सपोर्ट हुन्छ। किन भन्दा त्यो सपोर्ट हाम्रो हामी नेपाली दिदी बहिनीको सहजकर्ताको लागि हामीले के बुझ्नुपर्छ भन्दा त्यहाँ गइसकेपछि रमाइलो रमाइलो कुरा हुन्छ, राम्रो राम्रो कुरा हुन्छ, आफूले लिन लिएपछि त घरमा आउँदा पनि त छुट्टै आनन्द लिएर त आइन्छ नि त। घरमा बिहानदेखि उठाएछ त्यही काम गरेछ गर्दाखेरि त अनि आफूलाई त शरीरले थाक्छ अनि त्यो केटाकेटीले केही भन्यो भने झनक्क रिस उठ्छ, तर उहाँ गइसकेपछि त आफू हाँसेर आएको हुन्छ, नाचेर आइएको हुन्छ, होइन? दिदी बहिनीसँग कुनै कुराहरू त सेयर पनि त गर्न सबैसँग सेयर गरिन्न, कतिपय त आफ्नो मनको कुराहरू आज मलाई यस्तो अप्ठ्यारो परेको छ भनेपछि यो कुरा यसरी जाने है भनेर सेयर हुन्छ, त्यसपछि हल्का भएर आइसकेपछि घरको माहौल पनि
2: फरक हुन्छ। हजुर, अहिले त झन् महिलाहरू भनौँ न घरमा घरको जिम्मेवारी त सधैँ छँदैछ, अहिले अझै बढी फेरि अब कामकाजी महिलाहरू धेरै हुनुहुन्छ कि, त्यो दिनभरि कति तनाव छ, घरको तनाव छ, त्यो दुई घन्टा बिहानको समय आफूलाई दिनुभयो भने त धेरै शरीरलाई स्वास्थ्यको हिसाबले धेरै राम्रो हुन्छ।
1: त्यसलाई त निरन्तर त हामी दिदी बहिनीले दिनै पर्छ।
2: अहिले तनावका कुराहरू, तनाव व्यवस्थापनका कुराहरू, मानसिक स्वास्थ्यका कुराहरू धेरै बाहिर आइरहेका छन् होइन, यसलाई कन्ट्रोल गर्न चाहिँ हामी नै लाग्ने हो कि कसैले केही गर्नुहुन्न,
1: त्यो त एकदमै
2: आफै लाग्ने
1: यसरी यो काम गर्नु भन्ने मान्छे त भेट
2: आफ्नो आफ्नो लागि आफूले कसरी गर्ने, कसरी समय व्यवस्थापन गर्ने त्यो विषयमा चाहिँ महिला दिदी बहिनीहरूले आफैले सोच्नुपर्छ र त्यो समय व्यवस्थापन गरेर बाहिर निस्किने होइन, आफूलाई चाहिँ खुसी हुने, आनन्द हुने, शान्त हुने कामहरू के हुन सक्छन् त्योतर्फ चाहिँ केन्द्रित हुन जरुरी छ। अहिले हाम्रो दोहोरो तेह्रो जिम्मेवारीको कारणले हामी कार्यक्रमको लगभग अन्त्यमा छौँ, अन्त्यमा केही भन्नुहुन्छ?
1: अन्तमा मैले दिदी बहिनीहरूलाई एकदमै आफूले मैले के गर्दा ठिक छ त नि भनेर आफूले अन्जानका गल्तीहरूलाई एकदम स्वीकार्न सिक्नुपर्छ र आफूले गर्ने कामलाई निरन्तरता दिएर म यो गर्छु भनेर एकदमै दत्तचित्त भएर आफ्नो स्वास्थ्यलाई ख्याल गर्दै काम गर्न अगाडि सुझाव दिन्छु म।
2: हजुर, यो समय दिनुभयो हजुरलाई धेरै धेरै धन्यवाद।
1: धन्यवाद बहिनीले, हाम्रो दुर्गा साथी नै भन्छु म, उहाँले तपाईँले यहाँसम्म आएर मेरा आफ्नो मनका कुरा खोतालेर राख्दिन समय दिनुभएकोमा म एकदमै धेरै धन्यवाद दिन चाहन्छु। आगामी कार्यक्रमहरूमा पनि दिदी यस्तो अवस्था यो थियो भन्नुभयो भने म आफूले जानेको सकेको जुनसुकै बेला पनि आफ्नो ठाउँबाट म एकदमै हजुरलाई साथ र सपोर्ट गर्न तयार छु।
2: हजुर, धेरै धेरै धन्यवाद छ यस समयका लागि, तपाईँहरूको हौसलाले नै हामी यो अवस्थासम्म आइपुगेका छौँ। एकदमै निरन्तर रूपमा सामाजिक क्षेत्रमा लागि पर्नु भएको व्यक्तित्व र हामी कतिपय व्यक्तिहरू सामाजिक क्षेत्रमा लाग्छौँ तर त्यो कहिलेकाहीँ हाम्रा समस्याहरूलाई गहिरो रूपमा लिएर अध्ययन गर्दैनौँ। उहाँको स्वभाव चाहिँ हरेक कुरा त्यो महिलाको मात्रै होइन बालबालिकाको ती स्वभावका कुरा समाजमा देखिएका केही कुराहरूलाई पनि एकदमै त्यसलाई गहिरो रूपमा मन्थन गर्ने खालको स्वभाव छ उहाँको र त्यसलाई केही समाधान गर्न पाए हुन्थ्यो भन्ने खालको स्वभाव छ। यो समय दिनुभयो ओम शान्ति बचत कोषका संस्थापक अध्यक्ष प्रगति दिदी बहिनी आमा समूहका सचिव सामाजिक व्यक्तित्व आदरणीय पार्वती आचार्यज्यूलाई धेरै धेरै धन्यवाद दिँदै अर्को हप्ता फेरि समाजमा यस्तै छुट्टै पहिचान बनाएर समाजमा लागि पर्नुभएका दिदी बहिनीहरू लिएर आउने नै छौ। त्यो दिनसम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। यहाँहरूको दिन शुभ रहोस्। शुभ दिन।

0: रेडियो सफलता 103.4 मेगाहर्ज
1: सुन्न मन लाग्यो।
2: ओहो ला
3: ल ल ल मरेको के हो।

0: पाइन्छ हो मडेली भरि पनि हुन्छ।
1: हजुर, सम्पूर्ण प्रकारका ताजा स्वस्थकर मासुका लागि दोस्ती टू मिट्स पोखरा आठ रत्नचोक प्रोप्राइटर शिव कुंवर। सम्पर्क नम्बर 98052-67793 97650-59960। दोस्ती टू मिट्स।
2: नमस्कार सेनसेविका दिदी।
3: नमस्कार नमस्कार। दुई जीवको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
4: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि।
3: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि।
2: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध, फलफूल, साग सब्जी, अण्डा, माछा मासु खानुपर्छ। यस्ता पोषिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
3: हो त,
4: हामीले बच्चाको नाम समेत जुराइसक्यौ नि दिदी।
3: आहा, कस्तो राम्रो। यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छरछिमेकका अरूलाई पनि बताउनु पर्छ।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
6: अब लेजर प्रविधिद्वारा महिला प्रजनन अंग सम्बन्धी समस्याहरूको समाधान साथै पीआरपी, स्टेम सेल थेरापी, सर्जरी सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
1: के तपाईँलाई बारम्बार पिसाब लाग्ने, रोक्न नसक्ने, हाँस्दा हाच्छिउँ गर्दा र खोक्दा पिसाब चुहिरहने, बच्चा बच्ची पाइसकेपछि महिलाको योनि धुल्लो हुने, उमेर अनुसार योनि सुक्खा र पातलो हुने, महिनावारी सुक्ने बेलामा र सुकिसकेपछि प्रजनन अङ्ग सम्बन्धी मांसपेशी धुल्लो र पातलो हुने, सहवास गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू छन्?
6: यदि त्यसो हो भने साइड इफेक्ट नहुने, जटिलता नहुने, बिहोश गर्न नपर्ने, छोटो समयमा सम्पन्न हुने, चिरफार गर्न नपर्ने, अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधिबाट समस्याको समाधान गरिन्छ।
1: आउनुहोस् प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याको समाधान अब सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
6: सम्पर्क सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर, पोखरा 5 पर्स्याङ चोक, फोन नम्बर 061-574-668, मोबाइल नम्बर 98560-28104।
1: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता, सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर।
7: विगतको 20 वर्षदेखि हजुरको सेवामा समर्पित
8: वेस्ट सल्फरले ल्यायो नयाँ जम्बो कम्बो अफर। अब मात्र 12,000 एक वर्षको टिभी प्लस इन्टरनेट सर्भिस, 19,500 दुई वर्षको टिभी प्लस इन्टरनेट सर्भिस।
7: अब सबैको लागि वेब सर्फर, भरपर्दो विश्वासिलो हाई स्पिड फाइबर इन्टरनेट र टिभी सर्भिस, देशको पूर्वदेखि पश्चिमसम्म फैलिएको हाई स्पिड फाइबर इन्टरनेट, आइपिटिभी, डिजिटल टिभी, कर्पोरेट इन्टरनेट, इन्टरनेट र डेटा सेन्टर सर्भिस आदि सेवाहरू लागि वेब सर्फर नेपाल। अरूभन्दा फरक, सबैभन्दा विश्वसनीय नेपालभरि फाइबर इन्टरनेट र टिभी सर्भिस सेवाको लागि वेब सर्फर, घर घरमा फाइबर इन्टरनेट र टिभी सर्भिस।
8: कन्ट्याक्ट 061-515-0651-58988।
9: ए हेर्नुहोस् त, यो समाचार त कस्तो असम्मको छ, शेयर गर्दिन कि क्या हो?
10: पख्नुहोस् नानी, जे पाए त्यही कुरा सत्य हुँदैन, पहिले स्रोत जाँचौ अनि मात्र विश्वास गरौ।
11: सामाजिक सञ्जालमा फैलिने भ्रामक र मिथ्या सूचनाले समाजमा अस्थिरता निम्त्याउँछ। कुनै पनि कुरा शेयर गर्नु अघि त्यसको आधिकारिकता पुष्टि गरौ, अफवाह नफैलाऊ, सत्य जाँचौ, भ्रमबाट बचौ, जिम्मेवार संचार संस्कृति अपनाऊ।
9: अनुरोधक गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।

0: हेलो
1: सुनिता
0: हजुर सन्चै कस्तो छ हजुरलाई
2: आरामै छु सुन त छोरालाई विदेश पठाउने कुरा छ नि होटल सम्बन्धी तालिम गराएरै पठाऊ है
0: बरु तालिम लिन कहाँ पठाउने होला रेडियोमा कान्तिपुर होटल ट्रेनिङ बारे सुन्छु नि
2: हो हो त्यही पठाऊ त्यहाँ तालिम लिएकालाई विदेशमा मान्यता पनि दिन्छ काम गर्न पनि सजिलो
3: बारिस्ता बार टेन्डर सुसी मेकिङ इन्डियन कुकिङ कुक वेटर बेकरी हाउस किपिङ फ्रन्ट अफिस लगायतका सम्पूर्ण होटल सम्बन्धी तालिमका लागि
4: कान्तिपुर होटल ट्रेनिङ सेन्टर
3: वर्षौंदेखि देश विदेशका 5 तारे होटलमा कार्यरत सेफ र म्यानेजरद्वारा तालिम दिइने विदेशमा मान्यता प्राप्त अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम
5: साथै होस्टेलको व्यवस्था पनि रहेको छ
4: तारे होटलहरूमा फिल्ड भिजिट र फिल्ड ट्रेनिङ गराइने सिटी भिजिटद्वारा स्किल टेस्ट गराई सर्टिफिकेट दिइने तपाईँ हाम्रो विश्वास जित्न सफल
3: कान्तिपुर होटल ट्रेनिङ सेन्टर मार्ग चुक्लाढुङ्गा UFO र थ्री कम्प्लेक्सको बीचमा
6: फोन नम्बर 061-587-915
7: तपाईँको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरानी घरमा होस् या अफिसमा मिटिङमा होस् या जमघटमा अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी मनसरा ताज चिकन

अनलाइन अर्डरका लागि सम्पर्क 9705050508 9705050557 मुलसरा 7 चिकन बिरयानी हजुरकै सहर पोखरामा।

0: अनलाइन अर्डर का लागि सम्पर्क 97050508 97055557 मनसरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड।
1: नमस्ते डाक्टर सर।
2: नमस्ते, बस्नुस् न, भन्नुस् त के हो?
1: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन, बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
2: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ। अनि खाना कति हो खान्छ नि?
1: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
2: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो, बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्, यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त एक वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। दुईदेखि चार वर्षका बालबालिकालाई दैनिक एक घण्टा भन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
1: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
2: स्क्रिनकै कारण उसलाई निन्द्र नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ, उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
1: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
2: हो नि, बालबालिकाको तीन वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न शुरू गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
3: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाउनु।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: होइन ए बुढा, बिहान बिहान काहीँ नलाकाउ।
6: मेरी आमै नि घर बनाउन लाएको कुरा त तँलाई पनि थाहा छ नि, त्यही भएर घरको लागि काठको जाल झोका अर्डर गर्न समीक्षा काठ उद्योगतिर जान लागेको होइन?
5: हो बुढा, हाम्रा माइत पनि त्यहीँबाट झ्याल, ढोका, सटर र रेलिङ राखेर ढुक्क भएको थियो, त्यहाँ गएपछि त केही चिन्तै हुँदैन।
7: त्यही त, उहाँले चाहिँ हाम्रा पोखरी ग्राहकहरूलाई पनि विगत 21 वर्षदेखि गुणस्तरीय सेवा प्रदान गर्दै आएको समीक्षा कास्ट उद्योगले विगत 7 वर्षदेखि अल्मुनियम, स्टिल एन्ड मेटलहरूको एउटै छानामुनिबाट सेवा दिँदै आइरहेको छ।
8: साथै समीक्षा ग्रुपबाट उत्पादित सामानको बिक्री कक्ष तथा प्रधान कार्यालय स्थापना गरी थप सेवा सुविधा प्रदान गरिरहेको सहर्ष जानकारी गराउँदछौ।
9: सम्पर्क समीक्षा कास्ट उद्योग प्रधान कार्यालय तथा बिक्री कक्ष पोखरा 5 पर्स्याङ चौक, फोन नम्बर 061-541-984, 541-985। उद्योग कास्ट तथा सम्पर्क कार्यालय सिर्जना चोक 8 पोखरा, फोन नम्बर 061-525-904। स्टिल आल्मुनियम मेटल उद्योग पर्स्याङ 5 पोखरा राधाकृष्ण मार्ग। गुणस्तरीय सामान रोजौ, असल उपभोक्ताको परिचय दिउ।
10: सफलता एम्बुलेन्स अब 24 घण्टा हजुरको सेवामा।
11: सेवा सुविधा सम्पन्न एम्बुलेन्स नेपाल अधिराज्य भरका लागि स्टाफ नर्स, डाक्टर सहित सम्पूर्ण सुविधा सहित एम्बुलेन्स सेवाका लागि हामीलाई सम्झन सक्नुहुन्छ। कच्ची बाटोको लागि फोर व्हीलको पनि व्यवस्था छ। एम्बुलेन्स चालक ज्ञानेश्वर थापा 98560110, 98284420 गरीब तथा विपन्न वर्गका बिरामीले ओडाको सिफारिस ल्याएमा निशुल्क सुविधाको समेत व्यवस्था गरिएको छ।
10: सफलता महिला कृषि सहकारीद्वारा सञ्चालित सफलता एम्बुलेन्स।

0: गण्डकी प्रदेश घुम्न त कति धेरै ठाउँ छन् है दाई?
1: हो नि, पोखरा मुस्ताङदेखि बन्दीपुरसम्म, मनाङ, लमजुङ, गोर्खा, स्याङ्जाका विभिन्न गाउँहरू, कति हो कति नि। हाम्रो प्रकृति र संस्कृति नै हाम्रो स्थान हो नि त।
2: अतिथि देवो भव, पर्यटकीय राजधानी पोखरा र गण्डकी प्रदेश घुमौ, आफ्नै ठाउँका पर्यटकीय स्थलहरूको संरक्षण गर्नु।

0: के तपाईलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रिएर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईको सेवा गर्नको लागि तयार रहेको छ।
1: अब सुन्नुहोस् यहाँका सेवाहरू। यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धा सम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ। साथै ग्यास चुलो स्टोभ प्रेसर कुकरको पनि मर्मत गरिन्छ। प्रोप्राइटर राजकिशोर प्रसाद, मोबाइल नम्बर 9811487488।
0: करण साइकल पसल आँखा हस्पिटल पोखरा 17 घारी पाटन। साइकल स्वास्थ्यका लागि लाभदायक छ, त्यसैले साइकल चढौ, स्वस्थ नागरिक बनौ।
2: अब गुणस्तरीय फर्निसिङ सम्बन्धी सबै सामग्री एउटै छानामुनि छानी छानी छानी नवमोडन फर्निसिङ सेन्टर पोखरा 7 मास बारमा
3: विभिन्न साइजका दराज, पलङ, डाइनिङ टेबल, सोफा, टिभी क्याबिनेट एवं आवश्यक अनुसारका फर्निचर सम्बन्धी सामग्री चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क नवमोडन फर्निसिङ सेन्टर पोखरा 7 मासबार मदरल्यान्ड मावि सँगै। सञ्चालक गुरुप्रसाद बराल, मोबाइल नम्बर 9840202127।
2: हामी न्यू रोडबाट आफ्नै उद्योग पोखरा 7 मासबारमा सरेको समस्त ग्राहक वर्गहरूलाई जानकारी गराउँछौ।
4: आज हामी के विषयमा छलफल गर्छौ?
5: वैदेशिक रोजगारीको विषयमा गुरुआमा।
4: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन्? आलै पालो भन त।
6: सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
4: हो, अरू भन त।
7: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ।
8: वैधानिक रूपमा प्रमाण पत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
4: स्याबास, कति राम्रा र व्यवहारिक सुझावहरू राख्यौ। अरूको पनि केही छ कि?
9: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानूनका बारेमा जानकारी राख्नुपर्छ। सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ।
10: कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा।
8: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ।
4: हो, वैदेशिक रोजगारीमा जाँदा अप्नाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी छरछिमेक र साथीभाइहरूलाई पनि बताउनु पर्छ।
11: नेपाल सरकार विज्ञापन बोर्ड।

0: स्टडी एब्रोड जुनसुक विषय में उच्च शिक्षा का लगी अस्ट्रेलिया यूएसए यूके कैनेडा न्यूजीलैंड हजुर को गंतव्य विश्वासिलो र भरपर्दो शैक्षिक परामर्श केन्द्र बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा सम्पर्क बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा चार सिद्धार्थ चोक फोन नम्बर 061-570-736 98-560-2325 98-086-35-480 साथै आयल्स र पीजी का कक्षाहरू विशेषज्ञ टोली र गुणस्तरीय तालिम का साथ प्रदान गरिन्छ।
1: अहो कति राम्रो गहना लगाए कि फेरी राखु जस्तो कता बनाएछ
2: कता हुनु नि पोखरा गैरा पाटनमा रहेको दीप सुनचादी दुकानमा बनाएको नि त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचादीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि
1: ए हो र म पनि यस्तै गहना बनाउन आजै दीप सुनचादी दुकान जान्छु नि
3: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कालीगरहरूद्वारा बनाइन्छ साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ
2: सम्पर्क दीप सुनचादी दोकान गैरापाटन चार पोखरा प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा मोबाइल नम्बर 98-52-21-50 98-251-27-014
1: अब लेजर प्रविधि द्वारा महिला प्रजनन अंग सम्बन्धी समस्याहरूको समाधान साथै पीआरपी स्टेम सेल थेरापी सर्जरी सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा
0: के तपाईलाई बारम्बार पिसाब लाग्ने रोक्न नसक्ने आस्ता हाच्छिउँ गर्दा र खोक्दा पिसाब चुहिरहने बच्चा बच्ची पाइसकेपछि महिलाको योनि दोल्लो हुने उमेर अनुसार योनि सुक्खा र पातलो हुने महिनावारी सुक्ने बेलामा र सुकिसकेपछि प्रजनन अङ्ग सम्बन्धी मांसपेशी धोल्लो र पातलो हुने सहवास गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू छन्
1: यदि त्यसो हो भने साइड इफेक्ट नहुने जटिलता नहुने बिहोस गर्न नपर्ने छोटो समयमा सम्पन्न हुने चिरफार गर्न नपर्ने अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधिबाट समस्याको समाधान गरिन्छ
0: आउनुहोस् प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याको समाधान अब सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा
1: सम्पर्क सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर पोखरा 5 पर्स्याङ चोक फोन नम्बर 061-574-668 मोबाइल नम्बर 98-560-28-104
0: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर
4: सन्तुलित र उचित रासायनिक मलको प्रयोगले मात्र बाली बिरुवाबाट उत्पादन बढाउन सकिन्छ
5: माटोमा भएको अम्लीयपन घटाएर उत्पादन बढाउन साल ट्रेडिङ कर्पोरेसनले सिंगल सुपर फस्फेट र एमोनियम सल्फेट मल नेपाली बजारमा उपलब्ध गराएको छ
4: याद गर्नुहोस् कृषि उत्पादन बढाउन तथा माटोको उर्वरा शक्ति कायम राख्न साल ट्रेडिङ कर्पोरेसनले सिंगल सुपर फस्फेट सादा एवं जिंक र बोरो मिश्रित तथा एमोनियम सल्फेट मल बिक्री वितरण गरिरहेको छ
5: तपाईँलाई आवश्यक पर्ने मल लिनका लागि नजिकैको विक्रेतासँग सम्पर्क गर्नुहोला
4: साल ट्रेडिङ कर्पोरेसन लिमिटेड पोखरा पृथ्वी चोक बस पार्क सम्पर्क नम्बर 061-520-179
6: लौननी दाई वनमा त आगो लागेछ निभाउन जाऊ न
7: हो त नि एउटा सानो लापरवाहीले सिङ्गो वन नै सखा भन्ने भयो
8: हाम्रो वन हाम्रो धन डरलोबाट जोगाउन गरौँ जतन वनमा डरलो लगाउने कानूनी अपराध हो डरलो लागेको देखेमा तुरन्त नजिकको वन कार्यालय वा सुरक्षा निकायमा खबर गरौँ वन जोगिए मात्र हामी जोगिन्छौ
9: अनुरोध गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय प्रेस रजिस्ट्रारको कार्यालय गण्डकी प्रदेश पोखरा

0: सफलता
1: सफलता
2: मेरो सफलता
0: हाम्रो सफलता
3: हामी सबैको सफलता
0: साथै सफलता हामी सबैको सफलताको लागि
4: रेडियो सफलता 103.4 मेगाहर्ज
5: सुन्न मन लाग्यो।

0: ஹலோ
1: हजुर सन्चै कस्तो छ हजुरलाई
2: आरामै छु सुन त छोरालाई विदेश पठाउने कुरा छ नि होटल सम्बन्धी तालिम गराएर पठाऊ है
0: बरु तालिम लिन कहाँ पठाउने होला रेडियोमा कान्तिपुर होटल ट्रेनिङ बारे सुन्छु नि
2: हो हो त्यही पठाऊ त्यहाँ तालिम लिएकालाई विदेशमा मान्यता पनि दिन्छ काम गर्न पनि सजिलो
3: बारिस्ता बार टेन्डर सुसी मेकिङ इन्डियन कुकिङ कुक वेटर बेकरी हाउसकिपिङ फ्रन्ट अफिस लगायतका सम्पूर्ण होटल सम्बन्धी तालिमका लागि
4: कान्तिपुर होटल ट्रेनिङ सेन्टर
3: वर्षौंदेखि देश विदेशका 5-star होटलमा कार्यरत सेफ र म्यानेजरद्वारा तालिम दिइने विदेशमा मान्यता प्राप्त अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम साथै होस्टेलको व्यवस्था पनि रहेको छ
4: सारे होटलहरूमा फिल्ड भिजिट र फिल्ड ट्रेनिङ गराइने सिटिभिजीद्वारा स्किल टेस्ट गराई सर्टिफिकेट दिइने तपाईँ हाम्रो विश्वास जित्न सफल
3: कान्तिपुर होटल ट्रेनिङ सेन्टर मार्ग चुक्लाढुङ्गा UFO र थ्री कम्प्लेक्सको बिचमा
5: फोन नम्बर 061-587-915
6: तपाईँको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरयानी घरमा होस् या अफिसमा मिटिङमा होस् या जमघटमा अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी मनसरा ताज चिकन

0: अनलाइन अर्डर का लागि सम्पर्क 97050508 97055007 मुलसरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड।
1: आहा मेरी बुहारी कति राम्री आकाशको जुन टपक्कै टिपेर ल्याएछ मेरो छोराले।
2: यो आकाशको जुन सँगै तारा जस्तै टल्किएका कास्कीकोट ज्वेलर्सका गहनाले सुनमा सुगन्ध थपिएका छन् नि आमा।
1: अनि कहाँ छ छोरा यो पसल?
2: यो त पोखरा 2 बिन्दवासिनी बस पार्कमा छ नि।
3: हजुर, हामी कहाँ दक्ष अनुभवी कालीगढद्वारा आधुनिक डिजाइनका सुन चाँदीका गरगहना अर्डर अनुसार ग्यारेन्टीको साथ तयार गरिन्छ एवं पुराना गहना साटफेर तथा खरिद बिक्री गरिनुको साथै कम्प्युटर प्रविधिद्वारा गहना नापतोल गरिन्छ।
2: पुर्खौली काम हाम्रो पुर्खाको नाम सुन चाँदीका गरगहना किन्न कास्कीकोट ज्वेलर्स मानै जाउँ।
1: पोखरा 2 बिन्दवासिनी बस पार्क
2: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेसनका साथ अब तपाईँहरूकै सेवामा।
1: प्रोप्राइटर बलबहादुर सुनार कृष्ण।
2: मोबाइल नम्बर 98460-59581
1: 98165-75475।
4: यत्रो घर बनाइयो तर घरको सुन्दरताको लागि राम्रो फुलहरू पनि पाउनै गाह्रो होइन ए हजुर? हजुरलाई केही चिन्तै छैन कि क्या हो घरको? म त सोचा सोचा हैरानै भइसके।
5: के चिन्ता लिन्छ हौ, यस्तो सानो कुरामा नि? 0 किलोमिटरमा रहेको श्री राम नर्सरीमा अहिले नै हिँडिहाल न, चिन्ता सबै हट्छ नि।
0: जापानिज दुबो, एभरग्रिन प्लान्ट, गार्डन डिजाइन, सिजनल फलफूल तथा फूलका बेर्नाहरू आवश्यक परेमा हामीलाई सम्झन सक्नुहुनेछ।
6: साथै शुभ विवाह, शुभ व्रतबन्ध एवं शुभ कार्यका लागि विभिन्न प्रकारका फ्लावरको डेकोरेसन तथा माला, गुच्छा, बुकी एवं गिफ्ट सामग्रीहरू सुपथ मूल्यमा चाहिएमा हामीलाई सम्पर्क गर्नुहोस्। सम्पर्क श्रीराम फुलबारी नर्सरी एन्ड श्रीराम फ्लावर सप्लायर्स, पोखरा 5 0 किलोमिटर। मोबाइल नम्बर 98560-23461।

0: कुखुरा तथा पशुपालक किसान का लागि खुशीको खबर। नयाँ तथा पुराना कुखुरा पालक किसान को लागि अनुभवी भेटनरी डाक्टर डाक्टर किशोर आचार्यबाट कुखुरा पालन सम्बन्धी परामर्श तथा आफै दाना बनाउन चाहने कृषकको लागि दानाको फर्मुलेसन लेस तथा ब्रोइलर कुखुराको पोस्टमार्टम तथा ल्याब परीक्षण गरिने एकमात्र ठाउँ फिस्टेल भेटनरी सेन्टर। अन्य सेवाहरू
1: कुकुरको भ्याक्सिनेसन,
0: कुखुरा तथा गाई भैंसीको दाना तथा चोकर। सम्पर्क फिस्टेल भेटनरी सेन्टर पोखरा 0 किलोमिटर, फोन नम्बर 061-544-737, मोबाइल नम्बर 98-560-28-744। कुखुरा तथा पशुपालक किसानहरूको सारथी, आफ्नै साथी, फिस्टेल भेटनरी सेन्टर। अब गुणस्तरीय फर्निसिङ सम्बन्धी सबै सामग्री एउटै छानामुनि छानी छानी नवमोडन फर्निसिङ सेन्टर पोखरा 7 मासबारमा।
1: विभिन्न साइजका दराज, पलङ, डाइनिङ टेबल, सोफा, टिभी क्याबिनेट एवं आवश्यक अनुसारका फर्निचर सम्बन्धी सामग्री चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क नवमोडन फर्निसिङ सेन्टर पोखरा 7 मासबार, मदरल्यान्ड मावि सँगै। सञ्चालक गुरुप्रसाद बराल, मोबाइल नम्बर 98-460-20-127।
0: हामी न्यू रोडबाट आफ्नै उद्योग पोखरा 7 मासबारमा सरेको समस्त ग्राहक वर्गहरूलाई जानकारी गराउँछौ।
2: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि, के भयो?
3: उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
2: ओहो दिदी, कुट्नु मात्र हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
3: हो र, मैले त सोचेकै थिइनँ, यी त घरभित्रका सामान्य कुरा होलान् भनेर।
2: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
3: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु।
4: घरेलु हिंसा कसुर र सजाय ऐन 2066ले हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000-25,000 जरिवाना वा 6 महिनासम्म कैद भोग्नु पर्छ। दुर्व्यवहार दोहोरिएमा सजाय दोब्बर हुन्छ।
5: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारवाहीको दायरामा ल्याउन सकिन्छ।
6: नेपाल सरकार, विज्ञापन बोर्ड।
7: विगतको 20 वर्षदेखि हजुरको सेवामा समर्पित
8: वेस्ट सल फन्डले ल्यायो नयाँ जम्बो कम्बो अफर। अब मात्र 12,000 एक वर्षको टिभी प्लस इन्टरनेट सर्भिस, 19,500 दुई वर्षको टिभी प्लस इन्टरनेट सर्भिस।
7: अब सबैको लागि वेब सर्भर, भरपर्दो विश्वासिलो हाई स्पिड फाइबर इन्टरनेट र टिभी सर्भिस, देशको पूर्वदेखि पश्चिमसम्म फैलिएको हाई स्पिड फाइबर इन्टरनेट, आइपिटिभी, डिजिटल टिभी, कर्पोरेट इन्टरनेट, इन्टरनेट र डेटा सेन्टर सर्भिस आदि सेवाहरू वेब सर्भर नेपाल। अरूभन्दा फरक, सबैभन्दा विश्वसनीय नेपाल भरि फाइबर इन्टरनेट र टिभी सर्भिस सेवाको लागि वेब सर्भर, घर घरमा फाइबर इन्टरनेट र टिभी सर्भिस।
8: कन्ट्याक्ट 0615530501589848।
7: फर मोर डिटेल्स विजिट www.websurfer.com.np।

0: यदि तपाईँ वैदेशिक रोजगारीमा जाने मनसाय बनाइरहनु भएको छ भने नागढुङ्गा पोखरामा रहेको नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सीलाई सम्झनुहोस्। दुबई, कतार, साउदी, मलेसिया सहित रोमानिया लगायतका युरोपियन राष्ट्रका विभिन्न कम्पनीमा वैदेशिक रोजगारीको सुवर्ण अवसर। कुक, किचन हेल्पर, वेटर, सेक्युरिटी गार्ड, फ्याक्ट्री वर्कर, डेलिभरी बोय, ड्राइभर, हाउसकिपिङ, हेल्पर, क्लिनर लगायतका क्षेत्रमा वैदेशिक रोजगार जान चाहनुहुन्छ भने सम्झनुहोस्। खाना बस्नको सुविधा सहित मासिक तलब न्यूनतम 40,000 देखि 1,00,000 सम्म। सम्पर्क नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सी प्राइभेट लिमिटेड, नागढुङ्गा पोखरा कास्की। फोन नम्बर 061-553-071, 98-067-81-234, 97-050-77-123, व्हाट्सएप नम्बर 98-011-77-123। प्रिन्टिङ छपाई सम्बन्धी सबै काम अब एकै ठाउँ, ओम प्रिन्ट हाउस। ओम कम्प्युटर डिजाइनिङ एन्ड एडभर्टाइजिङ हाउस, पोखरा 8 सिर्जना चोकमा। हाम्रा सेवाहरू विविध कार्यक्रम तथा व्यावसायिक प्रचार प्रसारका लागि फ्ल्याक्स प्रिन्ट, 2D 3D बोर्ड तथा ब्यानर प्रिन्ट, मायाको चिनो, उपहार तथा विवाह वर्तबन्ध लगायत सबै खाले उत्सव तथा कार्यक्रमको कार्ड छपाई, ग्राफिक डिजाइन, कलर प्रिन्ट तथा फोटोकपी, स्टिकर, कप प्रिन्ट, टी शर्ट प्रिन्ट लगायत छपाई सम्बन्धी सबै काम तुरुन्तै। सम्पर्क ओम प्रिन्ट हाउस, पोखरा 8 सिर्जना चोक। फोन नम्बर 061-576-110, प्रोप्राइटर मनोज बास्तोला, 98-560-22-25, 98-560-26-110।
1: भोलि घरमा पूजा छ, पूजाका सामग्री केही लिन जान पाएको छैन, फेरि महेन्द्र पुल जानु पर्ने होला, यो बुढीलाई केही चिन्तै छैन भने।
2: होइन, के भन्छन् यी बुढा, किन महेन्द्र पुल नै जानु पर्यो भने त्यति सामान लिनको लागि? अहिले त 0 किलोमिटरमा बिजुक्ति राइस मिल भएको घरमा पामी पुजारी पूजा सामग्री भण्डार छँदैछ नि।
1: ए हो र, ल त्यसो भए म ढुक्क भएँ। ल
3: हजुर, हामी कहाँ सत्यनारायण, रुद्री, व्रतबन्ध, विवाह, चौरासी, सप्ताह, एकहा लगायत जुनसुकै कार्यका लागि सम्पूर्ण किसिमका पूजा सामग्रीहरू सुपथ मूल्यमा पाइनका साथै विभिन्न पूजा आजा कर्मकाण्ड गराइने र आवश्यक परामर्श समेत दिइनेछ।
1: सम्पर्क पामे पुजारी पूजा सामग्री भण्डार एन्ड कोल्ड स्टोर, 0 किलोमिटर 5 पोखरा, प्रोप्राइटर पण्डित घनश्याम अधिकारी गुरु र लक्ष्मी अधिकारी, मोबाइल नम्बर 98-460-54-635, 98-464-43-8-53।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: सफलता एम्बुलेन्स अब 24 घंटा हजुर को सेवा में।
2: सेवा सुविधा संपन्न एम्बुलेन्स नेपाल अधिराज्य भर का लागि स्टाफ नर्स डॉक्टर सहित संपूर्ण सुविधा सहित एम्बुलेन्स सेवा का लागि हामीलाई सम्झन सक्नुहुन्छ। कच्ची बाटो को लागि फोर व्हील को पनि व्यवस्था छ। एम्बुलेन्स चालक ज्ञानेश्वर थापा 9856011090 9828842020। गरीब तथा विपन्न वर्ग का बिरामीले ओडा को सिफारिश ल्याएमा निशुल्क सुविधा को समेत व्यवस्था गरिएको छ।
1: सफलता महिला कृषि सहकारी द्वारा संचालित सफलता एम्बुलेन्स।

0: रेडियो सफलता 103.4 मेगाहर्ज
1: सुन्न मन लायो।
2: सन्तुलित र उचित रासायनिक मलको प्रयोगले मात्र बाली बिरुवाबाट उत्पादन बढाउन सकिन्छ।
3: माटोमा भएको अम्लीयपन घटाएर उत्पादन बढाउन साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट र एमोनियम सल्फेट मल नेपाली बजारमा उपलब्ध गराएको छ।
2: याद गर्नुहोस्, कृषि उत्पादन बढाउन तथा माटोको उर्वरा शक्ति कायम राख्न साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट, सादा एवं जिंक र बोरु मिश्रित तथा एमोनियम सल्फेट मल बिक्री वितरण गरिरहेको छ।
3: तपाईँलाई आवश्यक पर्ने मल लिनका लागि नजिकैको विक्रेतासँग सम्पर्क गर्नुहोला।
2: साल ट्रेडिङ कर्पोरेशन लिमिटेड, पोखरा पृथ्वी चोक बस पार्क, सम्पर्क नम्बर 061-525-179।

0: के तपाईलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रिएर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईँको सेवा गर्नको लागि तयार रहेको छ।
1: अब सुन्नुहोस् यहाँका सेवाहरू। यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धा सम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ। साथै ग्यास चुलो स्टोभ प्रेसर कुकरको पनि मर्मत गरिन्छ। प्रोपाइटर राजकिशोर प्रसाद, मोबाइल नम्बर 9811 87488।
0: करण साइकल पसल आँखा हस्पिटल पोखरा 17 घारी पाटन। साइकल स्वास्थ्यका लागि लाभदायक छ, त्यसैले साइकल चढौ, स्वस्थ नागरिक बनौ।
2: नव युनिक गिफ्ट एन्ड किचन स्टोर्स पोखरा 5 0 किलोमिटर।

0: तामा, पितल, स्टील, कांच, प्लास्टिक तथा किचन का सामान होलसेल मूल्य में खुद्रा बिक्री करने स्टोर्स नवयुनिक गिफ्ट एंड किचन स्टोर्स पोखरा 5-0 किलोमीटर प्रोप्राइटर विष्णु दत्त मिश्र संपर्क 9850-1246 9850-1254 साथ ही कुखुरा को दाना पानी को भाड़ा थोक मूल्य में उपलब्ध छ।
1: लगभग सबैजना आइसक्नु भयो। आजको वडा स्तरको छलफल शुरू गरौँ न त। आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ।
2: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्को फुल्ने, धाजा फाट्ने वा पहिल्यै फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
3: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत बन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है?
2: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रुख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
1: पहिरो जाने संकेत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न?
2: त्यसो भनेर कहाँ हुन्छ? पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नु पर्छ।
3: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
2: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नु भयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
1: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
4: नेपाल सरकार विज्ञापन बोर्ड।

0: बेरोजगारलाई रोजगारी, सेक्युरिटी गार्डको तालिम मार्फत स्वदेशमा मात्र होइन विदेशमा पनि राम्रो आमदानी
1: होइन के भन्छ यो रेडियाले
0: नेपाली सेना स्पेशल फोर्स रेन्जर तथा नेपाल प्रहरीका अवकाश प्राप्त अधिकारीद्वारा सञ्चालित गोर्खा रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेडमा सेक्युरिटी गार्डको तालिम लिनुहोस्। दक्ष सेक्युरिटी गार्ड बनी रोजगारीको बाटो तय गर्नुहोस्। गोर्खा रेन्जर सेक्युरिटी सर्भिस एन्ड प्राइभेट लिमिटेडले विक्रम सम्म 2071 हालसम्म तपाईँ हाम्रै उद्योग, कल कारखाना, होटेल, रिसोर्ट, बैंक तथा वित्तीय संस्था, स्कूल तथा कलेजहरूमा आवश्यक पर्ने दक्ष तथा अनुभवी सेक्युरिटी गार्ड सप्लाई गर्दै आएको छ। हामी एक महिनामै यहाँहरूलाई सेक्युरिटी गार्डमा दक्ष बनाउँछौ, साथमा रोजगारीको पनि ग्यारेन्टी दिन्छौ। साथै सबै प्रकारका मेला, महोत्सव तथा ठुला ठुला कार्यक्रमहरूमा सुरक्षा प्रदान गर्नु परेमा हामीलाई सम्झनुहोस्। सम्पर्क दि गोर्खा रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड, पोखरा 17 घारीपाटन, हिमालयन आँखा अस्पताल नजिकै। फोन नम्बर 061574225, 98560140, 98560127 र 98038140। सम्झनुहोस् है, सेक्युरिटी गार्डको तालिम प्रदान गर्ने अनि सेक्युरिटी गार्ड सप्लाई गर्ने विश्वासिलो अनि भर पर्दो एक मात्र संस्था गोर्खा रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड।
2: हजुर आमाको अनुभव सुन्दा त कति कुरा पो सिक्न पाइने
3: हो नि। ज्येष्ठ नागरिक त हाम्रो समाजको जीवित इतिहास र मार्गदर्शक हुन्। ज्येष्ठ नागरिकको सम्मान समाज विकासको अमूल्य धन। ज्येष्ठ नागरिकको उचित हेरचाह, स्वास्थ्य सुरक्षा र सम्मान गरौं। उहाँहरूको अनुभवलाई पुस्ताको विकासमा उपयोग गरौं।
4: अनुरोध, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।

0: हजुर, सम्पूर्ण प्रकारका ताजा स्वस्थकर मासुका लागि दोस्तीटु मिट सप पोखरा आठ रत्नचोक प्रोप्राइटर शिव कुँवर। सम्पर्क नम्बर 98052 67 93 97 56 59 50 960 दोस्तीटु मिट सप।
1: आहा, मेरी बुहारी कति राम्री, आकाशको जुन टपक्कै टिपेर ल्याएछ मेरो छोराले।
2: यो आकाशको जुन सँगै तारा जस्तै टल्किएका कास्कीकोट ज्वेलर्सका गहनाले सुनमा सुगन्ध थपिएका छन् नि आमा।
1: अनि कहाँ छ छोरा यो पसल?
2: यो त पोखरा दुई बिन्दवासिनी बस पार्कमा छ नि।
1: हजुर, हामी कहाँ दक्ष अनुभवी कालीगढद्वारा आधुनिक डिजाइनका सुनचाँदीका गरगहना अर्डर अनुसार ग्यारेन्टीको साथ तयार गरिन्छ एवं पुराना गहना साटफेर तथा खरिद बिक्री गरिनुको साथै कम्प्युटर प्रविधिद्वारा गहना नापतोल गरिन्छ।
2: पुर्खौली काम हाम्रो पुर्खाको नाम, सुनचाँदीका गरगहना किन्न कास्कीकोट ज्वेलर्स मानै जाउँ।
1: पोखरा दुई बिन्दवासिनी बस पार्क,
2: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेसनका साथ अब तपाईँहरूकै सेवामा।
1: प्रोप्राइटर बलबहादुर सुनार कृष्ण।
2: मोबाइल नम्बर 98460 59 581
1: 98 166 15 475।
3: ओहो काकी, के को सिङ्गर पटार हो यस्तो, घर त उज्यालो देखिन्छ त।
4: छोरीको बिहे आउनै लाग्यो त्यही भएर।
3: के रे, नानी त भर्खर 17 की लागि होइन र?
4: हो बाबु, अस्ट्रेलिया बस्ने केटो, राम्रो घर छ, छोरी पनि खुसी नै थिए, त्यसैले हामीले त बिहे गरिदिने निर्णय पो गर्यौं।
3: हैट काकी हजुरहरू, यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन। छोरीलाई राम्रोसँग पढाए, देश विदेश आफै घुमिहाल्छन् नि, विदेश जानै बिहे गर्नुपर्छ त। हेर्नुहोस् काकी, 20 वर्ष नपुगी बिहे गर्ने गराउने, दुबईलाई 30,000 जरिवाना वा 3 महिना

0: हजुर, हामी कहाँ आधुनिक डिजाइनका गरगहनाहरू बिना रसायन ग्यारेन्टीका साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साक्षरका साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्त कालिका समीक्षा सुनसादी पसल, बागलुङ बस पार्क 2 पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार, 061-533-904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश, 98462-89-99।
2: एक युनिट रगतले 3 जना सम्मको ज्यान बचाउन सकिन्छ।
3: प्रत्येक स्वस्थ व्यक्तिले हरेक 3-3 महिनामा रक्तदान गर्न मिल्छ।
2: 45 किलो भन्दा बढी तौल भएका 18-60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
3: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
2: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरूरी हुन्छ।
3: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
2: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान, महादान हो।
3: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं।
4: हेलो
5: क्रिस्पी, सुन न, घरमा चाहिने खाद्यान्नको सामान सकिएको छ, यी सम्पूर्ण सामान किन्न कता जाने होला?
4: किन यताउता गर्नु पर्यो? पोखरा 7 मासबारमा रहेको पीएसटी टेरसमा जाऊ न, त्यहाँ त गुणस्तरीय सामान सस्तो र सुखद मूल्यमा पाइन्छ नि।
6: सम्पर्क पीएसटी ट्रेडर्स, पोखरा 7 मासबार, श्रीकृष्ण माविदेखि बुलाउँदी लेक साइड जाने बाटोको बीचमा। प्रोप्राइटर टेकराज पौडेल, मोबाइल नम्बर 98639-063-2, 98560-34-32। खाद्यान्नका सम्पूर्ण सामान होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ, साथै होम डेलिभरीको पनि व्यवस्था छ।
7: विगतको 20 वर्षदेखि हजुरको सेवामा समर्पित
8: वेस्ट सल्फरले ल्यायो नयाँ जम्बो कम्बो अफर, अब मात्र 12,000 एक वर्षको टिभी प्लस इन्टरनेट सर्भिस, 19,500 दुई वर्षको टिभी प्लस इन्टरनेट सर्भिस।
7: अब सबैको लागि वेब सर्भर, भरपर्दो विश्वासिलो हाई स्पिड फाइबर इन्टरनेट र टिभी सर्भिस, देशको पूर्वदेखि पश्चिमसम्म फैलिएको हाई स्पिड फाइबर इन्टरनेट, आइपिटिभी, डिजिटल टिभी, कर्पोरेट इन्टरनेट, इन्टरनेट र डेटा सेन्टर सर्भिस आदि सेवाहरू। अरूभन्दा फरक, सबैभन्दा विश्वसनीय नेपालभरि फाइबर इन्टरनेट र टिभी सर्भिस सेवाको लागि वेब सर्फर, घर घरमा फाइबर इन्टरनेट र टिभी सर्भिस।
8: कन्ट्याक्ट 061-55-3050, 061-58-9848।
7: फर मोर डिटेल्स विजिट www.websurfer.com.np।

0: वाह क्या स्वादिलो माडा। खाना रुचाउने अचार, अल्छीपन हटाउन माडा अनि स्वादिष्ट छुर्पी खट्टो पुष्टकारी पोखरामा कहाँ पाइन्छ होला?
1: त्यसको लागि के चिन्ता बुढी, मुख्य रसाउने माडा अनि स्वादिष्ट अचार अनि तिमीले भनेका पुष्टकारी छुर्पी खट्टो विश्व पाव भण्डार पोखरा चार गैरापाटनमा पाइन्छ।
0: हजुर, हामी कहाँ आँप, लप्सी, इमली, बैर, कागती, अमला, कटहर द्वारा उत्पादित शुद्ध स्वादिष्ट उच्च गुणस्तरका माडा तितौरा अचारहरूका साथै छुर्पी खट्टो पुष्टकारी सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
1: साथै माडा तितौरा अचारहरू विदेश पठाउनुको लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको लेबलिङ राखी प्याकिङ पनि गरिन्छ। सम्पर्क विश्व पाउ पोखरा चार गैरापाटन नवीन माध्यमिक विद्यालय र कुमदिनी होम्स स्कुलको बिचमा। प्रोप्राइटर मेघराज सुवेदी, फोन नम्बर 9864066642, 9864061081।
2: के तपाईँलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रिएर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईँको सेवा गर्नको लागि तयार रहेको छ।
3: अब सुन्नुहोस् यहाँका सेवाहरू। यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धा सम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ। साथै ग्यास चुलो, स्टोभ, प्रेसर कुकरको पनि मर्मत गरिन्छ। प्रोप्राइटर राजकिशोर प्रसाद, मोबाइल नम्बर 9811487488।
2: करण साइकल पसल आँखा हस्पिटल पोखरा 17 धारीपाटन। साइकल स्वास्थ्यको लागि लाभदायक छ, त्यसैले साइकल चढौ, स्वस्थ नागरिक बनौ।
1: तपाईँको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरयानी, घरमा होस् या अफिसमा, मिटिङमा होस् या जमघटमा, अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी। मनसरा ताज चिकन।

अनलाइन अर्डर का लागि सम्पर्क 9705050508 9705050557 मनसरा 7 चिकन बिरयानी हजुरकै सहर पोखरा।

0: अनलाइन अर्डर का लागि सम्पर्क 9705505508 9705505507 मुलसरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड।
1: भोलि घरमा पूजा छ, पूजाका सामग्री केही लिन जान पाएको छैन, फेरि महेन्द्र पुल जानु पर्ने होला, यो बुढीलाई केही चिन्तै छैन भने।
2: होइन, के भन्छन् यी बुढा, किन महेन्द्र पुलतिरै जानु पर्यो भने? त्यसको लागि अहिले त 0 किलोमिटरमा रहेको पामे पुजारी पूजा सामग्री भण्डार एन्ड कोल स्टोरमा गई त भइहाल्यो नि।
1: ए हो र, ल त्यसो भए म ढुक्क भएँ। ल
3: हजुर, हामी कहाँ सत्यनारायण रुद्री व्रत बन्ध विवाह 84 सप्ताह एक हा लगायत जुनसुकै कार्यका लागि सम्पूर्ण किसिमका पूजा सामग्रीहरू सुपथ मूल्यमा पाइनुका साथै विभिन्न पूजा आजा कर्मकाण्ड गराइने र आवश्यक परामर्श समेत दिइनेछ।
1: सम्पर्क पामे पुजारी पूजा सामग्री भण्डार एन्ड कोल स्टोर 0 किलोमिटर 5 पोखरा, प्रोप्राइटर पण्डित घनश्याम अधिकारी गुरु र लक्ष्मी अधिकारी, मोबाइल नम्बर 9846054635, 9864643853।
4: हरे कृष्ण कृष्ण, ए हुलाकी बाबु, उहिले उहिले हाम्रा पाला हुलाकीलाई त मलामीले पनि बाटो छोडिदिन्छ भन्थे, अचेल त यो हुलाको अवस्था कस्तो छ खै कुनै?
5: हो आमा, मैले पनि सुनेको हुँ, त्यस्तो गर्नु भनेको हुलाक सेवाको महत्व कति छ भन्न खोजेको लागि आमा।
4: अब अहिले चाहिँ के छ त बाबु यो हुलाकको हालचाल? अब त यो मोबाइलले गर्दा हुलाक नै नचाहिने भयो क्या रे?
5: त्यस्तो होइन नि आमा, मोबाइलले गर्न नसक्ने कति धेरै कामहरू छन्, ती सबै कामहरू त हुलाकले गरि नै रहेको छ। देशैभरि र विदेशका धेरै देशहरूमा चिठी पत्र आदान प्रदान गरि नै रहेको छ। द्रुत डाक ईएमएस सेवा पनि देशभरि अनि विदेशका थुप्रै देशहरूमा सञ्चालित छन् आमा। विश्वका सबै देशबाट नेपालमा पार्सल ल्याउने र पुर्याउने व्यवस्था पनि छ। नेपालमा त पार्सलहरू कुना कुनासम्म पुर्याउने अनि ल्याउने व्यवस्था पनि छ आमा।
4: ए हो र बाबु?
5: हो त आमा, फेरि हुलाकको सेवा सुरक्षित पनि छ अनि सस्तो पनि छ।
4: ए
5: हुलाकका अरू थुप्रै सेवाहरू छन्, अर्को भेटमा मैले तपाईँलाई सविस्तारमा बताउँछु।
4: हस् हस् बाबु, हरे कृष्ण कृष्ण कृष्ण।
6: नेपाल सरकार विज्ञापन हो।

0: स्वास्थ्य हाम्रो सम्पत्ति, रोग निवारणका लागि औषधि,
1: अब सबै प्रकारका औषधि केयर फर्स्ट फार्मेसी 0 किलोमिटरमा। हाम्रा सेवाहरू उच्च गुणस्तरीय कम्पनीका औषधिहरूको फार्मेसी सेवा, दैनिक विशेषज्ञ डाक्टरबाट बिरामी जाँच, ईसीजी मुटुको जाँच सेवा, ड्रेसिङ घाउ सिलाउने, बाफ लगाउने र नेबुलाइजर सेवा पनि, भिडियो एक्सरे सेवा, इन्जेक्सन, टिटी, रेबिज, सङ्गिनी सुई लगायतका इन्जेक्सन लगाउने, विभिन्न रोग तथा समस्याको उचित परामर्श, काउन्सिलिङ, रगत, दिशा, पिसाब, खकार, वीर्य परीक्षण लगायतको ल्याब सेवा। जनरल फिजिसियन डाक्टर गोविन्दराज पाण्डेबाट बिहान र बेलुका बिरामी जाँच गरिन्छ। औषधिमा पनि विशेष छुटको व्यवस्था छ।
0: सम्पर्क
1: केयर फर्स्ट फार्मेसी 0 किलोमिटर पोखरा, साङ्ग्रिला ब्याङ्कको ठिक पारिपट्टि, प्रोप्राइटर अमर प्रसाद पाण्डे, शम्भुराज पाण्डे, फार्मासिस्ट शिक्षा पन्त। सम्पर्क नम्बर 9856222151, 9850505251। यदि तपाईँ वैदेशिक रोजगारीमा जाने मनसाय बनाइरहनु भएको छ भने नागढुङ्गा पोखरामा रहेको नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सीलाई सम्झनुहोस्। दुबई, कतार, साउदी, मलेसिया सहित रोमानिया लगायतका युरोपियन राष्ट्रका विभिन्न कम्पनीमा वैदेशिक रोजगारीको सुवर्ण अवसर। कुक, किचन हेल्पर, वेटर, सेक्युरिटी गार्ड, फ्याक्ट्री वर्कर, डेलिभरी बोय, ड्राइभर, हाउसकिपिङ, हेल्पर, क्लिनर लगायतका क्षेत्रमा वैदेशिक रोजगार जान चाहनुहुन्छ भने सम्झनुहोस्। खाना बस्नको सुविधा सहित मासिक तलब न्यूनतम 40,000 देखि 1,00,000 सम्म। सम्पर्क नेशनल एक्सपोर्ट म्यान पावर कन्सल्टेन्सी प्राइभेट लिमिटेड, नागढुङ्गा पोखरा कास्की। फोन नम्बर 061-55-071, 9867-81-234, 97-50-77-123, व्हाट्सएप नम्बर 9811-77-123।
2: सन्तुलित र उचित रासायनिक मलको प्रयोगले मात्र बाली बिरुवाबाट उत्पादन बढाउन सकिन्छ।
3: माटोमा भएको अम्लीयपन घटाएर उत्पादन बढाउन साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट र एमोनियम सल्फेट मल नेपाली बजारमा उपलब्ध गराएको छ।
2: याद गर्नुहोस्, कृषि उत्पादन बढाउन तथा माटोको उर्वरा शक्ति कायम राख्न साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट, सादा एवं जिंक र बोरु मिश्रित तथा एमोनियम सल्फेट मल बिक्री वितरण गरिरहेको छ।
3: तपाईँलाई आवश्यक पर्ने मल लिनका लागि नजिकैको विक्रेतासँग सम्पर्क गर्नुहोला।
2: साल ट्रेडिङ कर्पोरेशन लिमिटेड, पोखरा पृथ्वी चोक बस पार्क। सम्पर्क नम्बर 061-55-179।
4: होइन ए बुढा, बिहान बिहान काई नलाकाउ।
5: मेरी आमै नि घर बनाउन लाएको कुरा त तँलाई पनि थाहा छ नि। त्यही भएर घरको लागि काठको जाल ढोका अर्जन गर्न श्रमिक चाहिँ काठ उद्योगतिर जान लागेको होइन।
4: हो बुढा, हाम्रा माइता पनि त्यहीँबाट झ्याल ढोका सटर र रेलिङ राखेर ढुक्क भएको थियो। त्यहाँ गएपछि त केही चिन्तै हुँदैन।
6: त्यही त, उहाँले चाहिँ हाम्रा पोखरी ग्राहकहरूलाई पनि विगत 21 वर्षदेखि गुणस्तरीय सेवा प्रदान गर्दै आएको समीक्षा कास्ट उद्योगले विगत 7 वर्षदेखि अल्मुनियम स्टिल एन्ड मेटलहरूको एउटै छानामुनिबाट सेवा दिँदै आइरहेको छ।
7: साथै समीक्षाको रूपबाट उत्पादित सामानको बिक्री कक्ष तथा प्रधान कार्यालय स्थापना गरी थप सेवा सुविधा प्रदान गरिरहेको सहर्ष जानकारी गराउँदछौ।
8: सम्पर्क समीक्षा कास्ट उद्योग प्रधान कार्यालय तथा बिक्री कक्ष पोखरा 5 पर्स्याङ चौक। फोन नम्बर 061-541-984, 541-985। उद्योग कास्ट तथा सम्पर्क कार्यालय सिर्जना चोक 8 पोखरा। फोन नम्बर 061-525-904। स्टिल एल्युमिनियम मेटल उद्योग पर्स्याङ 5 पोखरा, राधाकृष्ण मार्ग। गुणस्तरीय सामान रोजौ, असल उपभोक्ताको परिचय दिउँ।
9: बनमा त आगो लागेछ, निभाउन जाऊ न।
10: हो त नि, एउटा सानो लापरवाहीले सिङ्गो बन नै सखा भने भयो।
11: हाम्रो बन, हाम्रो धन,
10: डडेलो जोगाउन गरौँ जतन। वनमा डडेलो लगाउनु कानूनी अपराध हो। डडेलो लागेको देखेमा तुरन्त नजिकको वन कार्यालय वा सुरक्षा निकायमा खबर गरौं। वन जोगिए मात्र हामी जोगिन्छौ।
11: अनुरोधक गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय प्रेस रजिस्ट्रारको कार्यालय गण्डकी प्रदेश पोखरा

0: तुलाए कि अहो कति राम्रो गहना लगाए कि हेरिराखु जस्तो कता बनाएछ।
1: कता हुनु नि, पोखरा गैरा पाटनमा रहेको दीप सुनचाँदी दुकानमा बनाएको नि। त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि।
0: ए हो र, म पनि यस्तै गहना बनाउन आजै दीप सुनचाँदी दुकान जान्छु नि।
2: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कालीगरहरूद्वारा बनाइन्छ, साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ।
1: सम्पर्क दीप सुनचाँदी दोकान, गैरापाटन 4 पोखरा, प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा। मोबाइल नम्बर 98052120 50, 98251 27014।
3: कुखुरा तथा पशुपालक किसानका लागि खुसीको खबर, नयाँ तथा पुराना कुखुरा पालक किसानको लागि अनुभवी भेटनरी डाक्टर किशोर आचार्यबाट कुखुरा पालन सम्बन्धी परामर्श तथा आफै दाना बनाउन चाहने कृषकको लागि दानाको फर्मुलेसन, लेस तथा बोइलर कुखुराको पोस्टमार्टम तथा ल्याब परीक्षण गरिने एकमात्र ठाउँ फिस्टेल भेटनरी सेन्टर। अन्य सेवाहरू,
4: कुकुरको भ्याक्सिनेसन,
3: कुखुरा तथा गाई भैंसीको दाना तथा चोकर। सम्पर्क फिस्टेल भेटनरी सेन्टर, पोखरा 0 किलोमिटर, फोन नम्बर 0161547734, मोबाइल नम्बर 98560287744। कुखुरा तथा पशुपालक किसानहरूको सारथी, आफ्नै साथी, फिस्टेल भेटनरी सेन्टर।
5: हामी सुरक्षित छौं, उनीहरू संकटमा छन्। जुन कपडा तपाईँले वर्षौंदेखि लगाउनु भएको छैन त्यो आज कसैको आवश्यकताको वस्तु बन्न सक्छ।
6: सफा कपडा संकलनमा हातेमालो गरौं, पुरानो तथा सफा कपडाहरू सहयोग गरौं।
5: हाम्रो सानो सहयोगले कसैको जीवन फेरिन सक्छ।
6: कपडामा केवल कपडा मात्र होइन, तपाईँको माया र सम्मान पनि हुन्छ।
5: विपदमा परेकालाई सम्मानपूर्वक साथ दिउँ, सफा कपडा संकलन अभियानलाई सफल पारौं।
6: प्रत्येक व्यक्तिमा परिवर्तन ल्याउने शक्ति हुन्छ, हामी त्यो परिवर्तनको यात्रामा साथ दिने प्रयास गर्छौं।
5: प्रयास नेपाल, पोखरा महानगरपालिका, वडा नम्बर 13, बाजापाटन, सद्भाव टोल। सम्पर्क नम्बर 98560011 86, 98460335111। सम्पर्क नम्बर फेरि एकपटक 98460335111।
7: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
8: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं।
7: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
8: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द बढाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
7: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बंग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
8: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ।
7: सचेत बनाऊ।
8: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
7: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: हेलो
1: हजुर सन्चै कस्तो छ हजुरलाई
0: बरु तालिम लिन कहाँ पठाउने होला रेडियोमा कान्तिपुर होटल ट्रेनिङ बारे सुन्छु नि
2: बारिस ताबार टेन्डर सुसिने किङ इन्डियन कुकिङ कुक वेटर बेकरी हाउस किपिङ फ्रन्ट अफिस लगायतका सम्पूर्ण होटल सम्बन्धी तालिमका लागि
3: कान्तिपुर होटल ट्रेनिङ सेन्टर
2: वर्षौंदेखि देश विदेशका 5 तारे होटलमा कार्यरत सेफ र म्यानेजरद्वारा तालिम दिइने विदेशमा मान्यता प्राप्त अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम
4: साथै होस्टेलको व्यवस्था पनि रहेको छ
3: तारे होटलहरूमा फिल्ड भिजिट र फिल्ड ट्रेनिङ गराइने सिटी भिजिटद्वारा स्किल टेस्ट गराई सर्टिफिकेट दिइने तपाईँ हाम्रो विश्वास जित्न सफल
2: कान्तिपुर होटल ट्रेनिङ सेन्टर
5: फोन नम्बर 061-587-915
6: तपाईँको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरयानी घरमा होस् या अफिसमा मिटिङमा होस् या जमघटमा अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी मनसरा ताज

काम हिँडिरहनु पर्ने छाडेर साथी भाइ टोलमा हिँड्ने बाटो सपनामा जहिले नै रात कट्छ पिएनजीको खातमा कोल्टे फेरेरै अँधेरो रातमा चन्द्रमालाई हेरेरै अति पीडा दिए तिमी बसिरहेछौ खेपेरै सायद अरू खाएको भए छाडी जान्थ्यो हेपेरै तर हामी सँगै हुने भाग्य माथि लेखेकै बिचमा आउनु खोज्ने अरू जारी गर्छ जितेरै मनको माया मेटिन्न दैव आएर मेटिनै शैतानहरू वरिपरि गर्छु म नदेखेजै जितिने या सुखरि खरि लाग्छ भेटेजै एकदिन साथी एक दिन पक्का हामी भेटे नै अप्ठ्यारो हुन्छ आफ्नोले छाडी जाँदा दोषी मान्छु हात पहिले समयभित्र पानी लाग्छ हरेक मौका आउँछ पछि हट्दिन म माथि मान्न छाडिसके मैले गल्तीहरूबाट पारी हान्न अप्ठ्यारो हुन्छ आफ्नोले छाडी जाँदा दोषी मान्छु हात पहिले समयभित्र पानी लाग्छ हरेक मौका आउँछ पछि हट्दिन म माथि मान्न छाडिसके गल्तीहरूबाट मैले पारी हान्न मनमुटाव हुन्छ कहिले काहीँ राम्रो सपनाले सतुन्छ अरे कहिले काहीँ छिट्टो फर्किआउँछु सम्झना छ कहिले ला।

तिमी खुशी छौ र उसँग।

0: हेर न साङ्लो बोरो बहिनीको विवाह टेको पार्टीको जिम्मा पो कसलाई दिने होला? यसो आइडिया निकालिदिनु पर्यो।
1: जतिखेर पनि जहिले पनि मैले प्लानिङ गर्नुपर्ने बरु जस्तो मसँग मलाई स्यालेरी दिएर राखे
2: स्यालरी बिरौटाको राम मन्दिरको आडैमा रहेको बराल पार्टी प्यालेस एन्ड क्याटरिङ सर्भिसमा गएर पार्टीको जिम्मा दिएर आइज त कान्छा। सम्पर्क बराल पार्टी प्यालेस एन्ड टेन्ट हाउस पोखरा 17 बिरौटा राम मन्दिरको नजिकै। मोबाइल नम्बर 9870-28575 9807-15947 9857-32575।
3: स्टडी एब्रोड जुनसुकै विषयमा उच्च शिक्षाका लागि अस्ट्रेलिया यूएसए यूके क्यानाडा न्यूजील्यान्ड हजुरको गन्तव्य। विश्वासिलो र भरपर्दो शैक्षिक परामर्श केन्द्र बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा। सम्पर्क बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा 4 सिद्धार्थ चोक। फोन नम्बर 0615707636 9856-20325 9806-35480। साथै आयल्स र पीजी का कक्षाहरू विशेषज्ञ टोली र गुणस्तरीय तालिमका साथ प्रदान गरिन्छ।

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साक्षर का साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्त कालिका समक्ष सुनसादी पसल, बागलुङ बस पार्क दुई पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार 0615339904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश 98462899।
2: आफ्ना बाल बालिकालाई उचित समय दिने र उनीहरूसँग घुलमिल हुने बानी बसालौं।
3: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौं।
2: बाल बालिकालाई उचित शिक्षा, संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो।
3: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ।
2: बाल बालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन, सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौं।
3: माया र सद्भावले मात्र बाल बालिकालाई सकारात्मक बनाउन सकिन्छ।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
4: बेरोजगारलाई रोजगारी सेक्युरिटी गार्डको तालिम मार्फत स्वदेशमा मात्र होइन विदेशमा पनि राम्रो आमदानी
5: होइन के भन्छ यो रेडियाले त्यही लगा त कान्छ।
4: नेपाली सेना स्पेशल फोर्स रेन्जर तथा नेपाल प्रहरीका अवकाश प्राप्त अधिकारीद्वारा सञ्चालित दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेडमा सेक्युरिटी गार्डको तालिम लिनुहोस्। दक्ष सेक्युरिटी गार्ड बनी रोजगारीको बाटो तय गर्नुहोस्। दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड प्राइभेट लिमिटेडले विक्रम सम्मत 2071 हालसम्म तपाईँ हाम्रै उद्योग, कल कारखाना, होटेल, रिसोर्ट, बैंक तथा वित्तीय संस्था, स्कूल तथा कलेजहरूमा आवश्यक पर्ने दक्ष तथा अनुभवी सेक्युरिटी गार्ड सप्लाई गर्दै आएको छ। हामी एक महिनामै यहाँहरूलाई सेक्युरिटी गार्डमा दक्ष बनाउँछौ, साथमा रोजगारीको पनि ग्यारेन्टी दिन्छौ। साथै सबै प्रकारका मेला, महोत्सव तथा ठूला ठूला कार्यक्रमहरूमा सुरक्षा प्रदान गर्नु परेमा हामीलाई सम्झनुहोस्। सम्पर्क दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड, पोखरा 17 घारीपाटन, हिमालयन आँखा अस्पताल नजिकै। फोन नम्बर 0615742525, 98560140, 98560-60127 र 98038-21440। सम्झनुहोस् है, सेक्युरिटी गार्डको तालिम प्रदान गर्ने अनि सेक्युरिटी गार्ड सप्लाई गर्ने विश्वासिलो अनि भरपर्दो एकमात्र संस्था दि गोर्खा रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड।

0: सफलता
1: मेरो सफलता
2: हाम्रो सफलता
3: हामी सबैको सफलता
2: साथै सफलता हामी सबैको सफलताको लागि
4: रेडियो सफलता 103.4 मेगाहर्ज
5: सुन्न मन लाग्यो।

0: तँ के हेरेर टोलाए कि
1: अहो कति राम्रो गहना लगाए कि फेरी राखु जस्तो कता बनाएछ
0: कता हुनु नि पोखरा गैरा पाटनमा रहेको दीप सुनचाँदी दुकानमा बनाएको नि त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि
1: ए हो र म पनि यस्तै गहना बनाउन आजै दीप सुनचाँदी दुकान जान्छु नि
2: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कालीगरहरूद्वारा बनाइन्छ साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ
0: सम्पर्क दीप सुनचाँदी दोकान गैरापाटन चार पोखरा प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा मोबाइल नम्बर 9852210050 9821270014
3: आहा मेरी बुहारी कति राम्री आकाशको जुन टपक्कै टिपेर ल्याएछ मेरो छोराले
4: यो आकाशको जुन सँगै तारा जस्तै टल्किएका कास्कीकोट ज्वेलर्सका गहनाले सुनमा सुगन्ध थपिएका छन् नि आमा
3: अनि कहाँ छ छोरा यो पसल
4: यो त पोखरा दुई बिन्दावासिनी बस पार्कमा छ नि
5: हजुर हामी कहाँ दक्ष अनुभवी कालीगढद्वारा आधुनिक डिजाइनका सुनचाँदीका गरगहना अर्डर अनुसार ग्यारेन्टीको साथ तयार गरिन्छ एवं पुराना गहना साटफेर तथा खरिद बिक्री गरिनुको साथै कम्प्युटर प्रविधिद्वारा गहना नापतोल गरिन्छ
4: पुर्खौली काम हाम्रो पुर्खाको नाम सुनचाँदीका गरगहना किन्न कास्कीकोट ज्वेलर्स मानै जाउँ
3: पोखरा दुई बिन्दवासिनी बस पार्क
4: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेसनका साथ अब तपाईँहरूकै सेवा
3: प्रोप्राइटर बलबहादुर सुनार कृष्ण
4: मोबाइल नम्बर 9846059581
3: 9166175
6: नव युनिक गिफ्ट एन्ड किचन स्टोर पोखरा 5 0 किलोमिटर

0: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्क्याएर राखिने यौन सम्बन्ध जबरजस्तीकरणी हो। कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मंजूरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्तीकरणी नै हुन्छ। यस्तो कार्य दण्डनीय छ। खबरदारी गरौं, कोही कसैलाई यस्तो परेमा उजुरी गरौं र कानूनी कार्यवाही गरौं।
1: नेपाल सरकार विज्ञापन बोर्ड।

0: के तपाईलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रिएर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईको सेवा गर्नको लागि तयार रहेको छ।
1: अब सुन्नुहोस् यहाँका सेवाहरू। यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धा सम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ। साथै ग्यास चुलो स्टोभ प्रेसर कुकरको पनि मर्मत गरिन्छ। प्रोपाइटर राजकिशोर प्रसाद, मोबाइल नम्बर 9811 87488।
0: करण साइकल पसल आँखा हस्पिटल पोखरा 17 घारी पाटन। साइकल स्वास्थ्यको लागि लाभदायक छ, त्यसैले साइकल चढौ, स्वस्थ नागरिक बनौ।
2: मानव बेचबिखन तथा ओसार पसार जघन्य अपराध हो।
3: तपाईँकै चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभनमा पारिए लडाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान्, होस गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार आफन्त र वडा कार्यालयमा जानकारी दियौ।
2: बेचबिखन र ओसार पसारबाट बचौं, सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनौं। मानव बेचबिखन तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: कुखुरा तथा पशुपालक किसानका लागि खुसीको खबर। नयाँ तथा पुराना कुखुरा पालक किसानको लागि अनुभवी भेटनरी डाक्टर किशोर आचार्यबाट कुखुरा पालन सम्बन्धी परामर्श तथा आफै दाना बनाउन चाहने कृषकको लागि दानाको फर्मुलेसन, लेस तथा बोइलर कुखुराको पोस्टमार्टम तथा ल्याब परीक्षण गरिने एकमात्र ठाउँ फिस्टेल भेटनरी सेन्टर। अन्य सेवाहरू,
6: कुकुरको भ्याक्सिनेसन,
5: कुखुरा तथा गाई भैंसीको दाना तथा चोकर। सम्पर्क फिस्टेल भेटनरी सेन्टर, पोखरा 0 किलोमिटर। फोन नम्बर 061544737, मोबाइल नम्बर 9856028744। कुखुरा तथा पशुपालक किसानहरूको सारथी, आफ्नै साथी, फिस्टेल भेटनरी सेन्टर।

0: वाह क्या स्वादिलो माडा। खाना रुचाउने अचार अल्छीपन हटाउन माडा अनि स्वादिष्ट छुर्पी खट्टो पुष्टकारी पोखरामा कहाँ पाइन्छ होला?
1: त्यसको लागि के चिन्ता बुढी, मुख्य रसाउने माडा अनि स्वादिष्ट अचार अनि तिमीले भनेका पुष्टकारी छुर्पी खट्टो विश्व पाव भण्डार पोखरा चार गैरा पाटनमा पाइन्छ।
0: हजुर, हामी कहाँ आँप लप्सी इमली बैर कागती अमला कटहर द्वारा उत्पादित शुद्ध स्वादिष्ट उच्च गुणस्तरका माडा तितौरा अचारहरूका साथै छुर्पी खट्टो पुष्टकारी सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
1: साथै माडा तितौरा अचारहरू विदेश पठाउनुको लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको लेबलिङ राखी प्याकिङ पनि गरिन्छ। सम्पर्क विश्व पाउ पोखरा चार गैरपाटन नवीन माध्यमिक विद्यालय र कुमदिनी होम्स स्कुलको बीचमा। प्रोप्राइटर मेघराज सुवेदी। फोन नम्बर 9846066642 9860 41081। तपाईँको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरयानी, घरमा होस् या अफिसमा, मिटिङमा होस् या जमघटमा, अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी। मनसरा ताज।

अनलाइन अर्डर का लागि सम्पर्क 97050 50508 97055 0557 मुलसरा 7 चिकन बिरयानी हजुरकै सहर पो।

0: अनलाइन अर्डरका लागि सम्पर्क 9705050508 9705050507 मनसरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड।
1: छोरोलाई खेलकुदको सामान, छोरीलाई स्टेसनरी सामान, ती बुढालाई दिनदिनै पत्र पत्रिका चाहियो रे। अब यत्रो थरी थरीको सामान किन्न कहाँ जाऊ?
2: ल दिदी बहिनी, यसको लागि त नव विद्या सदन स्टेसनरी छँदैछ नि पोखराको 0 किलोमिटरमा। हो त्यही जानुस् न, तपाईँले खोजेको सबै सामान त्यही पाइन्छ।
1: हजुर, प्लस टू सरकारी तथा बोर्डिङ स्कुलका पुस्तकहरू, खेलकुद साथै स्टेसनरी सामानहरू, फोटोकपी, प्रिन्ट, बाइन्डिङ, रिचार्ज कार्ड साथै पत्र पत्रिकाहरूको लागि हामीलाई सम्झनुहोस्।
0: सम्पर्क नवविद्या सदन स्टेसनरी पोखरा 5 0 किलोमिटर, प्रोप्राइटर मिनराज खड्का, फोन नम्बर 061-535-651। सम्झनुहोस् है, नवविद्या सदन स्टेसनरी 0 किलोमिटर 5 पोखरा।
3: आज त धारामा कति धेरै धमिलो पानी आएछ है।
4: अब वर्षा लाग्न थाल्यो, यस्तो पानीले त झाडा पखाला, आउँ, हैजा, टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ। त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि।
3: होइन छोरी, यो शुद्धिकरण भनेको चाहिँ के रहेछ?
4: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने, सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने, औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका। त्यति मात्र होइन, पानी राख्ने भाँडो सफा हुनुपर्छ, खाने पानी सधैँ छोपेर राख्नुपर्छ नि।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
6: अब लेजर प्रविधिद्वारा महिला प्रजनन अंग सम्बन्धी समस्याहरूको समाधान साथै पीआरपी, स्टेम सेल थेरापी, सर्जरी सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
0: के तपाईँलाई बारम्बार पिसाब लाग्ने, रोक्न नसक्ने, आस्ता आछु गर्दा र खोक्दा पिसाब चुहिरहने, बच्चा बच्ची पाइसकेपछि महिलाको योनि धुल्लो हुने, उमेर अनुसार योनि सुक्खा र पातलो हुने, महिनावारी सुक्ने बेलामा र सुकिसकेपछि प्रजनन अङ्ग सम्बन्धी मांसपेशी धुल्लो र पातलो हुने, सहवास गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू छन्।
6: यदि त्यस्तो हो भने साइड इफेक्ट नहुने, जटिलता नहुने, बिहोश गर्न नपर्ने, छोटो समयमा सम्पन्न हुने, चिरफार गर्न नपर्ने, अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधिबाट समस्याको समाधान गरिन्छ।
0: आउनुहोस् प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याको समाधान अब सहारा इन्टरनेसनल फर्टिलिटी सेन्टरमा।
6: सम्पर्क सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर, पोखरा 5 पर्स्याङ चोक, फोन नम्बर 061-574-668, मोबाइल नम्बर 98-560-28104।
0: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता, सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर।

0: सफलता
1: मेरो सफलता
2: हाम्रो सफलता
3: हामी सबैको सफलता
2: साथै सफलता हामी सबैको सफलताको लागि
4: रेडियो सफलता 103.4 मेगाहर्ज
5: सुन्न मन लाग्यो।

0: के हेरेर टोलाए कि अहो कति राम्रो गहना लगाए कि हेरिराखु जस्तो कता बनाएछ
1: कता हुनु नि पोखरा गैरा पाटनमा रहेको दीप सुनचाँदी दुकानमा बनाएको नि त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि
0: ए हो र म पनि यस्तै गहना बनाउन आजै दीप सुनचाँदी दुकान जान्छु नि
2: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कालीगढहरूद्वारा बनाइन्छ साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ
1: सम्पर्क दीप सुनचाँदी दोकान गैरापाटन चार पोखरा प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा मोबाइल नम्बर 9852120 50 9852170014
3: ल ल ल यता नआऊ है बुहारी तलै बस छाचुत नगर आज कति दिन रे
4: 3 दिन भयो
3: तिमीलाई थाहा छैन अझै पनि धेरै ठाउँमा महिनावारी भएका 5 दिनमा फरक फरक व्यवहार गरिन्छ कतै घर बाहिर राखिन्छ कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ
4: केही हुन्न मुवा सुने नहुने होइन कि सफा गरे भइहाल्यो नि
3: जेसुकै भन म छाउन्जेल चाहिँ 4 दिन चाहिँ बार्नुपर्छ है पछि जेसुकै गर
4: मुवा महिनावारी भएको बेला खान नदिनु भान्सा वा पूजा कोठामा जान नदिनु केही कुरा छुन नदिनु यी सबै विभेद हुन् यस्ता कार्य कानून र संविधान विपरीतका काम हुन् अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ मुवा पहिलाको जस्तो छैन अहिले
5: हो तिमीले ठिक भन्यौ बुहारी महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ यस्तो काम समानता स्वतन्त्रता महिला हक विरुद्ध छ यस्तो विभेद मानसिक शारीरिक युजन्य हिंसामा पनि जोडिएको हुन्छ कस्तो नबुझेको
3: हो भो ससुरा बुहारी मिल्नु पर्दैन मैले बुझे अबदेखि गर्दिन हामीले जे सिक्यौ त्यही भनेको त हो नि के गर्नु हाम्रो पालामा जस्तो कहाँ हुन्छ र
6: महिनावारीलाई मर्यादित बनाउन विभेद अन्त्य गर्न
7: नेपाल सरकार विज्ञापन बोर्ड
8: सन्तुलित र उचित रासायनिक मलको प्रयोगले मात्र बाली बिरुवाबाट उत्पादन बढाउन सकिन्छ
9: माटोमा भएको अम्लीयपन घटाएर उत्पादन बढाउन साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट र एमोनियम सल्फेट मल नेपाली बजारमा उपलब्ध गराएको छ
8: याद गर्नुहोस् कृषि उत्पादन बढाउन तथा माटोको उर्वरा शक्ति कायम राख्न साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट सादा एवं जिंक र बोरुङ मिश्रित तथा एमोनियम सल्फेट मल बिक्री वितरण गरिरहेको छ
9: तपाईँलाई आवश्यक पर्ने मल लिनका लागि नजिकैको विक्रेतासँग सम्पर्क गर्नुहोला
8: साल ट्रेडिङ कर्पोरेशन लिमिटेड पोखरा पृथ्वी चोक बस पार्क सम्पर्क नम्बर 061-520-179

0: सफलता
1: हामी सबैको सफलता
0: साथै सफलता हामी सबैको सफलताको लागि
2: रेडियो सफलता 103.4 मेगाहर्ज
3: सुन्न मन लाग्यो।

0: यदि तपाईँ वैदेशिक रोजगारीमा जाने मनसाय बनाइरहनु भएको छ भने नागढुङ्गा पोखरामा रहेको नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सीलाई सम्झनुहोस्। दुबई, कतार, साउदी, मलेसिया सहित रोमानिया लगायतका युरोपियन राष्ट्रका विभिन्न कम्पनीमा वैदेशिक रोजगारीको सुवर्ण अवसर। कुक, किचन हेल्पर, वेटर, सेक्युरिटी गार्ड, फ्याक्ट्री वर्कर, डेलिभरी बोय, ड्राइभर, हाउस किपिङ, हेल्पर, क्लिनर लगायतका क्षेत्रमा वैदेशिक रोजगार जान चाहनुहुन्छ भने सम्झनुहोस्। खाना बस्नको सुविधा सहित मासिक तलब न्यूनतम 40,000 देखि 1,00,000 सम्म। सम्पर्क नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सी प्राइभेट लिमिटेड, नागढुङ्गा पोखरा कास्की। फोन नम्बर 061-55071, 98-67-81-234, 97-50-77-123, व्हाट्सएप नम्बर 98-11-77-123।
1: बाबा, मलाई आज स्कुल जाने मन छैन, आज जाँदिन नि है।
2: लो, किन नि, के भयो, सन्चो भएन?
1: होइन, यतिकै जानै मन लागेन।
2: यतिकै पनि हुन्छ?
1: मैले साइन्सको कन्ठै गर्न सकिनँ, सरले कुट्नुहुन्छ।
2: ए, कुरा त्यस्तो पो, ल हिँड, म पनि तिमीसँगै जान्छु। नमस्ते म्याडम, म रिनाको बुवा।
3: नमस्ते, कति ठाउँले पाल्नु भयो?
2: आज रिनाले स्कुल जान्न भनी साइन्सको कण्ठ गर्न सकिन रे, सरले पिट्नुहुन्छ भन्दै थिए।
3: ओहो, हो र, हजुर आएर राम्रो गर्नुभयो। विद्यार्थीलाई कुट्न तर्साउन कहाँ पाइन्छ र? विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरे 1 वर्षसम्म कैद र 50,000 सम्म जरिवाना हुन्छ। म साइन्सको सरलाई सम्झाउँछु। रिना, तिमी क्लासमा जाऊ त, सरले केही गर्नुहुन्न।
1: हस् म्याडम।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: माइला दाई, ए माइला दाई, पानी त धेरै ठुलो पर्यो। खोला किनारा र भिरालो जमिनमा बस्नेहरू त सतर्क हुनुपर्छ है।
6: हो, सुरक्षित ठाउँमा सर्नु नै बुद्धिमानी हुन्छ।
7: विपदको पूर्व तयारी गरौं, जनधनको क्षति कम गरौं। वर्षायाममा बाढी र पहिरोको जोखिम बढ्ने भएकोले उच्च सतर्कता अपनाऊ। पूर्व सूचना प्रणालीमा ध्यान दिउँ र आपतकालीन अवस्थाका लागि तयारी अवस्थामा रहौं।
8: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश पोखरा।

0: दाई एक्लै पो बस्नु भएछ खोइ त छोरा छोरी
1: छोरा स्कुल गएछ छोरी पनि बाख्रा चराउँदै त होली
2: सावधान छोरा छोरी एकै हुन् कसैलाई काका कसैलाई पाखा नगरौ
0: जनहितका लागि रेडियो सफलता 103 थोप्लो

0: हामी जीवनभर दिन रात दुख गरेर कमाएको पैसा आफ्ना छोरा छोरीको शिक्षा दीक्षामा खर्चिन्छौ।
1: हामी सन्तानको खुसीको लागि उनीहरूका हरेक इच्छा पूरा गर्छौ।
0: तर सोच्नुहोस् त के हामीले उनीहरूलाई असल संस्कार दिनका लागि पर्याप्त समय दिएका छौँ त?
1: यदि दिएका छैनौ भने हामी आफ्ना सन्तानलाई बिगारिरहेका छौँ।
0: त्यसैले आफ्ना सन्तानलाई असल व्यक्ति बनाउन उसले गर्ने हरेक कार्यमा आजदेखि मेहनत गर्न सिकाऊ।
2: जनहितका लागि रेडियो सफलता 103 थोप्लो

0: टोलाए कि अहो कति राम्रो गहना लगाए कि फेरि राखु जस्तो कता बनाएछ।
1: कता हुनु नि, पोखरा गैरा पाटनमा रहेको दीप सुनचाँदी दुकानमा बनाएको नि। त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि।
0: ए हो र, म पनि यस्तै गहना बनाउन आज दीप सुनचाँदी दुकान जान्छु नि।
2: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कालीगरहरूद्वारा बनाइन्छ, साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ।
1: सम्पर्क दीप सुनचाँदी दोकान, गैरापाटन चार पोखरा, प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा। मोबाइल नम्बर 98052121।

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साक्षर का साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्ता कालिका समीक्षा सुनसादी पसल, बागलुङ बस पार्क दुई पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार, 0161535904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश, 98462689।
2: के भयो? के को हल्ला खल्ला भयो?
3: के हुनु? डोजर चलेको नि। अब त हाम्रा दुःखका दिन सकिए।
4: के सकिनु नि, गाउँमा सडक बने पनि बसाई हिँड्नु पर्ला भन्ने डर छ, रातभरि सुत्न सके होइन?
2: होइन, किन माइली भाउजू, अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या? खन्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या?
4: सडक बन्दैमा के नै भइहाल्छ र, जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, परतिरको मुहानको धारा पनि सुक्यो, अब पानी लिन 2 घण्टा तल खोलामा पुग्नु पर्छ, बाटो मात्र भएर के गर्ने?
3: हो त है, हामीले त ध्यानै नदिएको।
4: त्यही त, भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
5: विकासका नाममा विनाश ननिम्त्याउ, नेपाल सरकार, विज्ञापन बोर्ड।
6: आहा, मेरी बुहारी कति राम्री, आकाशको जुन टपक्की टिपेर ल्याएछ मेरो छोराले।
7: यो आकाशको जुन सँगै तारा जस्तै टल्किएका कास्कीकोट ज्वेलर्सका गहनाले सुनमा सुगन्ध थपिएका छन् नि आमा।
6: अनि कहाँ छ छोरा यो पसल?
7: यो त पोखरा 2 बिन्दवासिनी बस पार्कमा छ नि।
0: हजुर, हामी कहाँ दक्ष अनुभवी कालीगढद्वारा आधुनिक डिजाइनका सुन चाँदीका गरगहना अर्डर अनुसार ग्यारेन्टीको साथ तयार गरिन्छ, एवं पुराना गहना साटफेर तथा खरिद बिक्री गरिनुको साथै कम्प्युटर प्रविधिद्वारा गहना नापतोल गरिन्छ।
7: पुर्खौली काम हाम्रो पुर्खाको नाम, सुन चाँदीका गरगहना किन्न कास्कीकोट ज्वेलर्स मानै जाउँ।
6: पोखरा 2 बिन्दवासिनी बस पार्क।
7: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेसनका साथ अब तपाईँहरूकै सेवामा।
6: प्रोप्राइटर बलबहादुर सुनार कृष्ण।
7: मोबाइल नम्बर 98460-59581,
6: 98161-15475।
8: विगतको 20 वर्षदेखि हजुरको सेवामा समर्पित
9: वेस्ट सर्फर ल्यायो नयाँ जम्बो कम्बो अफर, अब मात्र 12,000 एक वर्षको टिभी प्लस इन्टरनेट सर्भिस, 19,500 2 वर्षको टिभी प्लस इन्टरनेट सर्भिस।
8: अब सबैको लागि वेब सर्फर, भरपर्दो विश्वासिलो हाई स्पिड फाइबर इन्टरनेट र टिभी सर्भिस, देशको पूर्वदेखि पश्चिमसम्म फैलिएको हाई स्पिड फाइबर इन्टरनेट, आइपिटिभी, डिजिटल टिभी, कर्पोरेट इन्टरनेट, इन्टरनेट र डेटा सेन्टर सर्भिस आदि सेवाहरूको लागि वेब सर्फर नेपाल। अरूभन्दा फरक, सबैभन्दा विश्वसनीय नेपालभरि फाइबर इन्टरनेट र टिभी सर्भिस सेवाको लागि वेब सर्फर, घर घरमा फाइबर इन्टरनेट र टिभी सर्भिस।
9: कन्ट्याक्ट 0615530050, 0615898488।
8: फर मोर डिटेल्स विजिट www.websurfer.com.np।

0: ममता ए ममता, दुई कप चिया लिएर आइज त, यहाँ अन्टी आउनु भएको छ।
1: आन्टी लिनुहोस् चिया।
0: को हो नानी, कुन स्कुलमा पढ्छौ? ल ल चिया राख नि भित्र जा। यहाँ अस्मिता तँ पनि काम गर्न ल्याएकोलाई नि कसले पढाइरहन्छ?
2: हेर सरू त साथी भनेर हुँदैन, भर्खर 12-13 वर्षको केटीलाई काम गराउँछस्, पढाएकी पनि छैनस्, यो बाल अपराध हो।
0: हो अस्मिता, तैँले मेरो आँखा खोलिदिइस्, उसलाई म अब घरेलु कामकाजबाट मुक्त गराउँछु र पढाउँछु पनि।
3: बाल श्रम रोकौ। बाल श्रम धार्मिक रूपमा पाप, सामाजिक रूपमा अन्याय र कानूनी रूपमा अपराध हो। जनहितका लागि रेडियो सफलता 103.4 MHz।

0: गुरुजी, अहिले चलेका फिल्मका गीतहरूका भिसिडीजहरू छैनन्? मलाई देखाउनुहोस् न।
1: या बहिनी, के गीतका सिडी मात्रै छौ? मसँग त अस्ति चलेको फिल्मको भिसिडी पनि छ।
0: कसरी हुन सक्छ त्यस्तो? यति छिटो नै बजारमा असली फिल्मका भिसिडीजहरू आउँछन् न भने।
1: अलि सुस्तरी बोल न, मैले पाइरेट भिसिडीहरू पनि बेच्ने गरेको छु कि।
0: साउजी, तपाईँलाई थाहा छ यस्तो कानुनी रूपमा अपराध हो, पक्नुहोस् तपाईँलाई, अब पुलिस आएपछि थाहा पाउनुहुनेछ। आफूलाई फाइदा हुन्छ भनेर पाइरेट भिसिडिज अथवा सिडिजहरू नबेचौ, यो कानुनी रूपमा अपराध मानिन्छ।

0: वाह क्या स्वादिलो माडा। खाना रुचाउने अचार अल्छीपन हटाउन माडा अनि स्वादिष्ट छुर्पी खट्टो पुष्टकारी पोखरामा कहाँ पाइन्छ होला?
1: त्यसको लागि के चिन्ता बुढी, मुख्य रसाउने माडा अनि स्वादिष्ट अचार अनि तिमीले भनेका पुष्टकारी छुर्पी खट्टो विश्व पाव भण्डार पोखरा चार गैरापाटनमा पाइन्छ।
0: हजुर, हामी कहाँ आँप लप्सी इमली बैर कागती अमला कटहर द्वारा उत्पादित शुद्ध स्वादिष्ट उच्च गुणस्तर का माडा तितौरा अचारहरूका साथै छुर्पी खट्टो पुष्टकारी सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
1: साथै माडा तितौरा अचारहरू विदेश पठाउनुको लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको लेबलिङ राखी प्याकिङ पनि गरिन्छ। सम्पर्क विश्व पाउ पोखरा चार गैरापाटन नवीन माध्यमिक विद्यालय र कुमदिनी होम्स स्कुलको बीचमा। प्रोप्राइटर मेघराज सुवेदी। फोन नम्बर 9864066642 9864061081। स्टडी एब्रोड जुनसुकै विषयमा उच्च शिक्षाका लागि अस्ट्रेलिया यूएसए यूके क्यानाडा न्यूजील्यान्ड हजुरको गन्तव्य। विश्वासिलो र भरपर्दो शैक्षिक परामर्श केन्द्र बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा। सम्पर्क बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा चार सिद्धार्थ चोक। फोन नम्बर 0615707636 9856320325 9806535480। साथै आयल र पीटीए का कक्षाहरू विशेषज्ञ टोली र गुणस्तरीय तालिमका साथ प्रदान गरिन्छ।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: बेरोजगारलाई रोजगारी सेक्युरिटी गार्डको तालिम मार्फत स्वदेशमा मात्र होइन विदेशमा पनि राम्रो आमदानी
2: होइन के भन्छ यो रेडियाले
1: नेपाली सेना स्पेशल फोर्स रेन्जर तथा नेपाल प्रहरीका अवकाश प्राप्त अधिकारीद्वारा सञ्चालित दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेडमा सेक्युरिटी गार्डको तालिम लिनुहोस्। दक्ष सेक्युरिटी गार्ड बनी रोजगारीको बाटो तय गर्नुहोस्। दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड प्राइभेट लिमिटेडले विक्रम सम्मत 2071 हालसम्म तपाईँ हाम्रै उद्योग कल कारखाना होटेल रिसोर्ट बैंक तथा वित्तीय संस्था स्कूल तथा कलेजहरूमा आवश्यक पर्ने दक्ष तथा अनुभवी सेक्युरिटी गार्ड सप्लाई गर्दै आएको छ। हामी एक महिनामै यहाँहरूलाई सेक्युरिटी गार्डमा दक्ष बनाउँछौ, साथमा रोजगारीको पनि ग्यारेन्टी दिन्छौ। साथै सबै प्रकारका मेला महोत्सव तथा ठूला ठूला कार्यक्रमहरूमा सुरक्षा प्रदान गर्नु परेमा हामीलाई सम्झनुहोस्। सम्पर्क दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड पोखरा 17 घारीपाटन हिमालयन आँखा अस्पताल नजिकै। फोन नम्बर 061-574-225 98-560-2140 98-560-60-127 र 98-038-21-440 सम्झनुहोस् है सेक्युरिटी गार्डको तालिम प्रदान गर्ने अनि सेक्युरिटी गार्ड सप्लाई गर्ने विश्वासिलो अनि भरपर्दो एक मात्र संस्था दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड।

0: हेलो
1: हजुर सन्चै कस्तो छ हजुरलाई?
2: आरामै छु। सुन त, छोरालाई विदेश पठाउने कुरा छ नि, होटल सम्बन्धी तालिम गराएर पठाऊ है।
0: बरु तालिम लिन कहाँ पठाउने होला? रेडियोमा कान्तिपुर होटल ट्रेनिङ बारे सुन्छु नि।
2: हो त्यही पठाऊ, त्यहाँ तालिम लिएकालाई विदेशमा मान्यता पनि दिन्छ, काम गर्न पनि सजिलो।
3: बारिस्ता, बारटेन्डर, सुशी मेकिङ, इन्डियन कुकिङ, कुक, वेटर, बेकरी, हाउस किपिङ, फ्रन्ट अफिस लगायतका सम्पूर्ण होटल सम्बन्धी तालिमका लागि
4: कान्तिपुर होटल ट्रेनिङ सेन्टर
3: वर्षौंदेखि देश विदेशका 5 तारे होटलमा कार्यरत सेफ र म्यानेजरद्वारा तालिम दिइने, विदेशमा मान्यता प्राप्त अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम
5: साथै होस्टेलको व्यवस्था पनि रहेको छ।
4: तारे होटलहरूमा फिल्ड भिजिट र फिल्ड ट्रेनिङ गराइने, सिटी भिजिटद्वारा स्किल टेस्ट गराई सर्टिफिकेट दिइने, तपाईँ हाम्रो विश्वास जित्न सफल।
3: कान्तिपुर होटल ट्रेनिङ सेन्टर मार्ग चुक्लढुङ्गा UFO र श्री कम्प्लेक्सको बीचमा।
6: फोन नम्बर 061-57-9915।
7: स्वास्थ्य हाम्रो सम्पत्ति, रोग निवारणका लागि औषधि,
8: अब सबै प्रकारका औषधि केयर फर्स्ट फार्मेसी 0 किलोमिटरमा। हाम्रा सेवाहरू उच्च गुणस्तरीय कम्पनीका औषधिहरूको फार्मेसी सेवा, दैनिक विशेषज्ञ डाक्टरबाट बिरामी जाँच, ECG मुटुको जाँच सेवा, ड्रेसिङ, घाउ सिलाउने, बाफ लगाउने र नेबुलाइजर सेवा पनि, भिडियो एक्सरे सेवा, इन्जेक्सन, TT, रेबिज, सङ्गिनी सुई लगायतका इन्जेक्सन लगाउने, विभिन्न रोग तथा समस्याको उचित परामर्श, काउन्सिलिङ, रगत, दिशा, पिसाब, खकार, वीर्य परीक्षण लगायतको ल्याब सेवा। जनरल फिजिसियन डाक्टर गोविन्दराज पाण्डेबाट बिहान र बेलुका बिरामी जाँच गरिन्छ। औषधिमा पनि विशेष छुटको व्यवस्था छ।
7: सम्पर्क
8: केयर फर्स्ट फार्मेसी 0 किलोमिटर पोखरा, साङ्ग्रिला ब्याङ्कको ठिक पारिपट्टि, प्रोप्राइटर अमर प्रसाद पाण्डे, शम्भुराज पाण्डे, फार्मासिस्ट शिक्षा पन्त। सम्पर्क नम्बर 98-576-22-251, 98-450-50-251। तपाईँको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरयानी, घरमा होस् या अफिसमा, मिटिङमा होस् या जमघटमा, अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी, मनसरा ताज चिकन।

0: अनलाइन अर्डर का लागि सम्पर्क 97050508 97055007 मनसरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड।
1: हामी सुरक्षित छौ, उनीहरू संकटमा छन्। जुन कपडा तपाईले वर्षौंदेखि लगाउनु भएको छैन त्यो आज कसैको आवश्यकताको वस्तु बन्न सक्छ।
0: सफा कपडा संकलनमा हातेमालो गरौं, पुरानो तथा सफा कपडाहरू सहयोग गरौं।
1: हाम्रो सानो सहयोगले कसैको जीवन फेरिन सक्छ।
0: कपडामा केवल कपडा मात्र होइन, तपाईको माया र सम्मान पनि हुन्छ।
1: विपदमा परेकालाई सम्मानपूर्वक साथ दिउँ, सफा कपडा संकलन अभियानलाई सफल पारौं।
0: प्रत्येक व्यक्तिमा परिवर्तन ल्याउने शक्ति हुन्छ, हामी त्यो परिवर्तनको यात्रामा साथ दिने प्रयास गर्छौं।
1: प्रयास नेपाल, पोखरा महानगरपालिका, वडा नम्बर 13, बाजापाटन, सद्भाव टोल। सम्पर्क नम्बर 98560116, 98460335111। सम्पर्क नम्बर फेरि एकपटक 98460335111।

0: तँ के हेरेर टोलाए कि
1: अहो कति राम्रो गहना लगाए कि हेरी राखु जस्तो कता बनाएछ
0: कता हुनु नि पोखरा गैरा पाटनमा रहेको दीप सुनचाँदी दुकानमा बनाएको नि त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि
1: ए हो र म पनि यस्तै गहना बनाउन आजै दीप सुनचाँदी दुकान जान्छु नि
2: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कारिगरहरूद्वारा बनाइन्छ साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ
0: सम्पर्क दीप सुनचाँदी दोकान गैरापाटन चार पोखरा प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा मोबाइल नम्बर 9802150 9821270014
3: कुखुरा तथा पशुपालक किसानका लागि खुसीको खबर नयाँ तथा पुराना कुखुरा पालक किसानको लागि अनुभवी भेटनरी डाक्टर किशोर आचार्यबाट कुखुरा पालन सम्बन्धी परामर्श तथा आफै दाना बनाउन चाहने कृषकको लागि दानाको फर्मुलेसन लेस तथा बोइलर कुखुराको पोस्टमार्टम तथा ल्याब परीक्षण गरिने एकमात्र ठाउँ फिस्टेल भेटनरी सेन्टर अन्य सेवाहरू
4: कुकुरको भ्याक्सिनेसन
3: कुखुरा तथा गाई भैँसीको दाना तथा चोकर सम्पर्क फिस्टेल भेटनरी सेन्टर पोखरा 0 किलोमिटर फोन नम्बर 061-544-737 मोबाइल नम्बर 9850-28-744 कुखुरा तथा पशुपालक किसानहरूको सारथी आफ्नै साथी फिस्टेल भेटनरी सेन्टर
5: ज्येष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्
6: उनीहरूमा रहेको ज्ञान सिप र अनुभवलाई पुस्तान्तरण गरौं
5: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेर विचार माया र सम्मान गरौं
6: ज्येष्ठ नागरिक तथा असहायको स्याहार सुसार सरसफाई र उपचारमा ध्यान पुर्याउ
5: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्
6: कतै अहिले आफैले गरेको व्यवहारको परिणाम आफैले भोग्नु पर्ने त होइन
5: सजग रहौं आफ्ना अग्रजको सम्मान गरौं आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार दिउ
6: नेपाल सरकार विज्ञापन बोर्ड
7: अब लेजर प्रविधिद्वारा महिला प्रजनन अंग सम्बन्धी समस्याहरूको समाधान साथै पीआरपी स्टेम सेल थेरापी सर्जरी सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा
3: के तपाईँलाई बारम्बार पिसाब लाग्ने रोक्न नसक्ने आस्ता हाछु गर्दा र खोक्दा पिसाब चुहिरहने बच्चा बच्ची पाइसकेपछि महिलाको योनि दुल्लो हुने उमेर अनुसार योनि सुक्खा र पातलो हुने महिनावारी सुक्ने बेलामा र सुकिसकेपछि प्रजनन अङ्ग सम्बन्धी मांसपेशी धोल्लो र पातलो हुने सहवास गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू छन्
7: यदि त्यसो हो भने साइड इफेक्ट नहुने जटिलता नहुने बिहोस गर्न नपर्ने छोटो समयमा सम्पन्न हुने चिरफार गर्न नपर्ने अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधिबाट समस्याको समाधान गरिन्छ
3: आउनुहोस् प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याको समाधान अब सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा
7: सम्पर्क सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर पोखरा 5 पर्स्याङ चोक फोन नम्बर 061-574-668 मोबाइल नम्बर 9850-28104
3: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर
8: होइन ए बुढा बिहान बिहान काहीँ नलाकाऊ
9: नि घर बनाउन लाएको कुरा त तँलाई पनि थाहा छ नि त्यही भएर घरको लागि काठको जाल ढोका अर्डर गर्न समिष्ट काष्ठ उद्योगतिर जान लागेको होइन
8: हो बुढा हाम्रा माइत पनि त्यहीँबाट झ्याल ढोका सटर र रेलिङ राखेर ढुक्क भएको थियो त्यहाँ गएपछि त केही चिन्तै हुँदैन
10: त्यही त उहाँले चाहिँ हाम्रा पोखरी ग्राहकहरूलाई पनि विगत 21 वर्षदेखि गुणस्तरीय सेवा प्रदान गर्दै आएको समीक्षा कास्ट उद्योगले विगत 7 वर्षदेखि अल्मुनियम स्टिल एन्ड मेटलहरूको एउटै छानामुनिबाट सेवा दिँदै आइरहेको छ।
11: साथै समीक्षा ग्रुपबाट उत्पादित सामानको बिक्री कक्ष तथा प्रधान कार्यालय स्थापना गरी थप सेवा सुविधा प्रदान गरिरहेको सहर्ष जानकारी गराउँदछौ।
12: सम्पर्क समीक्षा कास्ट उद्योग प्रधान कार्यालय तथा बिक्री कक्ष पोखरा 5 पर्स्याङ चोक फोन नम्बर 0161 541 9584 उद्योग कास्ट तथा सम्पर्क कार्यालय सिर्जना चोक 8 पोखरा फोन नम्बर 0161 525 9004 स्टिल आल्मुनियम मेटल उद्योग पर्स्याङ 5 पोखरा राधाकृष्ण मार्ग गुणस्तरीय सामान रोजौ असल उपभोक्ताको परिचय दिउँ।
13: पहिले यो मुहानमा त कति धेरै पानी पो थियो, अहिले त सुक्न पो लागिसकेछ।
14: मुहान वरपरका रुख नकाटौ र सफा राखौ, फेरि पानी पलाउँछ। पानीको स्रोत संरक्षण गरौ, भविष्यका लागि सञ्चय गरौ। बढ्दो शहरीकरण र वन विनाशले खाने पानीका मुहान संकटमा छन्। मुहान संरक्षणमा जुटौ, पानीको दुरुपयोग नगरौ, स्वच्छ पानी सबैको पहुँच।
15: अनुरोध, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश पोखरा।

0: मडेली भरी पनि हुन्छ।
1: हजुर, सम्पूर्ण प्रकारका ताजा स्वस्थकर मासुका लागि दोस्ती टु मिट छ पोखरा रत्नचोक प्रोप्राइटर शिव कुंवर। सम्पर्क नम्बर 98052 67793 97659 50960। दोस्ती टु मिट छ।

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साक्षर का साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्त कालिका समीक्षा सुनसादी पसल, बागलुङ बस पार्क दुई पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार, 061-535-904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश, 98-462-89-99।

बाकीलाल स्पोर्ट्स बुद्ध विशाल बजार चिप्पेडुंगा पोखरा सम्पूर्ण किसिम का खेलकूद का सामग्री होलसेल तथा खुद्रा बिक्री गरिने ठाउँ विभिन्न देश का जर्सी सुपथ मूल्य में पाइन आफूलाई मन पर्ने देश को जर्सी का लागि सम्झन होस् बाकीलाल स्पोर्ट्स प्रोप्राइटर मोहन कुवर संपर्क 98 61 62 983 98 55 52 855 सम्झनु है बाकीलाल स्पोर्ट्स बुद्ध विशाल बजार स्टडी एब्रोड जुनसुकै विषयमा उच्च शिक्षाका लागि अस्ट्रेलिया यूएसए यूके क्यानाडा न्यूजील्याण्ड हजुरको गन्तव्य विश्वासिलो र भरपर्दो शैक्षिक परामर्श केन्द्र बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा सम्पर्क बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा 4 सिद्धार्थ चोक फोन नम्बर 061 570 736 98 560 20 325 98 086 35 480 साथै आयल्स र पीजी का कक्षाहरू विशेषज्ञ टोली र गुणस्तरीय तालिमका साथ प्रदान गरिन्छ तपाईको भोक लाग्दाको साथी मनसराताज चिकन बिरानी घरमा होस् या अफिसमा मिटिङमा होस् या जमघटमा अनलाइन में अर्डर भनेकै ठाउँमा डेलिभरी मनसरा ताज चिकन बिरानी अनलाइन अर्डर का लागि सम्पर्क 97 50 50 508 97 55 055 057 मनसरा ताज चिकन बिरानी हजुरकै सहर पोखरामा

0: अनलाइन अर्डरका लागि सम्पर्क 9705050508 9705050507 मनसरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड।
1: म सानै उमेरमा बेची बाध्यतावश यौन कर्मी बने, बल्ल देश फर्किए बाजेर, तर अहिले प्रत्येक दिन र क्षण मरिरहेछु। न घर परिवारले न समाजले मलाई स्वीकार्छ, यही आश्रय मेरो जीवन हो। सबैबाट म र मबाट सबै टाढा त भए, त्यति मात्र कहाँ हो र? खुसी र हाँसो पनि मबाट सदाका लागि टाढा भए।
2: दिदी, म पनि 12 वर्षमा बेची आफन्तले नै फकाएर लगे, झन्डै 10 वर्ष बिताए, रोग लाग्यो, निकालिए। अब हजुरकै जस्तो न जाने ठाउँ, न इष्टमित्र, न साथी संगति, जिउँदैछु तर प्रत्येक क्षण मरे जत्तिकै छु। दिदी,
3: तपाईँ तथा तपाईँका सन्ततिलाई नजिकका आफन्तले विभिन्न बहानामा बेच्न सक्छन्। कुनै पनि बहानामा झुक्याएर विदेश लानु वा वेश्यावृत्तिमा लगाउनु, कर कापमा पार्नु, अङ्ग झिक्नु अपराध हो।
4: मानव बेचबिखन गर्नेलाई 20 वर्ष कैद, 5 लाखसम्म जरिवाना हुन सक्छ। वेश्यावृत्तिमा लगाउनेलाई 10 वर्षको जेल सजाय हुन सक्छ। मानव बेचबिखनबाट कमाएको सम्पत्ति जफत हुन्छ।
3: मानव बेचबिखन अपराध हो। यस्तो अपराधमा संलग्न जो कोहीलाई कारवाहीको दायरामा ल्याऊ। बेचबिखन हुनबाट आफू पनि जोगियौ, अरूलाई पनि जोगाऊ।
5: हामी सबैको एउटै आवाज, मानव बेचबिखन मुक्त समाज।
6: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: वाह क्या स्वादिलो माडा। खाना रुचाउने अचार अल्छीपन हटाउन माडा अनि स्वादिष्ट छुर्पी खट्टो पुष्टकारी पोखरामा कहाँ पाइन्छ होला?
1: त्यसको लागि के चिन्ता बुढी, मुख्य रसाउने माडा अनि स्वादिष्ट अचार अनि तिमीले भनेका पुष्टकारी छुर्पी खट्टो विश्व पाउ भण्डार पोखरा चार गैरापाटनमा पाइन्छ।
0: हजुर, हामी कहाँ आँप लप्सी इमली बैर कागती अमला कटहर द्वारा उत्पादित शुद्ध स्वादिष्ट उच्च गुणस्तरका माडा तितौरा अचारहरूका साथै छुर्पी खट्टो पुष्टकारी सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
1: साथै माडा तितौरा अचारहरू विदेश पठाउनुको लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको लेबलिङ राखी प्याकिङ पनि गरिन्छ। सम्पर्क विश्व पाउ पोखरा चार गैरापाटन नवीन माध्यमिक विद्यालय र कुमदिनी होम्स स्कुलको बीचमा। प्रोप्राइटर मेघराज सुवेदी। फोन नम्बर 9864066642 98 6601

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साथफेर का साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्त कालिका समीक्षा सुनसादी पसल, बागलुङ बस पार्क दुई पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार, 061-533-904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश, 98-462-89-99।
2: ए श्याम भाइ, त्यो पारीको बाटो बनाउने भनेर काम थालेका थिए तर रोकिएछ, किन हो? तिमीलाई केही थाहा छ?
3: खोइ दिदी, ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे, के भएको हो कुन्नी?
2: त्यसो हो भने यसो गर्नु पर्ला भाइ, उप प्रमुखलाई भेटेर सोधौँ न त के भएको रहेछ।
3: ए दिदीले सही भन्नुभयो, उसो भए दिपा र रमितलाई पनि सँगै लिएर जाउँ न।
2: ए भाइ बहिनी हो, तिमीहरू के गर्दैछौ त्यहाँ?
3: यता आइज न, एकपटक पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो।
2: कहाँ जाने दिदी, उप प्रमुखलाई भेट्न? नमस्कार उप प्रमुख।
3: ओहो, नमस्कार नमस्कार, सबैजना आउनु भएछ त, ल बसौँ बसौँ, कति कामले होला, आउँदै नआउने साथीहरूलाई पनि देख्छु त।
2: खासमा कुरा के हो भने उप प्रमुखज्यू, हाम्रो गाउँ पारीको बाटो बन्दै थियो, बन्दा भन्दै रोकिएछ, अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुन्यो। खास कुरा चाहिँ के रहेछ त भनेर यही आएको बुझ्नलाई।
3: ए त्यो पारीको बाटो बन्दैछ त, बनिहाल्छ नि, किन हतार गर्नु भा? हामी त बाटो बनाउनै भनेर त आएका हौ, हतार नगरौ न साथीहरू, बन्छ। रोकिएको पनि 5-6 महिना भइसक्यो, के भएको रहेछ भनेर जानकारी लिऊ भनेर उप प्रमुख ज्यू, बाटो बन्छ समयमै बन्छ, म अरू के भनौँ हेर्नुहोस्, अहिले अलि हतारमा छु, पछि कुरा गरौँ, अहिले चाहिँ म निस्केँ है। अब यतिकै छोड्न हुन्न साथीहरू, बाटो के कारणले रोकिएको पत्ता लगाएरै छान्नुपर्छ।
2: अनि के गर्नु त अब, उहाँ त निस्किसक्नुभयो। अब यसो गरौ दिदी, म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु, हेरौ न के भएको रहेछ।
4: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो, तपाईँको गाउँमा भएका वा हुन नसकेका विकास निर्माण, सडक, धारा वा अन्य योजनाको निगरानी गरौं, शंका लागे उजुरी गरौं, भ्रष्टाचारमा शून्य सहनशीलता अपनाऊ, सचेत नागरिकको भूमिका निर्वाह गरौं।

0: विगत को 20 वर्ष देखि हजुरको सेवामा समर्पित
1: वेस्ट सरफले ल्यायो नयाँ जम्बो कम्बो अफर अब मात्र 12,000 एक वर्षको टिभी प्लस इन्टरनेट सर्भिस 19,500 दुई वर्षको टिभी प्लस इन्टरनेट सर्भिस
0: अब सबैको लागि वेब सर्फर भरपर्दो विश्वासिलो हाई स्पिड फाइबर इन्टरनेट र टिभी सर्भिस देशको पूर्वदेखि पश्चिमसम्म फैलिएको हाई स्पिड फाइबर इन्टरनेट आइपिटिभी डिजिटल टिभी कर्पोरेट इन्टरनेट इन्टरनेट र डेटा सेन्टर सर्भिस आदि सेवाहरू
2: गण्डकी प्रदेश घुम्न त कति धेरै ठाउँ छन् है दाई
3: हो नि पोखरा मुस्ताङदेखि बन्दीपुरसम्म मनाङ लमजुङ गोर्खा स्याङ्जाका विभिन्न गाउँहरू कति हो कति नि हाम्रो प्रकृति र संस्कृति नै हाम्रो शान हो नि त
4: अतिथि देवो भव पर्यटकीय राजधानी पोखरा र गण्डकी प्रदेश घुमौ आफ्नै ठाउँका पर्यटकीय स्थलहरूको संरक्षण गरौ र पाहुनालाई हार्दिक सत्कार गरौ हाम्रा सांस्कृतिक सम्पदाको जगेर्ना गर्नु हामी सबैको दायित्व हो
3: अनुरोधक गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय प्रेस रजिस्ट्रारको कार्यालय गण्डकी प्रदेश पोखरा

0: के तपाईलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रिएर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईको सेवा गर्नको लागि तयार रहेको छ।
1: अब सुन्नुहोस् यहाँका सेवाहरू। यहाँ साइकल मरमत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धा सम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ। साथै ग्यास चुलो स्टोभ प्रेसर कुकरको पनि मरमत गरिन्छ। प्रोपाइटर राजकिशोर प्रसाद, मोबाइल नम्बर 9811 87488।
0: करण साइकल पसल आँखा हस्पिटल पोखरा 17 धारीपाटन। साइकल स्वास्थ्यको लागि लाभदायक छ, त्यसैले साइकल चढौ, स्वस्थ नागरिक बनौ।
2: क्षयरोगका बिरामीले नियमित रूपमा नछुटाई 6 महिनासम्म स्वास्थ्य कर्मीको निगरानीमा औषधि खानुपर्छ अनि यो रोग पूर्ण रूपमा निको हुन्छ।
3: यो क्षयरोग सर्छ चाहिँ कसरी नानी?
2: फोक्सोको क्षयरोगीले खोक्दा हाच्छिउ गर्दा क्षयरोगका कीटाणुहरू बाहिर निस्की हावामा रहेका हुन्छन्। निरोगी मानिसले श्वास लिँदा हावाको माध्यमबाट फोक्सोमा पुग्दछ र क्षयरोग सर्न सक्छ।
3: अनि यो क्षयरोग लागेको चाहिँ कसरी थाहा पाउने नानी?
2: छाती दुख्छ, खान मन लाग्दैन, वजन घट्दै जान्छ, साँझ पख हल्का ज्वरो आउँछ, 2 हप्ता भन्दा बढी लगातार खोकी लागिरहन्छ, खकारमा रगत देखिन्छ। यस्तो लक्षण देखिएमा तुरन्तै स्वास्थ्य संस्थामा गई खकार जचाउनु पर्दछ।
4: क्षयरोगबाट बस्न बच्चा जमिना साथ BCG खोप लगाऊ। समुदायमा रहेका क्षय रोगीहरू बेलैमा पत्ता लगाए स्वास्थ्य कर्मीको प्रत्यक्ष निगरानीमा पूरा मात्रा र अवधिसम्म औषधि खुवाई क्षयरोग फैलनबाट रोकौ।
5: जनहितका लागि नेपाल क्षयरोग निवारण संस्था कास्की।
6: किन आँखा मिचेको मिचेको गरेको?
7: हेर्न, अचानकै मेरो आँखाले अक्षर, फोटो, भिडियो सबै मधुरो देख्न थाल्यो भने।
6: धेरै समय मोबाइल चलाएपछि क्या हो?
7: हो भने यो मोबाइल धेरै हेरेपछि साह्रै आँखा दुख्छ।
6: ओहो, यो त सेलफोन अन्धोपन हो जस्तो छ। राति कोल्टे सुतेर एउटै आँखाले मात्र फोन हेर्दा, लामो समय उज्यालो अँध्यारो फरक पर्दा दृष्टि समस्या आउँछ रे।
7: ए, त्यसो भए जोगिन के गर्ने त?
6: मैले आँखाको डाक्टरबाट बुझेको सानो तर प्रभावकारी उपायहरू छन्। पहिलो कुरा, सकेसम्म मोबाइल कम हेर्ने, हेर्नु पर्दा अँध्यारोमा फोन नचलाउने, बत्ती बालेर हेर्ने, मोबाइलमा नाइट मोड हुन्छ त्यो प्रयोग गर्ने, हरेक 20 मिनटमा फोन हेर्न छोड्ने, कम्तीमा 20 सेकेन्ड, अनि पर पर हेर्ने, टाढा 20 फिट जति, बुझिस?
7: बुझे।
6: यसलाई 20-20-20 को नियम भन्छन्। मोबाइलको उज्यालो अथवा ब्राइटनेस मिलाउने, फोन करिब 18 इन्च टाढाबाट हेर्ने, दुवै आँखा प्रयोग गर्ने, नियमित आँखा जाँच गरिरहने, घरमा बच्चा बच्चीहरूलाई चाहिँ विशेष गरी यस्तो कुरा सिकाउनु पर्छ।
8: मोबाइल हेर्दा ध्यान दिउँ, आँखालाई बचाऊ।
9: नेपाल सरकार, विज्ञापन बोर्ड।
10: अब रेडियो प्रस्तुता उद्घोषण कला र नेतृत्व क्षमता वृद्धिका लागि सम्झनुहोस् रेडियो सफलता 103.4 MHz तालिम सञ्चालन भइरहेको छ। सम्पर्क 061-452-966, 061-455-966 र मोबाइल नम्बर 9846-00851।

तपाईं सुन्दै हुनुहुन्छ रेडियो सफलता 103.4 मेगाहर्ज। तपाईंलाई मन पर्ने गीत सुन्नको लागि फोन गर्नुहोस् 061 452 9066।

रेडियो सफलता 103.4 मेगाहर्ट्ज।

अब सफलताको साथमा नन स्टप म्युजिक नन स्टप म्युजिक तपाईलाई मन पर्ने गीत सुन्नको लागि फोन गर्नुहोस् 061-452-966 मा सुनौ मजाले नन स्टप म्युजिक सफलताको साथ

अब सफलताको साथमा नन स्टप म्युजिक नन स्टप म्युजिक तपाईलाई मन पर्ने गीत सुन्नको लागि फोन गर्नुहोस् 061-45-966 मा सुनौ मजाले नन स्टप म्युजिक सफलताको साथमा।

0: just a super beauty. Koi chhara sansar mai.
1: नमस्कार म युनिक परियार तपाई अहिले सुन्दै हुनुहुन्छ रेडियो सफलता 103.4 मेगाहर्ज।

तपाईं सुन्दै हुनुहुन्छ रेडियो सफलता 103.4 MHz। तपाईंलाई मन पर्ने गीत सुन्नको लागि फोन गर्नुहोस् 061 452 9066।

0: हेलो
1: हजुर सन्चै कस्तो छ हजुरलाई
2: आरामै छु सुन त छोरालाई विदेश पठाउने कुरा छ नि होटल सम्बन्धी तालिम गराएरै पठाऊ है
0: बरु तालिम लिन कहाँ पठाउने होला रेडियोमा कान्तिपुर होटल ट्रेनिङ बारे सुन्छु नि
2: हो त्यही पठाऊ त्यहाँ तालिम लिएकालाई विदेशमा मान्यता पनि दिन्छ काम गर्न पनि सजिलो
3: बारिस्ता बारटेन्डर सुशी मेकिङ इन्डियन कुकिङ कुक वेटर बेकरी हाउसकिपिङ फ्रन्ट अफिस लगायतका सम्पूर्ण होटल सम्बन्धी तालिमका लागि
4: कान्तिपुर होटल ट्रेनिङ सेन्टर
3: वर्षौंदेखि देश विदेशका 5 तारे होटलमा कार्यरत सेफ र म्यानेजरद्वारा तालिम दिइने विदेशमा मान्यता प्राप्त अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम
5: साथै होस्टेलको व्यवस्था पनि रहेको छ
4: सारे होटलहरूमा फिल्ड भिजिट र फिल्ड ट्रेनिङ गराइने सिटी भिजिटद्वारा स्किल टेस्ट गराई सर्टिफिकेट दिइने तपाईँ हाम्रो विश्वास जित्न सफल
3: कान्तिपुर होटल ट्रेनिङ सेन्टर मार्ग चुक्लाढुङ्गा UFO र श्री कम्प्लेक्सको बिचमा
6: फोन नम्बर 061-587-915
7: होइन ए बुढा बिहान बिहान कहाँ हिँड्न लाग्यौ
8: मेरी आमै नि घर बनाउन लागेको कुरा त तराई पनि थाहा छ नि त्यही भएर घरको लागि काठको झ्याल झोका अजल गर्ने समिष्ट काठ उद्योगतिर जान लागेको होइन
7: हो बुढा हाम्रा माइता पनि त्यहीँबाट झ्याल ढोका सटर र रेलिङ राखेर ढुक्क भएको थियो त्यहाँ गएपछि त केही चिन्तै हुँदैन
9: त्यही त उहाँले चाहिँ हाम्रा पोखरी ग्राहकहरूलाई पनि विगत 21 वर्षदेखि गुणस्तरीय सेवा प्रदान गर्दै आएको समीक्षा कास्ट उद्योगले विगत 7 वर्षदेखि अल्मुनियम स्टिल एन्ड मेटलहरूको एउटै छानामुनिबाट सेवा दिँदै आइरहेको छ
10: साथै समीक्षा ग्रुपबाट उत्पादित सामानको बिक्री कक्ष तथा प्रधान कार्यालय स्थापना गरी थप सेवा सुविधा प्रदान गरिरहेको सहर्ष जानकारी गराउँदछौ
11: सम्पर्क समीक्षा कास्ट उद्योग प्रधान कार्यालय तथा बिक्री कक्ष पोखरा 5 पर्स्याङ चौक फोन नम्बर 061-541-984 उद्योग कास्ट तथा सम्पर्क कार्यालय सिर्जना चौक 8 पोखरा फोन नम्बर 061-525-904 स्टिल आल्मुनियम मेटल उद्योग पर्स्याङ 5 पोखरा राधाकृष्ण मार्ग गुणस्तरीय सामान रोजौ असल उपभोक्ताको परिचय दिउँ
12: आयो है मासु ताजा ताजा मासु दोस्ती टू मिट सपमा

0: होमडेली भरी पनि हुन्छ।
1: हजुर, सम्पूर्ण प्रकारका ताजा स्वस्थकर मासुका लागि दोस्तीटु मिट सप पोखरा रत्नचोक प्रोप्राइटर शिव कुँवर। सम्पर्क नम्बर 98052 67793, 97659 50960। दोस्तीटु मिट सप मिट सप मिट सप।
2: आहा, मेरी बुहारी कति राम्री आकाशको जुन टपक्कै टिपेर ल्याएछ मेरो छोराले।
3: यो आकाशको जुन सँगै तारा जस्तै टल्किएका कास्कीकोट ज्वेलर्सका गहनाले सुनमा सुगन्ध थपिएका छन् नि आमा।
2: अनि कहाँ छ छोरा यो पसल?
3: यो त पोखरा 2 बिन्दवासिनी बस पार्कमा छ नि।
4: हजुर, हामी कहाँ दक्ष अनुभवी कालीगढद्वारा आधुनिक डिजाइनका सुनचाँदीका गरगहना अर्डर अनुसार ग्यारेन्टीको साथ तयार गरिन्छ एवं पुराना गहना साटफेर तथा खरिद बिक्री गरिनुको साथै कम्प्युटर प्रविधिद्वारा गहना नापतोल गरिन्छ।
3: पुर्खौली काम हाम्रो पुर्खाको नाम। सुनचाँदीका गरगहना किन्न कास्कीकोट ज्वेलर्स मानै जाउँ।
2: पोखरा 2 बिन्दवासिनी बस पार्क।
3: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेसनका साथ अब तपाईँहरूकै सेवामा।
2: प्रोप्राइटर बलबहादुर सुनार कृष्ण।
3: मोबाइल नम्बर 98460 59581,
2: 98165 15450।

0: अब लेजर प्रविधिद्वारा महिला प्रजनन अंग सम्बन्धी समस्याहरूको समाधान साथै पीआरपी स्टेम सेल थेरापी सर्जरी सहारा इन्टरनेसनल फर्टिलिटी सेन्टरमा।
1: के तपाईँलाई बारम्बार पिसाब लाग्ने, रोक्न नसक्ने, आस्था हाछु गर्दा र खोक्दा पिसाब चुहिरहने, बच्चा बच्ची पाइसकेपछि महिलाको योनि दोल्लो हुने, उमेर अनुसार योनि सुक्खा र पातलो हुने, महिनावारी सुक्ने बेलामा र सुकिसकेपछि प्रजनन अङ्ग सम्बन्धी मांसपेशी दोल्लो र पातलो हुने, सहवास गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू छन्।
0: यदि त्यसो हो भने साइड इफेक्ट नहुने, जटिलता नहुने, बेहोश गर्न नपर्ने, छोटो समयमा सम्पन्न हुने, चिरफार गर्न नपर्ने, अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधिबाट समस्याको समाधान गरिन्छ।
1: आउनुहोस् प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याको समाधान अब सहारा इन्टरनेसनल फर्टिलिटी सेन्टरमा।
0: सम्पर्क सहारा इन्टरनेसनल फर्टिलिटी सेन्टर पोखरा 5 पर्स्याङ चोक, फोन नम्बर 061-574-668, मोबाइल नम्बर 98-560-28104।
1: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता, सहारा इन्टरनेसनल फर्टिलिटी सेन्टर।
2: रामुलाई किन स्कुल नपठाएको मैले दाई? काममा अलि सघाउँछ कि भनेर नि।
3: होइन दाई, बाल बालिकालाई पढाउनु उनीहरूको अधिकार हो, बाल श्रम त अपराध हो नि। हाम्रो इच्छा सबै बाल बालिकालाई गुणस्तरीय शिक्षा, उमेर पुगेका सबै बाल बालिकालाई विद्यालय भर्ना गरौ, छोरा र छोरीलाई समान शिक्षाको अवसर दियौ, बाल श्रमको अन्त्य गरौ।
4: अनुरोध गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साक्षर का साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्ता कालिका समीक्ष सुनसादी पसल, बागलुङ बस पार्क दुई पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार, 0161537904, म्यानेजिङ डाइरेक्टर लोक बहादुर सुनार लोकेश, 98462899।

0: वाह क्या स्वादिलो माडा। खाना रुचाउने अचार अल्छीपन हटाउन माडा अनि स्वादिष्ट छुर्पी खट्टो पुष्टकारी पोखरामा कहाँ पाइन्छ होला?
1: त्यसको लागि के चिन्ता बुढी, मुख्य रसाउने माडा अनि स्वादिष्ट अचार अनि तिमीले भनेका पुष्टकारी छुर्पी खट्टो विश्व पाव भण्डार पोखरा चार गैरा पाटनमा पाइन्छ।
0: हजुर, हामी कहाँ आँप लप्सी इमली बैर कागती अमला कटहर द्वारा उत्पादित शुद्ध स्वादिष्ट उच्च गुणस्तरका माडा तितौरा अचारहरूका साथै छुर्पी खट्टो पुष्टकारी सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
1: साथै माडा तितौरा अचारहरू विदेश पठाउनुको लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको लेबलिङ राखी प्याकिङ पनि गरिन्छ। सम्पर्क विश्व पाउ पोखरा चार गैरापाटन नवीन माध्यमिक विद्यालय र कुमदिनी होम्स स्कुलको बीचमा। प्रोप्राइटर मेघराज सुवेदी। फोन नम्बर 9846606642 9860410081।
2: आयो है मासु, ताजा ताजा मासु।

0: होमडेली भरी पनि हुन्छ।
1: हजुर, सम्पूर्ण प्रकारका ताजा स्वस्थकर मासुका लागि दोस्तीटु मिट सप पोखरा रत्नचोक प्रोप्राइटर शिव कुंवर। सम्पर्क नम्बर 98052 67 93 97 56 59 50 960 दोस्तीटु मिट सप मिट सप।
2: ए लौ न लौ लौ, चट्याङ पर्ने आटो सबैजना यता आऊ त यता, त्यो ठुलो रुखको फेदमा बसौ।
3: हुन्न हुन्न, चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
4: हो र?
3: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
4: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
3: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रोओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
4: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
3: धेरै जस्तो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
6: हेलो
7: हेलो क्रिस्पी, सुन न, घरमा चाहिने खाद्यान्नको सामान सकिएको छ, यी सम्पूर्ण सामान किन्न कता जाने होला?
8: किन यता उता गर्नु पर्यो? पोखरा 7 मासबारमा रहेको पीएसटी टेलर्समा जाऊ न, त्यहाँ त गुणस्तरीय सामान सस्तो र सुखद मूल्यमा पाइन्छ नि।
1: सम्पर्क पीएसटी ट्रेडर्स पोखरा 7 मासबार श्रीकृष्ण माविदेखि बुलाउँदी लेक साइड जाने बाटोको बीचमा। प्रोप्राइटर टेकराज पौडेल। मोबाइल नम्बर 98 60 39 63 2 98 5 60 34 32। खाद्यान्नका सम्पूर्ण सामान होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ, साथै होम डेलिभरीको पनि व्यवस्था छ।
9: बेरोजगारलाई रोजगारी सेक्युरिटी गार्डको तालिम मार्फत स्वदेशमा मात्र होइन विदेशमा पनि राम्रो आमदानी।
10: होइन के भन्छ यो रेडियाले,
9: नेपाली सेना स्पेशल फोर्स रेन्जर तथा नेपाल प्रहरीका अवकाश प्राप्त अधिकारीद्वारा सञ्चालित गोर्खा रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेडमा सेक्युरिटी गार्डको तालिम लिनुहोस्। दक्ष सेक्युरिटी गार्ड बनी रोजगारीको बाटो तय गर्नुहोस्। गोर्खा रेन्जर सेक्युरिटी सर्भिस एन्ड प्राइभेट लिमिटेडले विक्रम सम्मत 2071 हालसम्म तपाईँ हाम्रै उद्योग, कल कारखाना, होटेल, रिसोर्ट, बैंक तथा वित्तीय संस्था, स्कूल तथा कलेजहरूमा आवश्यक पर्ने दक्ष तथा अनुभवी सेक्युरिटी गार्ड सप्लाई गर्दै आएको छ। हामी 1 महिनामै यहाँहरूलाई सेक्युरिटी गार्डमा दक्ष बनाउँछौ, साथमा रोजगारीको पनि ग्यारेन्टी दिन्छौ। साथै सबै प्रकारका मेला, महोत्सव तथा ठुला ठुला कार्यक्रमहरूमा सुरक्षा प्रदान गर्नु परेमा हामीलाई सम्झनुहोस्। सम्पर्क दि गोर्खा रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड, पोखरा 17 घारीपाटन हिमालयन आँखा अस्पताल नजिकै। फोन नम्बर 061574225 98560 21 440 98560 60 127 र 98038 21 440। सम्झनुहोस् है, सेक्युरिटी गार्डको तालिम प्रदान गर्ने अनि सेक्युरिटी गार्ड सप्लाई गर्ने विश्वासिलो अनि भर पर्दो एक मात्र संस्था गोर्खा रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड।

0: ओहो भाउजू ग्यास त साह्रै गनाएछ, रेगुलेटर बन्द छैन कि क्या हो? फेरि झ्याल ढोका पनि सबै बन्द छन्, झ्याल ढोका खोलिहाल्नुहोस् त भाउजू।
1: त्यही त नानी, ग्यास त प्राय यस्तै गनाइराख्छ, रेगुलेटर बन्द गर्यो भने खोल्दा लुज हुन्छ भनेर बन्दै गरिँदैन।
0: कहाँ त्यस्तो गर्नुहुन्छ र भाउजू, यो त एकदमै संवेदनशील चिज पो हो त, हाम्रो सानो लापरवाहीले दुर्घटना पनि हुन सक्छ। त्यसैले भाउजू ग्यासको प्रयोग गर्दा निकै विचार पुर्याउनु पर्छ। अर्को कुरा नै भाउजू, हामीले ग्यास बाली राखेर अन्य कामहरू गर्छौ, त्यसले ग्यास छिटो सकिन्छ भने अर्कोतिर बच्चाहरूले चलायो भने आगजनी पनि हुन सक्छ। अनि ग्यास बाल्ने बेलामा झ्याल ढोका पनि पुरै खुल्ला राख्नु पर्छ के भाउजू।
2: ग्यास अत्यन्तै संवेदनशील पदार्थ हो, त्यसैले ग्यास प्रयोग गर्दा सचेत बनौ। नेपाल सरकारद्वारा तोकिएको ग्यास लिक्विड मूल्य भन्दा बढी नतिरौ, यदि सो मूल्य भन्दा बढी ल्याएको खण्डमा सम्बन्धित निकायमा सम्पर्क गरौ। सम्पर्कको लागि 98 5 60 35 394।
3: गृह लक्ष्मी ग्यास कम्पनी प्राइभेट लिमिटेड, पोखरा महानगरपालिका 32 गगनगौडा।
4: तपाईँको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरयानी, घरमा होस् या अफिसमा, मिटिङमा होस् या जमघटमा, अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी, मनसरा ताज चिकन।

अनलाइन अर्डर का लागि सम्पर्क 97050 50508 97055 0557 मुन्सरा 7 चिकन बिरयानी हजुरकै सहर पोख।

0: अनलाइन अर्डर का लागि सम्पर्क 9705505508 9705505507 मुलसरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड।
1: धुम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
2: त्यही धुम्रपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
3: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मरे तुल्य भए। म अलिकति पनि हिँड्न सक्दिन, श्वास प्रश्वासमै समस्या देखियो।
4: धुम्रपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
6: विगतको 20 वर्षदेखि हजुरको सेवामा समर्पित
7: वेस्ट सल्फरले ल्यायो नयाँ जम्बो कम्बो अफर। अब मात्र 12,000 एक वर्षको टिभी प्लस इन्टरनेट सर्भिस, 19,500 दुई वर्षको टिभी प्लस इन्टरनेट सर्भिस।
6: अब सबैको लागि वेब सर्भर, भरपर्दो विश्वासिलो हाई स्पिड फाइबर इन्टरनेट र टिभी सर्भिस, देशको पूर्वदेखि पश्चिमसम्म फैलिएको हाई स्पिड फाइबर इन्टरनेट, आइपिटिभी, डिजिटल टिभी, कर्पोरेट इन्टरनेट, इन्टरनेट र डेटा सेन्टर सर्भिस आदि सेवाहरूको लागि वेब सर्भर नेपाल। अरूभन्दा फरक, सबैभन्दा विश्वसनीय नेपालभरि फाइबर इन्टरनेट र टिभी सर्भिस सेवाको लागि वेब सर्भर, घर घरमा फाइबर इन्टरनेट र टिभी सर्भिस।
7: कन्ट्याक्ट 0615530501589848।
6: फर मोर डिटेल्स विजिट www.websurfer.com.np।
8: हजुरआमाको अनुभव सुन्दा त कति कुरा पो सिक्न पाइने
9: हो नि। ज्येष्ठ नागरिक त हाम्रो समाजको जीवित इतिहास र मार्गदर्शक हुन्। ज्येष्ठ नागरिकको सम्मान समाज विकासको अमूल्य धन। ज्येष्ठ नागरिकको उचित हेरचाह, स्वास्थ्य सुरक्षा र सम्मान गरौ। उहाँहरूको अनुभवलाई पुस्ताको विकासमा उपयोग गरौ।
10: अनुरोध, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।

0: पख्नुस् त पख्नुस्, के गर्नु भएको?
1: देख्नु भएन, औषधि हालेको।
0: लौ न, शरीर ढाक्ने कपडा, मास्क र पन्जा खोइ, यत्तिकै बोट बिरुवामा विष हाल्ने?
1: एकैछिन त हो नि, धेरै बेर होइन, खोइ अहिलेसम्म केही भएको छैन। तपाईँ पनि
0: हेर्नुहोस् त, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस, जीव जन्तु, माटो, पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ। विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
1: विषादीले धेरै नै जोखिम हुन्छ है क्या हो नानी?
0: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफूल तरकारी खानेलाई रिङ्गटा लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
1: अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ, हाल्नु त पर्यो नि।
0: सुन्नुहोस् दाइ, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्, यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
1: हस् नानी, मैले बुझे, म परम्परागत विषादी नै प्रयोग गर्छु।
2: नेपाल सरकार विज्ञापन बोर्ड। अब लेजर प्रविधिद्वारा महिला प्रजनन अङ्ग सम्बन्धी समस्याहरूको समाधान साथै पीआरपी, स्टेम सेल थेरापी, सर्जरी, सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
3: के तपाईँलाई बारम्बार पिसाब लाग्ने, रोक्न नसक्ने, आस्ता हाछु गर्दा र खोक्दा पिसाब चुहिरहने, बच्चा बच्ची पाइसकेपछि महिलाको योनी धुल्लो हुने, उमेर अनुसार योनि सुक्खा र पातलो हुने, महिनावारी सुक्ने बेलामा र सुकिसकेपछि प्रजनन अङ्ग सम्बन्धी मांसपेशी धोल्लो र पातलो हुने, सहवास गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू छन्।
2: यदि त्यस्तो हो भने साइड इफेक्ट नहुने, जटिलता नहुने, बेहोस गर्न नपर्ने, छोटो समयमा सम्पन्न हुने, चिरफार गर्न नपर्ने, अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधि समस्याको समाधान गरिन्छ।
3: आउनुहोस्, प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याको समाधान अब सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
2: सम्पर्क सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर, पोखरा 5 पर्स्याङ चोक, फोन नम्बर 061-574-668, मोबाइल नम्बर 98-560-28-104।
3: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता, सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर।
4: मानसिक समस्याबाट बच्ने उपायहरू।
5: आफ्नो बारेमा अरूसँग खुलेर कुरा गरौं।
4: स्वस्थ खानपिनका साथै राम्रोसँग सुत्ने गरौं।
5: दैनिक शारीरिक व्यायाम तथा योग ध्यान गर्ने गरौं।
4: काममा व्यस्त रहने र अनावश्यक तनाव नलिऊ।
5: असल साथीहरूसँग मात्रै संगत गरौं।
4: मादक पदार्थ र लागू औषध सेवन नगरौं।
5: नियमित स्वास्थ्य परीक्षण गरौं। मानसिक समस्या भएकाहरूले अन्य रोगहरू, मधुमेह, उच्च रक्तचापको औषधि नियमित सेवन गर्ने गरौं।
4: स्वस्थ रहौं, अरूलाई पनि स्वस्थ रहन सल्लाह दिउँ।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
6: सन्तुलित र उचित रासायनिक मलको प्रयोगले मात्र बाली बिरुवाबाट उत्पादन बढाउन सकिन्छ।
2: माटोमा भएको अम्लीयपन घटाएर उत्पादन बढाउन साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट र एमोनियम सल्फेट मल नेपाली बजारमा उपलब्ध गराएको छ।
6: याद गर्नुहोस्, कृषि उत्पादन बढाउन तथा माटोको उर्वरा शक्ति कायम राख्न साल ट्रेडिङ कर्पोरेसनले सिंगल सुपर फस्फेट, सादा एवं जिंक र बोरो मिश्रित तथा एमोनियम सल्फेट मल बिक्री वितरण गरिरहेको छ।
2: तपाईँलाई आवश्यक पर्ने मल लिनका लागि नजिकैको विक्रेतासँग सम्पर्क गर्नुहोला।
6: साल ट्रेडिङ कर्पोरेसन लिमिटेड, पोखरा पृथ्वी चोक बस पार्क, सम्पर्क नम्बर 061-520-179।
3: यदि तपाईँ वैदेशिक रोजगारीमा जाने मनसाय बनाइरहनु भएको छ भने नागढुङ्गा पोखरामा रहेको नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सीलाई सम्झनुहोस्। दुबई, कतार, साउदी, मलेसिया सहित रोमानिया लगायतका युरोपियन राष्ट्रका विभिन्न कम्पनीमा वैदेशिक रोजगारीको सुवर्ण अवसर। कुक, किचन हेल्पर, वेटर, सेक्युरिटी गार्ड, फ्याक्ट्री वर्कर, डेलिभरी बोय, ड्राइभर, हाउसकिपिङ, हेल्पर, क्लिनर लगायतका क्षेत्रमा वैदेशिक रोजगार जान चाहनुहुन्छ भने सम्झनुहोस्। खाना बस्नको सुविधा सहित मासिक तलब न्यूनतम 40,000 देखि 1,00,000 सम्म। सम्पर्क नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सी प्राइभेट लिमिटेड, नागढुङ्गा पोखराट कास्की। फोन नम्बर 061-55071, 98067-81234, 97050-77123, व्हाट्सएप नम्बर 98011-77123।

0: हेर्न साङ्लो बोरो बहिनीको विवाह टेको पार्टीको जिम्मा पो कसलाई दिने होला? यसो आइडिया निकालिदिनु पर्यो।
1: जतिखेर पनि जहिले पनि मैले प्लानिङ गर्नु पर्ने बरु जस्तो मसँग मलाई स्यालेरी दिएर राखे
2: स्यालरी बिरौटाको राम मन्दिरको आडैमा रहेको बराल पार्टी प्यालेस एन्ड क्याटरिङ सर्भिसमा गएर पार्टीको जिम्मा दिएर आइज त कान्छा। सम्पर्क बराल पार्टी प्यालेस एन्टरटेन्ड हाउस पोखरा।

0: भी एउटा राम मंदिर को नजिकै मोबाइल नंबर 9847285375 9807159947 9507325375
1: के रटो लाए कि अहो कति राम्रो गहना लगाए कि फेरि राखु जस्तो कता बनाएछ
2: कता हुनु नि पोखरा गैरा पाटनमा रहेको दीप सुनचार दुकानमा बनाएको नि त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचारीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि
1: ए हो र म पनि यस्तै गहना बनाउन आजै दीप सुनचारी दुकान जान्छु नि
3: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कालीगरहरूद्वारा बनाइन्छ साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ
2: सम्पर्क दीप सुनचाँदी दोकान गैरापाटन 4 पोखरा प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा मोबाइल नम्बर 9852210050 9521 27014
4: आयो है मासु ताजा मासु

0: होमडेली भरी पनि हुन्छ।
1: हजुर, सम्पूर्ण प्रकारका ताजा स्वस्थकर मासुका लागि दोस्ती टु मिट सप पोखरा रत्नचोक प्रोप्राइटर शिव कुंवर। सम्पर्क नम्बर 98052 67 93 97 650 59 60। दोस्ती टु मिट सप।
2: अब लेजर प्रविधिद्वारा महिला प्रजनन अंग सम्बन्धी समस्याहरूको समाधान साथै पीआरपी स्टेम सेल थेरापी सर्जरी सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
1: के तपाईँलाई बारम्बार पिसाब लाग्ने, रोक्न नसक्ने, आस्ता हाछिउ गर्दा र खोक्दा पिसाब चुहिरहने, बच्चा बच्ची पाइसकेपछि महिलाको योनि धुलो हुने, उमेर अनुसार योनि सुक्खा र पातलो हुने, महिनावारी सुक्ने बेलामा र सुकिसकेपछि प्रजनन अङ्ग सम्बन्धी मांसपेशी धुलो र पातलो हुने, सहवास गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू छन्।
2: यदि त्यसो हो भने साइड इफेक्ट नहुने, जटिलता नहुने, बिहोश गर्न नपर्ने, छोटो समयमा सम्पन्न हुने, चिरफार गर्न नपर्ने, अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधिबाट समस्याको समाधान गरिन्छ।
1: आउनुहोस् प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याको समाधान अब सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
2: सम्पर्क सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर पोखरा 5 पर्स्याङ चोक, फोन नम्बर 061-574-668, मोबाइल नम्बर 98-560-28-104।
1: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता, सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर।
3: आमा, पानी प्यास लाग्यो, यही घैटाको पानी खाइदिउँ कि क्या हो?
4: नाइ बाबु, वर्षाको समय छ, पानी उमालेर वा फिल्टर गरेर मात्र पिउनु पर्छ, न त बिरामी होइएला।
5: स्वच्छ खाने पानी र सफा वातावरण स्वस्थ जीवनको आधार। हैजा, झाडा पखाला र डेंगू जस्ता रोगबाट बच्न व्यक्तिगत र वातावरणीय सरसफाईमा ध्यान दियौ। घर वरपर पानी जम्न नदियौ, स्वस्थ बनाऊ।
6: अनुरोध, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा,

0: भाइको विवाह पनि हिजो भन्दा आज झन नजिकैदैछ। दुबोको माला कहाँबाट ल्याउने हो? गाडी सजावट गर्नुपर्ने होला र सजावट फुलहरू पनि कहाँबाट ल्याउने हो? लौ न, कसैलाई नर्सरी थाहा छ भने फोन गरिहाल त।
1: दाइ पनि कति आचिनु भएको, सिद्धार्थ चोक 8 पोखरामा गोल्डन नर्सरी छँदैछ नि। हो, त्यही गएपछि दुबोको माला, गाडी सजावट, विभिन्न सजावटका फुलहरू, बुके, गुच्छा, फलफूल तथा धार्मिक बिरुवाहरू पनि सुपथ मूल्यमा पाइन्छ।
2: हाम्रा सेवाहरू सिजनल तथा प्यारिनल बिरुवाहरू, इन्डोर तथा आउटडोर प्लान्टहरू, फलफूल तथा धार्मिक बिरुवाहरू, बुके, गुच्छा, दुबोको माला, गाडी सजावट तथा विवाह, व्रतबन्धमा सजावट फूलहरू, विदेशी कुखुरा, विदेशी परिवार, रंगीन माछा पनि पाइन्छ। हामी कहाँ ठूला साइजका पामका बोटहरू पाइनुका साथै इन्डोर आउटडोर र ठूला ठूला प्लान्टहरू सुपथ मूल्यमा पाइन्छ।
0: सम्पर्कका लागि गोल्डन नर्सरी, सिद्धार्थ चोक 8 पोखरा, प्रोप्राइटर दया कुमार द्वार, मोबाइल 98560 32717 र 98460 55079।
3: स्टुडेन्ट भिजामा जापान जान चाहनेहरूका लागि सुवर्ण अवसर, आउनुहोस्। कक्षा 12 इक्जाम दिएर बसेकाहरूका लागि विशेष जापानिज भाषा कक्षा सहित उचित परामर्श भइरहेको छ। डकुमेन्टेसनको नचिन्ता, जापानको जुनसुकै ठाउँका जुनसुकै कलेज पनि विद्यार्थी आफैले परामर्श पछि रोज्न सक्ने। कक्षा 12 पास गरेर छोडेकाहरूका लागि विद्यार्थी भिजामा जान चाहनुहुन्छ भने 5 वर्षको ग्यापले कुनै फरक पार्ने छैन। साथै स्टुडेन्ट भिजा नलागेकाहरूका लागि कामदार वर्किङ भिजामा जानका लागि भाषा कक्षा सहित पुनः परामर्श गरिन्छ। ब्याचलर पास गरेर बसेकाहरूले पनि सम्झन सक्नुहुनेछ। सम्पर्क लिङ्कवे एजुकेशन कन्सल्टेन्सी प्राइभेट लिमिटेड, पोखरा 4 सिद्धार्थ चोक, बिजु नेस्ट बिल्डिङको 2 तला, फोन नम्बर 061-571-430, 98-560-85-843। सम्झनुहोस् है, स्टुडेन्ट भिजामा जापान जानको लागि विश्वासिलो अनि भरपर्दो माध्यम लिङ्कवे एजुकेशन कन्सल्टेन्सी प्राइभेट लिमिटेड, पोखरा 4।

0: दिदी किन हो यो छिमेकीमा त सधैँ झगडा कुटपिट मात्रै हुन्छ, कतै उजुरी दिने कि?
1: ओ, हिंसा सहनुहुन्न, हामी सबै मिलेर यस्तो विभेद रोक्नु पर्छ।
2: हिंसा सहेर नबस्नु, विभेद मुक्त समाज निर्माणमा जुटौ।
1: जुनसुकै प्रकारका शारीरिक वा मानसिक हिंसा कानूनत दण्डनीय छ। लैङ्गिक हिंसा भएको देखेमा वा भोग्नु परेमा तत्काल आवाज उठाउ र कानूनी उपचार खोजौ।
2: अनुरोधक गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।

तपाईको भोक लाग्दाको साथी मनसरताज चिकन बिरानी, घरमा होस् या अफिसमा, मिटिङमा होस् या जमघटमा, अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी, मनसरताज चिकन।

अनलाइन अर्डर का लागि सम्पर्क 9705505508 9705505007 मनसरा 7 चिकन बिरयानी हजुरकै सहर पोखरामा।

0: रेडियो सफलता 103.4 मेगाहर्ट्ज
1: सुन्न मन लाग्यो।

0: नमस्कार, म संगीतकार जय कुमार परियार। तपाईँ यति बेला सुन्दै हुनुहुन्छ रेडियो सफलता 103.4 मेगाहर्ज।
1: रेडियो सफलता 103.4 मेगाहर्ज।
2: सुन्न मन लाग्यो।

0: बाकी लाल स्पोर्ट्स बुद्ध विशाल बाजार चिप्रेडुंगा पोखरा सम्पूर्ण किसिम का खेलकूद का सामग्री होलसेल तथा खुद्रा बिक्री गरिने ठाउँ विभिन्न देश का जर्सी सुपथ मूल्य में पाइन्छ आफूलाई मन पर्ने देश को जर्सी का लागि सम्झन होस् बाकीलाल स्पोर्ट्स प्रोप्राइटर मोहन कुवर सम्पर्क 98 160 62 983 98 5 60 52 855 सम्झनुहोस् है बाकीलाल स्पोर्ट्स मुक्त विशाल बजार
1: हेलो
2: हजुर सन्चै कस्तो छ हजुरलाई
3: आरामै छु सुन त छोरालाई विदेश पठाउने कुरा छ नि होटल सम्बन्धी तालिम गराएर पठाऊ है
2: बरु तालिम लिन कहाँ पठाउने होला रेडियोमा कान्तिपुर होटल ट्रेनिङ बारे सुन्छु नि
3: हो त्यही पठाऊ त्यहाँ तालिम लिएकालाई विदेशमा मान्यता पनि दिन्छ काम गर्न पनि सजिलो
4: Barista, bartender, sushi making, Indian cooking, cook, waiter, bakery, housekeeping, front office lagayat ka sampurna hotel sambandhi talim ka lagi.
5: Kantipur Hotel Training Center.
4: Barshau dekhi, desh bidesh ka 5 sari hotel ma karyarat, chef ra manager dwara talim dine, bidesh ma manyata prapta, antarashtriya star ko pathyakram. Sathai hostel ko byawastha pani raheko cha.
5: Sare hotel haru ma field visit ra field training garaine, CTVT dwara skill test garai certificate dine. Tapai hamro bishwas jitna safal.
4: Kantipur Hotel Training Center. सुन्दरमार्ग चुक्लाढुङ्गा UFO र थ्री कम्प्लेक्स को बीच मा
5: फोन नम्बर 061-57-9915
4: सामाजिक सञ्जाल को अधिक प्रयोगले व्यक्तिमा एक्लोपन परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ
6: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं
4: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं
6: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने द्वन्द बढ़ाउने हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं
4: अरूलाई होच्याउने निज देखाउने तथा तथ्य बंग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ
6: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ
4: सचेत बनाऊ
6: सामाजिक सञ्जाललाई सद्भाव सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ
4: नेपाल सरकार विज्ञापन बोर्ड
7: बेरोजगारलाई रोजगारी सेक्युरिटी गार्डको तालिम मार्फत स्वदेशमा मात्र होइन विदेशमा पनि राम्रो आमदानी
8: होइन के भन्छ यो रेडियाले
7: नेपाली सेना स्पेशल फोर्स रेन्जर तथा नेपाल प्रहरीका अवकाश प्राप्त अधिकारीद्वारा सञ्चालित दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेडमा सेक्युरिटी गार्डको तालिम लिनुहोस् दक्ष सेक्युरिटी गार्ड बनी रोजगारीको बाटो तय गर्नुहोस् दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड प्राइभेट लिमिटेडले विक्रम सम्मत 2071 हालसम्म तपाईँ हाम्रै उद्योग कल कारखाना होटेल रिसोर्ट बैंक तथा वित्तीय संस्था स्कूल तथा कलेजहरूमा आवश्यक पर्ने दक्ष तथा अनुभवी सेक्युरिटी गार्ड सप्लाई गर्दै आएको छ हामी एक महिनामै यहाँहरूलाई सेक्युरिटी गार्डमा दक्ष बनाउँछौ साथमा रोजगारीको पनि ग्यारेन्टी दिन्छौ साथै सबै प्रकारका मेला महोत्सव तथा ठूला ठूला कार्यक्रमहरूमा सुरक्षा प्रदान गर्नु परेमा हामीलाई सम्झनुहोस् सम्पर्क दि गोर्खा रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड पोखरा 17 कारीपाटन हिमालयन आँखा अस्पताल नजिकै फोन नम्बर 061-574-225 98-560-2140 98-560-60-127 र 98-038-2140 सम्झनुहोस् है सेक्युरिटी गार्डको तालिम प्रदान गर्ने अनि सेक्युरिटी गार्ड सप्लाई गर्ने विश्वासिलो अनि भर पर्दो एक मात्र संस्था दि गोर्खा रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड

0: हेर न साङ्लो बरो बहिनीको विवाह टिको पार्टीको जिम्मा पो कसलाई दिने होला? यसो आइडिया निकालिदिनु पर्यो।
1: जतिखेर पनि जहिले पनि मैले प्लानिङ गर्नुपर्ने, बरु जस्तो मसँग मलाई स्यालेरी दिएर राखे।
2: तलाई स्यालरी बिरौटाको राम मन्दिरको आडैमा रहेको बराल पार्टी प्यालेस एन्ड क्याटरिङ सर्भिसमा गएर पार्टीको जिम्मा दिएर आइज त कान्छा। सम्पर्क बराल पार्टी प्यालेस एन्ड टेन्ट हाउस, पोखरा 17 बी एउटा राम मन्दिरको नजिकै। मोबाइल नम्बर 9847285575, 9807715947, 9857325575।
3: कुखुरा तथा पशुपालक किसानका लागि खुसीको खबर, नयाँ तथा पुराना कुखुरा पालक किसानको लागि अनुभवी भेटनरी डाक्टर किशोर आचार्यबाट कुखुरा पालन सम्बन्धी परामर्श तथा आफै दाना बनाउन चाहने कृषकको लागि दानाको फर्मुलेसन, लेस तथा ब्रोइलर कुखुराको पोस्टमार्टम तथा ल्याब परीक्षण गरिने एकमात्र ठाउँ फिस्टेल भेटनरी सेन्टर। अन्य सेवाहरू,
4: कुकुरको भ्याक्सिनेसन,
3: कुखुरा तथा गाई भैँसीको दाना तथा चोकर। सम्पर्क फिस्टेल भेटनरी सेन्टर पोखरा 0 किलोमिटर, फोन नम्बर 0165447337, मोबाइल नम्बर 9856028744। कुखुरा तथा पशुपालक किसानहरूको सारथी, आफ्नै साथी, फिस्टेल भेटनरी सेन्टर। नव युनिक गिफ्ट एन्ड किचन स्टोर्स पोखरा 5 0 किलोमिटर।

सट्टामा पितल, स्टील, काँच, प्लास्टिक तथा किचनका सामानहरूको होलसेल मूल्यमा खुद्रा बिक्री गर्ने स्टोर्स नवयुनिक गिफ्ट एन्ड किचन स्टोर्स पोखरा 5-0 किलोमिटर प्रोप्राइटर विष्णु दत्त मिश्र सम्पर्क 9850612046 9852010504 साथै कुखुराको दाना पानीको भाँडा थोक मूल्यमा उपलब्ध छ।

0: ए हेर्नुस् त, यो समाचार त कस्तो अचम्मको छ। श्योर गर्दिन कि क्या हो?
1: पख्नुस् नानी, जे पाए त्यही कुरा सत्य हुँदैन। पहिले स्रोत जाँचौ अनि मात्र विश्वास गरौं।
2: सामाजिक सञ्जालमा फैलिने भ्रामक र मिथ्या सूचनाले समाजमा अस्थिरता निम्त्याउँछ। कुनै पनि कुरा शेयर गर्नु अघि त्यसको आधिकारिकता पुष्टि गरौं। अफवाह नफैलाऊ, सत्य जाँचौ, भ्रमबाट बचौ, जिम्मेवार संचार संस्कृति अपनाऊ।
0: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।

0: तुलाए कि अहो कति राम्रो गहना लगाए कि फेरि राखु जस्तो कता बनाएछ
1: कता हुनु नि पोखरा गैरा पाटनमा रहेको दीप सुनचाँदी दुकानमा बनाएको नि त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि
0: ए हो र म पनि यस्तै गहना बनाउन आजै दीप सुनचाँदी दुकान जान्छु नि
2: सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कालीगढहरूद्वारा बनाइन्छ साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ
1: सम्पर्क दीप सुनचाँदी दोकान गैरापाटन चार पोखरा प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा मोबाइल नम्बर 9852210050 9852170714
3: छोरोलाई खेलकुदको सामान छोरीलाई स्टेसनरी सामान यी बुढालाई दिनदिनै पत्र पत्रिका चाहियो रे अब यत्रो थरी थरीको सामान किन्न कहाँ जाऊ
4: ल दिदी बहिनी यसको लागि त नव विद्या सदन स्टेसनरी छँदैछ नि पोखराको 0 किलोमिटरमा हो त्यही जानुहोस् न तपाईँले खोजेको सबै सामान त्यही पाइन्छ
3: हजुर प्लस टू सरकारी तथा बोर्डिङ स्कुलका पुस्तकहरू खेलकुद साथै स्टेसनरी सामानहरू फोटोकपी प्रिन्ट बाइन्डिङ रिचार्ज कार्ड साथै पत्र पत्रिकाहरूको लागि हामीलाई सम्झनुहोस्
5: सम्पर्क नव विद्या सदन स्टेसनरी पोखरा 5 0 किलोमिटर प्रोप्राइटर मिनराज खड्का फोन नम्बर 061-535-651 सम्झनुहोस् है नव विद्या सदन स्टेसनरी 0 किलोमिटर 5 पोखरा
6: अब गुणस्तरीय फर्निसिङ सम्बन्धी सबै सामग्री एउटै छानामुनि छानी छानी नवमोडन फर्निसिङ सेन्टर पोखरा 7 मासबारमा
3: विभिन्न साइजका दराज पलङ डाइनिङ टेबल सोफा टिभी क्याबिनेट एवं आवश्यक अनुसारका फर्निचर सम्बन्धी सामग्री चाहिएमा हामीलाई सम्झनुहोस् सम्पर्क नवमोडन फर्निसिङ सेन्टर पोखरा 7 मासबार मदरल्यान्ड मावि सँगै सञ्चालक गुरुप्रसाद बराल मोबाइल नम्बर 9840201127
6: हामी न्यू रोडबाट आफ्नै उद्योग पोखरा 7 मासबारमा सरेको समस्त ग्राहक वर्गहरूलाई जानकारी गराउँछौ

0: मठ मन्दिर
1: गुरुकुल
0: चैत्य गुम्बा
1: र पुरातात्विक धरोहरहरू हाम्रा धर्म संस्कार र संस्कृतिका अमूल्य खम्बा हुन्। यिनीहरूलाई अगाल्दै संरक्षण गर्नु हामी सबैको दायित्व मात्र होइन, सफल जीवनको आधार पनि हो।
0: आउनुहोस्, एकतामा शक्ति हुन्छ, प्रेम बाँडौ, जीवनलाई सार्थक पारौ।
1: केदारेश्वर महादेव मणि सेवा आश्रम र केदारेश्वर वैदिक गुरुकुल विद्याश्रम पोखरा छ बैदाम।
2: हामी सुरक्षित छौ, उनीहरू संकटमा छन्। जुन कपडा तपाईँले वर्षौंदेखि लगाउनु भएको छैन त्यो आज कसैको आवश्यकताको वस्तु बन्न सक्छ।
3: सफा कपडा संकलनमा हातेमाल गरौं, पुरानो तथा सफा कपडाहरू सहयोग गरौं।
2: हाम्रो सानो सहयोगले कसैको जीवन फेरिन सक्छ।
3: कपडामा केवल कपडा मात्र होइन, तपाईँको माया र सम्मान पनि हुन्छ।
2: विपदमा परेकालाई सम्मानपूर्वक साथ दिउँ, सफा कपडा संकलन अभियानलाई सफल पारौं।
3: प्रत्येक व्यक्तिमा परिवर्तन ल्याउने शक्ति हुन्छ, हामी त्यो परिवर्तनको यात्रामा साथ दिने प्रयास गर्छौं।
1: प्रयास नेपाल, पोखरा महानगरपालिका, वडा नम्बर 13, बाजापाटन, सद्भाव टोल। सम्पर्क नम्बर 98560116, 98460335111। सम्पर्क नम्बर फेरि एकपटक 98460335111।
4: अब सुन्नुहोस् पूरा समाचार।
5: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढ़ाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
4: नियमित रूपमा हिडुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदत गर्छ।
5: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
4: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौं।
5: चिल्लो पदार्थ, माछा मासु कम खाऊ, खानामा सागपात र फलफूल खाऊ,
4: मध्यपान र धूम्रपान सेवन नगरौ,
5: स्वस्थ रहौं, सुखमय जीवन बिताऊ।
6: नेपाल सरकार, विज्ञापन बोर्ड।
7: सफलता एम्बुलेन्स अब 24 घण्टा हजुरको सेवामा।
1: सेवा सुविधा सम्पन्न एम्बुलेन्स नेपाल अधिराज्य भरका लागि स्टाफ नर्स डाक्टर सहित सम्पूर्ण सुविधा सहित एम्बुलेन्स सेवाका लागि हामीलाई सम्झन सक्नुहुन्छ। कच्ची बाटोको लागि 4 व्हीलको पनि व्यवस्था छ। एम्बुलेन्स चालक ज्ञानेश्वर थापा 98560110900, 98284420 गरीब तथा विपन्न वर्गका बिरामीले ओडाको सिफारिस ल्याएमा निशुल्क सुविधाको समेत व्यवस्था गरिएको छ।
7: सफलता महिला कृषि सहकारीद्वारा सञ्चालित सफलता एम्बुलेन्स।

0: साईलाई खै स्टोरीहरु त अझ समाइ छ
1: ए आउँदै होला नि
0: आरे भेट्न मन लाग्या हो एकान्छ त्यो डालो यता ल्या त
1: ल
0: ए ओ स्टोरीहरु पनि आइहाले नि
2: आयो हो सोचिनी आयो
3: रेडियो सफलता 103.4 मेगाहर्ज

0: मठ मंदिर
1: गुरुकुल
0: चैत्य गुम्बा
1: र पुरातात्विक धरोहरहरू हाम्रा धर्म संस्कार र संस्कृतिका अमूल्य खम्बा हुन्। यिनीहरूलाई अगाल्दै संरक्षण गर्नु हामी सबैको दायित्व मात्र होइन, सफल जीवनको आधार पनि हो।
0: आउनुहोस्, एकतामा शक्ति हुन्छ, प्रेम बाँडौ, जीवनलाई सार्थक पारौ।
1: केदारेश्वर महादेव मणि सेवा आश्रम र केदारेश्वर वैदिक गुरुकुल विद्याश्रम पोखरा छ बैदाम।
2: ओम जय जगदीश हरे।
3: भोलि घरमा पूजा छ, पूजाका सामग्री केही लिन जान पाएको छैन, फेरि महेन्द्र पुल जानु पर्ने होला। यो बुढीलाई केही चिन्तै छैन भने
4: होइन, के भन्छन् यी बुढा, किन महेन्द्र पुल नै जानु पर्यो भने त्यति सामान लिनको लागि? अहिले त 0 किलोमिटरमा विद्युत राइस मिल भएको घरमा पामी पुजारी पूजा सामग्री भण्डार छँदैछ नि।
3: ए हो र, ल त्यसो भए म ढुक्क भए ल।
5: हजुर, हामी कहाँ सत्यनारायण रुद्री व्रतबन्ध विवाह 84 सप्ताह एकहा लगायत जुनसुकै कार्यका लागि सम्पूर्ण किसिमका पूजा सामग्रीहरू सुपथ मूल्यमा पाइनुका साथै विभिन्न पूजा आजा कर्मकाण्ड गराइने र आवश्यक परामर्श समेत दिइनेछ।
3: सम्पर्क पामे पुजारी पूजा सामग्री भण्डार एन्ड कोल्ड स्टोर 0 किलोमिटर 5 पोखरा, प्रोप्राइटर पण्डित घनश्याम अधिकारी गुरु र लक्ष्मी अधिकारी, मोबाइल नम्बर 98460-54635, 98464-43853।
6: हेलो
7: हेलो बहिनी, सन्चै छौ?
6: हजुर सन्चै छु, हजुरलाई कस्तो छ?
7: एकदम ठिक छ बहिनी, तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है, ट्रेकिङ नम्बर म म्यासेज गर्छु।
6: अनि हुलाकमा पो जानु?
7: हो नि, हुलाकमा जाऊ न,
6: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
7: है, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ, देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
6: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
7: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भर पर्दो र सस्तो अरू कुनै पनि छैन, कुरा बुझ्यौ?
6: ए, सहरमा मात्र होला नि?
7: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
6: थ्याङ्क यू मेरो दाई, आज राम्रो कुरा थाहा भयो।
8: नेपाल सरकार विज्ञापन हो।

0: रेडियो सफलता 103.4 मेगाहर्ज
1: सुन्न मन लायो।
2: तपाईको दैनिक राशिफल रेडियो सफलता 103.4 मेगाहर्जमा हरेक दिन बिहान 5:45 बजे सफलतामा राशिफल
3: प्रत्येक दिनको पञ्चाङ्ग राशिफल शुभ साइत शुभ लाभ अमृत बेला र राहुकाल समयको जानकारी म युवा ज्योतिषी हरिपन्तको साथमा।

0: नमस्कार, शुभ भरबात। जहाँ संचार त्यहाँ विकास, रेडियो सफलता 103.4 मेगाहर्जको प्रस्तुति कार्यक्रम सफलतामा राशिफल लिएर म ज्योतिषी हरिपन्त उपस्थित भइसकेको छु। कार्यक्रम शुरू गरौं आजको पञ्चाङ्गबाट।
1: आज मिति 2083 साल असार महिनाको 4 गते बिहिबार, इस्वी सम्वत जून 18 तारीक सन् 2026, श्री साके 1948 नेपाल सम्वत 1846 रौद्र नामको सम्वत्सर, सूर्य पृथ्वीको उत्तरी गोलार्धमा छन्।